सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्ट्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला बिहानको ठिक 6:25 औ 31 सेकेन्ड भएर श्रोता, र आज हो विक्रम सम्वत 2083 श्रावण 24 गते, सक सम्वत 1948 श्रावण 17 गते, साथै 2026 सालको अगस्त महिनाको 9 तारिक आइतबार। अब आरम्भ गर्न लागिरहेको छ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका हाम्रा समस्त आदरणीय श्रोताहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

सोच बदल्नुहोस् खुसी आफै मिल्छ स्वभाव बदल्नुहोस् इज्जत आफै मिल्छ आदरणीय श्रोता आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ मनको शान्ति नै सबैभन्दा ठुलो धन विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ कालचिनी निवासी हेमराज उपाध्याय ज्यू।

सम्पूर्ण श्रोतावर्गमा न्यानो अभिवादन साथै आज मनको शान्ति नै सबैभन्दा ठुलो धन विषय लिएर उपस्थित भएको छु। मानिस भएर जन्म लिएपछि सबै कुराहरूको खोजी गर्दछन्। धन, मान, प्रतिष्ठा, सुख, सुविधा प्राप्त गर्न मानिसको चाहना हुन्छ। यी सबै कुरा प्राप्त हुँदा पनि यदि मन अशान्त छ भने मानिस सुखी हुन सक्दैन। धनले भौतिक सुख दिन्छ तर मानसिक शान्ति दिन सक्दैन। धनी मानिससँग धेरै सम्पत्ति हुन सक्छ तर यदि उसले मनको शान्ति गुमाएको छ भने उसलाई सधैँ चिन्ता, डर र तनावले पिरोलिरहन्छ। मनको शान्तिको लागि सन्तोष हुनु अति आवश्यक छ। जति छ त्यसैमा खुसी हुनुपर्छ। लोभ, ईर्षा, क्रोध र अहंकार जस्ता कुराहरू नै मन अशान्त पार्ने प्रमुख द्वारहरू हुन्। सत्यको बाटो, धर्मको बाटो, इमान्दारिता, दयाको भाव यस्ता कतिपय गुणहरूले मन शान्त बनाउन सक्छ। जीवनको मुख्य वास्तविक उद्देश्य मनको शान्ति कसरी पाउन सकिन्छ भन्ने हो। मानिसको जीवन अनेकौँ चाहना, सपना र लक्ष्यले भरिएको हुन्छ। कसैले धन कमाउने सपना देख्छन्, कसैलाई मान सम्मान प्रतिष्ठाको चाहना हुन्छ, कसैले जीवनमा सफलताको चाहना बोकेको हुन्छ। आजको वर्तमान युगमा मानिसहरूको मानसिकता के हुन्छ भने, मेरोमा जति धन कसैकोमा नहोस्, म जति सफल अरू कोही नहुन्। विलासिता पूर्ण जीवनको चाहना मानिस गरिरहेको हुन्छ र यसै गरी जीवन व्यतीत भए कति आनन्द हुन्छ भन्ने सोच र चाहना बोकेको हुन्छ। तर जीवनको अनुभवले एउटा गहिरो कुरा सिकाउँछ। यदि मन अशान्त छ भने संसारको सबै सम्पत्ति भएर पनि मानिस सुखी हुन सक्दैन। धन सम्पत्ति ऐश्वर्य समयसँगै आउँछ र जान्छ, तर मनको शान्ति प्राप्त भयो भने मानिस कठिन भन्दा पनि कठिन परिस्थितिमा पनि सन्तुष्टि र आनन्दको अनुभव गर्न सक्दछ।

हाम्रो पूर्वीय संस्कृतिमा धनलाई केवल रुपियाँ पैसा वा सुन चाँदीमा मात्र सीमित राखिएको छैन। जीवनको वास्तविक धन त मनको सन्तोष र शान्ति हो। नीतिशास्त्रमा भनिएको छ, गोधन गजधन वाजे धन और रतन धन खान, जब आवे संतोष धन सब धन धुरी समान। अर्थात मानिससँग गाई हात्ती घोडा हीरा मोती वा धनका ठूला खानाहरू नै किन नहोस्, जब जीवनमा सन्तोष र मनको शान्ति रूपी धनको आगमन हुन्छ तब ती सम्पूर्ण बाहिरी धनहरू धुलो सर तुच्छ प्रतीत हुन्छ। बाहिरी धनले शारीरिक आवश्यकता पूर्ण गर्छ भने मनको शान्तिले आत्मालाई तृप्ति दिन्छ। जसको मन इन्द्रियहरू नियन्त्रणमा छैनन् त्यस्ता व्यक्तिमा विवेकपूर्ण बुद्धि हुँदैन। भावहीन व्यक्तिलाई शान्ति मिल्दैन र जो अशान्त छ उसलाई खुसी कसरी प्राप्त हुन सक्छ? त्यस्ता कुराहरूले स्पष्ट पार्छ भने भौतिक सम्पत्ति जीवन सञ्चालनका लागि आवश्यक साधन मात्र हो तर जीवनको अन्तिम साध्य वा खुसीको स्रोत होइन। जबसम्म मनभित्र शान्ति हुँदैन तबसम्म संसारका सम्पूर्ण सुख सुविधा पनि व्यर्थ लाग्दछ। आधुनिक युगमा मानिसको मन अशान्त हुनुका पछाडि मुख्य रूपमा असीमित इच्छा र तृष्णा जिम्मेवार छन्। मानिसका इच्छाहरूको कुनै सीमा हुँदैन। एउटा इच्छा पूरा हुनका साथै अर्को नयाँ इच्छा जन्मिन्छ। घिउ हालेर आगो निभाउन खोज्दा आगो झन दन्किएर बढे जस्तै भोग विलास र इच्छाहरूको पूर्ति गर्दै जाँदा मनका कामनाहरू कहिल्यै शान्त हुँदैनन्, बरु झन्झन बढ्दै जान्छन्। इच्छा तृष्णामा परिणत हुनु, अरूसँग तुलना र प्रतिस्पर्धा गर्नु अनि विगतको पश्चाताप र नआएको भविष्यको चिन्तामा हराउनु नै मानिसको मन अशान्त हुनुका प्रमुख कारणहरू हुन्।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ मनको शान्ति नै सबैभन्दा ठुलो धन विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ हेमराज उपाध्याय ज्यूले।

मन को शांति केवल एउटा भाव मात्र होइन, यो मानव जीवन को सर्वांगीण विकास को आधारभूत शिला हुन्। जसरी धमिलो पानी में आफ्नो छाया स्पष्ट देख्न सकिँदैन, त्यसै गरी अशांत मनले जीवन का सही निर्णयहरू लिन सक्दैनन्। शांत मन भएका मानिस कुनै पनि प्रतिकूल परिस्थितिमा आतिन्दैनन् भने उनीहरू विवेकपूर्ण समस्याको समाधान गर्नतर्फ लाग्दछन्। गीतामा कुनै

कुनै पनि अवस्थालाई इष्टप्रज्ञ भनिएको छ, अर्थात् जो सुख दुःख दुवैमा सम्भाव र शान्त रहन्छ। शान्त र प्रसन्न मन भएको मानिसले अरूलाई पनि खुसी र शान्त नै बाँडिरहेको हुन्छ। भगवान गौतम बुद्धले भन्नुभएको छ, शान्ति मन भित्रै हुन्छ, यसलाई बाहिर नखोज। बुद्ध भगवानले तृष्णा र अज्ञानता नै सबै दुःखको कारण हो र मनलाई जित्नु नै संसार जित्नु हो भन्ने सन्देश दिनुभएको छ। बाहिरी धन केवल भौतिक शरीर जीवित रहेसम्मका लागि मात्र उपयोगी हुन्छ, तर मनको शान्तिले मानिसलाई जीवनभर र मृत्युको क्षणमा पनि परम आनन्द प्राप्त गर्दछ। श्रोतावर्ग, धनले सुविधा दिन सक्छ तर शान्ति दिन सक्दैन। पैसाले औषधि किन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिँदैन। पैसाले निन्द्रा पनि किन्न सकिँदैन भने धनले शान्ति प्राप्त हुने रहेनछ। आजको वर्तमान समाजमा धेरै मानिस धन कमाउने दौडमा छन्। बिहानदेखि रातिसम्म काम, तनाव, प्रतिस्पर्धा, चिन्ता, यी सबैले मनको शान्ति हराउँदै लगेको छ। त्यसैले आज मानिस तनावमा अनिन्द्रा, चिन्ता र निराशा बढ्दै गएका छन्। जीवनमा धन कमाउनु पनि आवश्यक छ, तर धन कमाउने क्रममा आफ्नो स्वस्थ परिवार, इमानदारी र मनको शान्ति गुमाउनु हुँदैन। किनभने गुमेको धन फेरि कमाउन सकिन्छ, तर गुमेको मानसिक शान्ति फर्काउन धेरै गहिरो कुरा वा कठिन कार्य हो। धनले सुविधा दिन सक्छ तर शान्ति दिन सक्दैन। विज्ञानको यस युगमा धेरै प्रगति भएको छ, तर मानसिक तनाव, चिन्ता, असन्तुष्टि पनि बढिरहेको छन्। कारण एउटै हो, हामीले बाहिरी सम्पत्ति त धेरै कमायौँ तर भित्री सम्पत्ति अर्थात् मनको शान्ति भने गुमाउँदै गएका छौँ।

मन शान्त हुँदा मानिसले सानो कुरामा पनि खुसी भेटाउन सक्छ। आज धेरै मानिसहरूसँग तुलना गरे देख्न सक्छौँ उनीहरू धेरै दुखी छन्। हामीले सम्झनु पर्ने कुरा के हो भने प्रत्येक मानिसको यात्रा फरक र कष्टदायी

हुन्छ। मनको शान्ति बाहिरी खोजेर पाइँदैन, यो हाम्रो आफ्नो सोच, व्यवहार, बानी र आफूले हेर्ने दृष्टिकोणबाट जन्मिन्छ। जीवनको यात्रा छोटो छ, तर यस यात्रामा मानिसले अनेकौँ सपना देख्छन्, प्रतिष्ठा, मान सम्मान पनि कमाउँछन्। तर यी सबै प्राप्त गरिसकेपछि पनि यदि मनमा सन्तुष्टि छैन भने त्यो सम्पूर्ण उपलब्धिको कुनै अर्थ हुँदैन। त्यसैले जीवनमा धन कमाऊ तर धनको दास नबनौ, सफलता खोजौँ तर सफलताको दौडमा आफ्नो मानवता नहराउँ, प्रतिस्पर्धा गरौँ तर ईर्ष्या नगरौँ, अरूलाई जित्ने भन्दा पहिले आफ्नो मनलाई जित्ने प्रयास गरौँ। जीवनको अन्तिम घडीमा मानिसले ब्याङ्क ब्यालेन्स नहेरेर आफ्नो मनको अवस्था हेर्नु अति आवश्यक विषय हो। आफू पनि खुसी रहनुहोस्, अरूलाई पनि खुसी राख्नुहोस्, सन्तोषलाई साथी बनाउनुहोस्, शान्तिलाई आफ्नो सम्पत्ति बनाउनुहोस्। ओम सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा किस दुःख भाग भवेत्। ओम शान्ति शान्ति शान्ति। श्रोतावर्ग, सबै खुसी हौन्, सबै निरोगी हुन्, सबैले शुभ र मङ्गल देख्न सकुन्, कोही पनि दुःखको भागी नहोस्। यो भावना नै आन्तरिक शान्तिको मूल स्रोत हो। सन्तोषम परमम सुखम, अर्थात् सन्तोष नै जीवनको असली खुसी हो। यदि मनभित्रै शान्ति छैन भने संसारको जस्तो सुकै ठुलो महल पनि कारागार जस्तो लाग्दछ। धन्यवाद।

शान्ति नै सबैभन्दा ठूलो धन विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो हेमराज उपाध्यायज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हाउस श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जिलिङ एफएम 102 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप अनि प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त समय यस बेला बिहानको ठिक 7:05 भएर, श्रोता र अबको यो समय हो बिहानी जानकारी साथै संगीतमय कार्यक्रम शुभ प्रभातको। त कार्यक्रम शुभ प्रभात अन्तर्गत आज खेतीपाती बारे सल्लाहमा लिएर आएका छौ गाजरको खेती सम्बन्धी जानकारी। दार्जिलिङ जिल्लाको पहाड़ी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटिएको छ। 3000 फुटदेखि 6500 फुटसम्ममा यसको खेती गर्न सकिन्छ। गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष पलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले छर्नुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिन अति आवश्यक पनि छ। यी सारहरू असल रूपमा प्रयोग गरे अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ औ फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनु पर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ, लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। यी दुई मध्ये लाइनमा छर्ने तरिका नै सबैले रुचाउँछन्। यस्तै साह्रै बाक्लो हिसाबले रोप्नु हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दुरन्त राखी छटाई गरिदिनुपर्छ।

यो प्रसारण हो आकाशवाणीको नेपाली प्रसारण सेवाको एफएम 103.5 मेगाहर्जमा। समय बिहानको ठिक 7:15 भयो श्रोता, र अब प्रस्तुत छ केही नेपाली भजनहरू डेजी बराइलीको आवाजमा।

0: डेजी बराइलीको आवाजमा विविध भजनहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जेडी वान्सले दुई देशहरू बीचको व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने उपायहरूमा टेलिफोन मार्फत वार्ता गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहको दुई दिवसीय पुडुचेरी भ्रमणको क्रममा श्री शाहले आज गोरीमेडुको पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुडुचेरी पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गर्नुहुनेछ। हर घर तिरंगा अभियान आजदेखि शुरू हुँदैछ र यो महिनाको 17 तारिकसम्म जारी रहनेछ। झारखण्डमा जेपीएससी र जीएसएससी परीक्षाका प्रदर्शनकारी विद्यार्थीहरूसँग अर्को चरणको वार्ता आज दिउँसो 12 बजे हुनेछ र सरकारले स्पष्ट गरेको छ उपभोक्ताहरूको लागि यूपीआई निशुल्क रहनेछ र सबै व्यक्तिगत लेनदेन निशुल्क बनिरहनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका उपराष्ट्रपति जेडी वान्ससँग फोनमा बातचित गर्नुभयो। यस अवधि दुवै नेताहरूले भारत अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने उपायहरूमाथि चर्चा गरे। दुवै नेताहरूले व्यापार, रक्षा महत्वपूर्ण र उदयमान प्रविधिहरू, ऊर्जा सुरक्षा र महत्वपूर्ण खनिजहरूमा सहयोग बढाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए। साथै आपसी हितसँग जोडिएका क्षेत्रीय र वैश्विक मुद्दाहरूमा विचारहरूको आदान प्रदान गरे। श्री मोदीले उपराष्ट्रपति जेडी वान्स र सेकेन्ड लेडी उषा वान्सका सुपुत्रको जन्मदिवसको अवसरमा उहाँलाई बधाई दिनुहुँदै शुभकामना पनि व्यक्त गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले दुई दिवसीय औपचारिक भ्रमणका लागि पुडुचेरी पुग्नु भएको छ। उहाँ तिरुवनन्तमलाईबाट सड़क मार्ग हुँदै पुडुचेरी पुग्नुभयो र लोक निवासको भ्रमण गर्नुभयो, जहाँ उहाँले लेफ्टिनेन्ट गभर्नर के कैलाशनाथनसँग भेट गर्नुभयो र विभिन्न मुद्दाहरूमा छलफल गर्नुभयो। श्री शाहले पुडुचेरीका मुख्यमन्त्री एन रंगस्वामी, क्याबिनेटका सदस्यहरू र विधायकहरू, भाजपाका प्रदेश अध्यक्ष बीपी रामलिङ्गम र पूर्व विधानसभा अध्यक्ष आर सेल्भमले स्वागत गर्नुभएको थियो। श्री शाहले आज गोरीमेडुको पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुडुचेरी पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गर्नुहुनेछ। यो पुरस्कार पुडुचेरी पुलिसको उत्कृष्ट सेवा, अनुशासन र कर्तव्यप्रति समर्पणको लागि प्रदान गरिनेछ। आज दिउँसो केन्द्रीय गृहमन्त्रीले मुरुगका थिएटर सिग्नलबाट हर घर तिरंगा र्यालीलाई पनि झण्डा देखाउनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहलाई हिजो रमणा महर्षि आश्रम र तिरुवनन्तमलाईको प्रसिद्ध अरुणाचलेश्वर मन्दिरको भ्रमण गर्नुभयो। उहाँ रमणा महर्षि आश्रममा आयोजित विशेष पूजामा सहभागी हुनुभयो। त्यसपछि उहाँले अरुणाचलेश्वर मन्दिरमा पनि पूजा अर्चना गर्नुभयो। विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले हिजो अबिदजानमा कोटी डी आइबरका राष्ट्रपति अलासेन औटारासँग भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले भारत र कोटी डी आइबर्स बीचको बढ्दो साझेदारीबारे छलफल गर्नुभयो। श्री सिंहले अफ्रिकासँग बलियो र व्यापक सम्बन्धहरू अघि बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणप्रति भारतको प्रतिबद्धता दोहोर्याए। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, उहाँ भारत र कोटी डी आइबरको लामो समयदेखि चलिआइरहेको मित्रतालाई अझ बलियो गर्न तथा विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोग बढाउनका लागि उत्सुक छन्। हर घर तिरंगा अभियान आजदेखि शुरू हुँदैछ र यो महिनाको 17 तारिकसम्म जारी रहनेछ। अभियानको उद्देश्य मानिसहरूलाई आफ्नो घरमा तिरंगा फहराउन र देशभक्ति र राष्ट्रिय एकतासँग सम्बन्धित कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्नु हो। सन् 2022 शुरू भएको यो अभियानले अहिले वृहत जनभागीदारी अभियानको रूप लिएको छ। यस वर्ष राष्ट्रिय गीत वन्दे मातरमको 150 वार्षिक उत्सवको अवसर पारेर यस अभियानले विशेष महत्व बोकेको छ। देशभरिमा वन्दे मातरमको सामूहिक गायन पनि हुनेछ। 14 अगस्तमा

0: 14 अगस्त को विभाजन विभीषिका स्मृति दिवस मनाया जाएगा। दुनिया भर में 200 से अधिक भारतीय दूतावास, उच्चायोग और वाणिज्यिक दूतावास भी अभियान के अंतर्गत कार्यक्रम आयोजित करेंगे। इस वर्ष सूर्यपथ तिरंगा डिजिटल रिले भी आयोजित होगी। इसमें 54 भारतीय राजनयिक मिशन और केंद्र हिस्सा लेंगे। ये रिले 15 अगस्त को फिजी से शुरू होकर सैन फ्रांसिस्को में समाप्त होगा। समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: मध्य प्रदेशमा आजदेखि 17 अगस्तसम्म जन सहभागितामा हरघर तिरंगा अभियान चलाइनेछ। अभियानको एक भागको रूपमा राज्यभरि तिरंगा यात्रा, तिरंगा मेला, प्रदर्शनी र साइकल र्यालीहरू सहित धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। झारखण्डमा जेपीएससी र जेएसएससी को भर्ती परीक्षामा कथित अनियमिततालाई लिएर गतिरोध समाधानको दिशामा अघि बढेको देखिँदैछ। राज्य सरकारले आज आन्दोलनरत विद्यार्थीहरूसँग अर्को चरणको वार्ता गर्नेछ। सरकारी प्यानलका एक सदस्यले बताएअनुसार वार्ता दिउँसो 12 बजेतिर हुनेछ। यसअघि समितिले मुख्यमन्त्री हेमन्त सोरेनसँग बैठक गरेर प्रदर्शनकारी विद्यार्थीहरूसँगको अन्तर्क्रियामा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए। राज्य सरकार विभिन्न विद्यार्थी संगठनहरू बीच हिजो को स्टेट गेस्ट हाउसमा उच्च स्तरीय वार्ता सम्पन्न भएको थियो। सरकारले स्पष्ट गरेको छ, उपभोक्ताहरूको लागि यूपीआई निशुल्क रहनेछ र सबै व्यक्तिगत लेनदेन निशुल्क बनिरहनेछ। वित्त मन्त्रालयले भनेको छ, उपभोक्ताहरूले यूपीआईबाट भुक्तानी गर्दा कुनै पनि प्रकारको लेनदेन शुल्क तिर्नुपर्ने छैन, जबकि अधिकांश व्यापारी लेनदेन पनि निशुल्क रहनेछ। मन्त्रालयले भनेको छ, यदि मर्चेन्ट डिस्काउन्ट रेट शुल्क लागू हुन्छ भने यो निश्चित थ्रेसहोल्डभन्दा माथिको सीमित व्यापारी कारोबारमा नाम मात्र दरमा लागू हुनेछ। मन्त्रालयले भनेको छ, भुक्तानी र सेटलमेन्ट सिस्टम एक्टमा संशोधन एक सक्षम प्रावधान हो, जसको उद्देश्य यूपीआईको दीर्घकालीन दिगोपना, प्राविधिक प्रगति र उदयमान जोखिमहरूको लचिलोपन सुनिश्चित गर्नु हो। कारोबारको मात्र बढ्दै जाँदा साइबर सुरक्षा, ठगी रोकथाम, प्रविधि र पूर्वाधारमा निरन्तर लगानी आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। जम्मू काश्मीरमा हालैको वर्षाका कारण पहलगाम र बालटार दुवै मार्गमा अमरनाथ यात्रा आजदेखि स्थगित गरिएको छ। मौसम विभागले जारी गरेको पूर्वानुमानलाई मध्यनजर गर्दै तत्कालका लागि यात्रा रोक्ने निर्णय गरिएको हो। असममा बाढीको अवस्था अझै पनि भयावह बनेको छ। एक आधिकारिक बुलेटिनका अनुसार गोलाघाट जिल्लामा थप एक व्यक्तिको मृत्यु भएपछि राज्यमा बाढीका कारण मृत्यु हुनेहरूको संख्या 99 पुगेको छ भने अझै पनि 1,47,000 भन्दा बढी मानिसहरू प्रभावित छन्। यो समाचार युट्युबमा @AIR गर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका उपराष्ट्रपति जेडी वान्सले दुई देशहरूबीचको व्यापक विश्वव्यापी राजनीतिक साझेदारीलाई अझ बलियो

आउने उपायहरूमा टेलिफोन मार्फत वार्ता गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको दुई दिवसीय पुडुचेरी भ्रमणको क्रममा श्री शाहले आज गोरी मेडुको पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुडुचेरी पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गर्नुहुनेछ। हर घर तिरङ्गा अभियान आजदेखि सुरु हुँदैछ र यो महिनाको 17 तारिकसम्म जारी रहनेछ। झारखण्डमा जेपीएससी र जीएसएससी परीक्षाको प्रदर्शनकारी विद्यार्थीहरूसँग अर्को चरणको वार्ता आज दिउँसो 12 बजे सुरु हुनेछ र सरकारले स्पष्ट गरेको छ उपभोक्ताहरूको लागि यूपीआई निशुल्क रहनेछ र सबै व्यक्तिगत लेनदेन निशुल्क बनिरहनेछ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

संगीत स्वर ताल र लयको सुन्दर संयोजन मनको भावनालाई स्वर ताल र लय मार्फत व्यक्त गर्ने एक सुन्दर कला हो त यस्तै संगीतहरूको सङ्गालहरूको साथमा आज उपस्थित भएका छौँ कार्यक्रम सङ्गीत प्रभाको साथमा त स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति उदय सुताङको आवाजमा

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको शर्मा। त यसै क्रममा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति सञ्जय थापाको आवाजमा।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभाव अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त यसै क्रममा अब भने कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ र श्रोता स्विकार्नुहोस् यो अन्तिम प्रस्तुति कर्म ग्याल्छेन बम्जनको स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक दिव्यतम अधिकारी. विषय रहेको छ भारतले जयपुरमा 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठक सफलतापूर्वक सम्पन्न गर्यो. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. भारतको 2026 ब्रिक्सको अध्यक्षतामा बिहिबार राजस्थानको जयपुरमा 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठक सफलतापूर्वक सम्पन्न भयो. बैठकले नयाँ औद्योगिक क्रान्तिमा ब्रिक्स साझेदारी पार्ट एनआईआर अन्तर्गत मन्त्री स्तरीय संलग्नतालाई समापन गर्न ब्रिक्स सदस्य देशहरूका उद्योग मन्त्रीहरू अनि वरिष्ठ प्रतिनिधिहरूलाई एकसाथ ल्यायो. लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनको लागि निर्माण विषयवस्तु अन्तर्गत आयोजित बैठकले सदस्य देशहरूलाई औद्योगिक क्षमताहरू सुदृढ पार्न, प्राविधिक रूपान्तरणको उपयोग गर्न र सहयोगी कार्यको लागि बढी अवसरहरू सृजना गर्न छलफल गर्न प्लेटफर्म प्रदान गर्यो. बैठकलाई सम्बोधन गर्दै केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री सीआईएम श्री पीयूष गोयलले जयपुरमा प्रतिनिधिहरूलाई स्वागत गर्दै यसलाई आधुनिक औद्योगिक अर्थतन्त्रको आकांक्षासँग शताब्दियौं पुरानो शिल्पकलालाई निर्बाध रूपमा मिश्रण गर्ने शहरको रूपमा वर्णन गर्नुभयो. मन्त्रीले जोड दिनुभयो कि द्रुत रूपमा विकसित भइरहेको परिदृश्यमा हामीले आकांक्षाहरूलाई व्यवहारिक नवीनता र सहयोगमा परिणत गर्न आवश्यक छ. उहाँले ब्रिक्स देशहरूले लचिलो उद्योगहरू निर्माण गर्न आफ्नो पूरक शक्तिहरूको उपयोग गर्नपर्ने कुरामा जोड दिनुभयो अनि पार्ट एनआईआर यस सहकार्यको लागि प्रमुख संयन्त्रमा विकसित भएको कुरामा प्रकाश पार्नुभयो. वाणिज्य तथा उद्योग राज्य मन्त्री श्री जितिन प्रसादले ब्रिक्स सदस्य देशहरूबीच बलियो औद्योगिक साझेदारीलाई बढावा दिने भारतको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो अनि लचिलो र समावेशी औद्योगिक भविष्य निर्माणमा सहयोग, नवीनता र पारस्परिक विश्वासको भूमिकालाई पनि प्रकाश पार्नुभयो. सीआईएमले वर्ष 2009 रुसको येकातेरिनबर्गमा भएको उद्घाटन शिखर सम्मेलनबाट ब्रिक्स यात्रा सुरु भएको कुरा सम्झाउनुभयो. उहाँले 2025 ब्राजिलको अध्यक्षताको समयमा भएको नेतृत्वको प्रशंसा गर्नुभयो अनि भारतले यो विरासतलाई वृद्धिशील, सक्रिय र व्यवहारिक दृष्टिकोण मार्फत अगाडि बढाउन प्रतिबद्ध रहेको कुरामा पुनः पुष्टि गर्नुभयो. उहाँले उल्लेख गर्नुभयो कि भारतको अध्यक्षताले व्यवसाय, लगानीकर्ता र नवप्रवर्तकहरू बीच बढी विश्वास बढाउँदै निरन्तरता प्रदान गर्न खोज्छ र सबै ब्रिक्स सदस्यहरूको लागि ठोस परिणामहरू प्रदान गर्ने व्यवहारिक सहयोगलाई अगाडि बढाउँछ. सीआईएमले पार्ट एनआईआर मार्फत भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत हासिल भएको महत्वपूर्ण प्रगतिको बारेमा भेलालाई जानकारी गराउनुभयो. उहाँले ब्रिक्स सदस्य देशहरूबीच औद्योगिक सहयोगलाई गहिरो बनाउन स्थायी संस्थागत संयन्त्रहरू स्थापना गर्ने उद्देश्यले भारतद्वारा पहिचान गरिएका 4 प्राथमिक क्षेत्रहरूमा सल्लाहकार समूह र विषयगत कार्य समूहद्वारा गरिएको व्यापक छलफलको परिणामहरू पनि प्रकाश पार्नुभयो. यसमा एसएमई कार्य समूहमा सहयोगको लागि रूपरेखाको अन्तिम रूप, फोटोभोल्टिक उद्योगमा कार्य समूहको लागि सन्दर्भ, शर्तहरू र कार्ययोजना अपनाउने र स्टार्टअपहरूद्वारा नवप्रवर्तन नेतृत्वमा वृद्धिमा कार्ययोजनाको अन्तिम रूप दिन समावेश थियो. यसका साथै जीआईएस आधारित पूर्वाधार योजना र सहर रसद योजना सहित लचिलो उद्योग सम्बन्धित यातायात र रसद प्रणालीहरूको महत्वलाई प्रकाश पारिएको थियो. बैठकको एक प्रमुख परिणाम 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठकको संयुक्त घोषणापत्रको अपनाइ थियो. घोषणापत्रले उद्योगहरूलाई सुदृढ पार्ने र जीवन सुधार गर्ने सहयोगका व्यवहार

पुनः स्वागत श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय बिहानको ठिक 8:30 भयो श्रोता, र तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्ज, आकाशवाणी दार्जिलिङको एफएम 102 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब

प्लेटफर्ममा पनि। अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार। रङ बिरङको संसार संसारको सुन्दरता प्रकृतिको हरियो डाँडाकाँडा, नीलो आकाश, कलकल बग्ने खोला र बिहानको सुनौलो घाममा झल्किन्छ। फुलको सुगन्ध, चराहरूको मधुर आवाज र मान्छे बीचको माया प्रेमले यो संसार अझ मनमोहक बनाउँछ। साना ठुला सबै जीवले आआफ्नै ढङ्गले जीवनलाई रङ्गीन बनाएका छन्, जसले संसारलाई जीवन्त र सुन्दर देखाउँछ। हजुर श्रोता, यो संसार रङहरूले भरिएको सुन्दर संसार हो। स्वागत छ कार्यक्रम रङ बिरङको संसारको यस नयाँ श्रृङ्खलामा, म चित्रको। कार्यक्रमको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई न्यानो स्वागत, अभिवादन। आजको श्रृङ्खलामा हामी तपाईँहरूलाई लिएर जानेछौँ शान्ति, समानता र धार्मिक स्थल, जहाँ चारै दिशाबाट ढोकाहरू खुल्ला छन् र जातपात वा धर्म बिना सबैले प्रसाद पाउँछन्। सुनौलो मन्दिर, पवित्र अनि महान पन्जाबको धरतीमा चम्किन्छ एक धाम, सुन्झै उज्यालो शान्तिको सुन्दर नाम गोल्डन टेम्पल।

गोल्डन टेम्पल, जुन स्वर्ण मन्दिर वा श्री हरमन्दिर साहिबको नामले पनि चिनिन्छ, भारतको पन्जाब राज्यको अमृतसर सहरमा अवस्थित छ। यो सिख धर्मको सबैभन्दा पवित्र धार्मिक स्थल मानिन्छ र लाखौं श्रद्धालु र पर्यटकहरू यो देवस्थानको दर्शन गर्न यहाँ जान्छन्। सिख परम्परामा अमृत सरोवर अत्यन्तै पवित्र मानिन्छ र यसलाई पुल अफ नेक्टर पनि भनिन्छ। गुरुवाणीमा आएको पवन गुरु, पानी पिता, माता धरत महत भन्ने भावसँग यसको सम्बन्ध जोडिन्छ, जसले जललाई सम्मान, शुद्धता र आध्यात्मिक जीवनसँग जोड्छ। श्रद्धालुहरू यहाँ स्नान गरेर मन र शरीरको शुद्धि, शान्ति र आशीर्वादको अनुभव गर्ने विश्वास राख्छन्। गोल्डन टेम्पलको निर्माण कार्य सिख गुरुहरूको दिव्य दृष्टिको फलस्वरूप सुरु भएको थियो। यसको निर्माण 16 शताब्दीमा भएको मानिन्छ। चौथो सिख गुरु, गुरु रामदासको समयमा अमृतसरको स्थापना गरिएको थियो र त्यहाँ छेउछाउको भूमिमा धार्मिक स्थल बनाउने योजना बनाएको थियो। त्यसपछि गुरु अर्जन देवले यसको निर्माणलाई अन्तिम रूप प्रदान गरे र 1604 यहाँ गुरु ग्रन्थ साहिब स्थापना गरिएको थियो। इतिहास अनुसार गुरु रामदासजीले 1573 1577 बीचमा अमृत सरोवर खन्ने कार्य अघि बढाए। सरोवरको विकाससँगै वरिपरि बस्ती बस्दै गयो र पछि यही स्थान अमृतसरको केन्द्र बन्यो। अमृत सरोवरको बीचमै श्री हरमन्दिर साहिब अवस्थित छ, जसले जल, भवन र श्रद्धालाई एउटै पवित्र संरचनामा जोड्छ। सिख धर्मग्रन्थ गुरु ग्रन्थ साहिब पनि यही परिसरमा प्रतिष्ठित भएपछि सरोवरको धार्मिक अर्थ अझ गहिरो भयो। त्यसैले अमृत सरोवर केवल पानीको कुण्ड होइन, सिख धर्मको आध्यात्मिक केन्द्रको प्रतीक हो। गोल्डन टेम्पलको वास्तुकला धर्म, समानता र सौन्दर्यको अनौठो मिश्रण हो। यो मन्दिर अमृत सरोवर नामक तालका बीचमा निर्माण गरिएको छ, जसले देख्दा स्वर्णिम जलमा तैरिरहेको झै देखिन्छ। यसको शिखर र भारा भागमा सुनको परत लगाएको छ, जसले यसलाई गोल्डन टेम्पलको नाम दिलाएको हो। यसको वास्तुकलामा भारतीय, इस्लामिक र मुगल शैलीको मिश्रण देखिन्छ। मन्दिरका चार द्वार रहेकोले यसले सबै वर्ग, जात, धर्म र लिङ्गका मानिसहरूलाई समान रूपमा स्वागत गर्ने सन्देश दिन्छ। गोल्डन टेम्पलले सिख धर्मको मानवताको सेवा र समानता जस्ता मूल्यहरूलाई स्पष्ट रूपमा प्रकट गर्छ। यहाँ घर घरबाट आएका सबै भोजनलाई गुरुका लागि भेट जस्तो मानिन्छ र भण्डारामा प्रत्येक व्यक्तिलाई निशुल्क भोजन परोसिन्छ। यसले न केवल धार्मिक आस्था तर मानवीय सहानुभूति र सेवाभावको पनि शिक्षा दिन्छ। गोल्डन टेम्पल अहिले भारतको एक प्रमुख पर्यटन स्थलको रूपमा चिनिएको छ। यसको अद्भुत दृश्य, शान्त वातावरण र आध्यात्मिक महत्वले यहाँ देश विदेशका लाखौं पर्यटक आकर्षित गर्छ। यो मन्दिर केवल धार्मिक तीर्थस्थल होइन, तर भारतको सांस्कृतिक विरासत र भाइचाराको पनि प्रतीक हो। स्वर्ण मन्दिर श्री हरमन्दिर साहिब अमृतसरमा पुग्नका लागि 3 मार्गहरू छन्, हवाई, रेल र सडक मार्ग। हवाई मार्ग, नजिकैको हवाई अड्डा श्री गुरु रामदासजी अन्तर्राष्ट्रिय विमानस्थल, अमृतसर इन्टरनेसनल एयरपोर्ट। स्वर्ण मन्दिरदेखि दूरी लगभग 13 किलोमिटर, समय लगभग 20-25 मिनट। विमानस्थलबाट ट्याक्सी, अटो रिक्सा वा क्याब जस्ता लिएर सजिलै पुग्न सकिन्छ। रेल मार्ग अनुसार अमृतसर जंक्सन रेलवे स्टेशनबाट स्वर्ण मन्दिरको दूरी लगभग 2-2.5 किलोमिटर मात्र छ। यहाँबाट रिक्सा,
यी रिक्सा ट्याक्सी वा अटो रिक्सा लिन सकिन्छ। धेरै यात्री यस दूरी सजिलै पैदल चलेर पनि पुग्छन्। सड़क मार्गमा बसबाट भारतका अन्य शहरहरू जस्तै दिल्ली चण्डीगढ बस स्टेशनबाट नियमित रूपमा पंजाब रोडवेज र प्राइभेट बस अमृतसर आउँछन्। बस स्ट्यान्डबाट स्वर्ण मन्दिर लगभग 1.4 देखि 2 किलोमिटर दूरीमा छ। रिक्सा वा अटोबाट आउन सकिन्छ। मन्दिर नजिक पुगेपछि स्वर्ण मन्दिर अमृतसर सहरको केन्द्रमा नै छ, त्यसैले गन्तव्यलाई गोल्डन टेम्पल, हरमन्दिर साहिब, अमृत सरोवर भनेर ट्याक्सी रिक्सावालालाई भन्नुहोस्। मन्दिरको छेउछाउमा जुत्ता र सामान राख्ने निशुल्क लकर स्टोर वा सुरक्षित राख्नुको लागि श्रद्धालुको लागि ठाउँ छ, त्यसले यात्रा सजिलो बनाउँछ। स्वर्ण मन्दिरका द्वार 24 घण्टा खुल्ला रहन्छन्, तर आधिकारिक दर्शनको सुझाव गरिएको समय बिहान 4 देखि 6 बजे, पालकी साहिब कार्यक्रम देख्न र शान्त वातावरणका लागि बिहान 4 देखि 6 बजे यो अमृत वेला प्रातकालीन आध्यात्मिक समय हो र पालकी साहिब कार्यक्रममा गुरु ग्रन्थ साहिबलाई मुख्य मन्दिरतर्फ लैजाने दृश्य देख्न सकिन्छ। यस समय भिडभाड कम्ती भएर शान्त वातावरण रहन्छ। साझा या रात 7 देखि 10 बजे मन्दिर सुनको चाकोमा चम्किरहन्छ, सरोवरमा प्रतिबिम्ब देख्छ र साझाको प्रार्थना सुन्न उत्कृष्ट समय हुन्छ, तर यो समय धेरै भिडभाड रहन्छ। रात बिहानमा 10 बजेदेखि 4 बजे बिहानसम्ममा राति धेरै शान्त भएकोले अत्यन्तै शान्त दर्शन अनुभव गर्न चाहनेहरूले यही समय रोज्छन्। मौसम अनुसार राम्रो यात्रा योजना समय रहेको छ। अक्टोबर मार्च सर्दी उत्तरीय ऋतु, तापक्रम ठण्डा र आरामदायी हुन्छ। घुम्न र घुइचोमा उभिन आरामदायी हुन्छ। हवस्त श्रोता, कार्यक्रम रङ बिरङको संसारको यस श्रृङ्खलालाई यही समाप्त गर्दछौ। अर्को दिन अर्को नयाँ विषयको साथमा फेरि पनि उपस्थित हुने नै छौ। तबसम्म

तपाईँ म चित्र साथै कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि दिनुहोस् विदा नमस्ते। त कार्यक्रम रङ बिरङको संसारको प्रस्तुतिपछि श्रोता अब सुन्नुहोस् यो लोक प्रस्तुति गोविन्द छेत्रीको आवाजमा।

पानीलाई पर्यो रिमी र झिमी रुझौ कि रुझौ न है पानीलाई पर्यो रिमी र झिमी रुझौ कि रुझौ न झन् पर जान्छु।

एफएम 103.5 मेगाहर्जमा यो हो सूचना अनि मनोरञ्जनको अनुपम संगम आकाशवाणीको खरसाङ केन्द्रको प्रसारण समय यस बेला बिहानको ठिक 8:45 भए श्रोता र अबको यो समय हो कार्यक्रम योजनाको जस अन्तर्गत आज जानकारी दिनेछौ डिजिटल इन्डियाबारे साथै विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुति पनि रहनेछ।

डिजिटल इन्डिया आजको युग डिजिटल युग हो। विश्वभरिका देशहरूले प्रविधि र इन्टरनेटको प्रयोग गरेर आफ्ना नागरिकहरूलाई सशक्त बनाउन विभिन्न अभियानहरू चलाइरहेका छन्। भारत सरकारले पनि 1 जुलाई 2015 प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा डिजिटल इन्डिया अभियानको शुरूआत गर्यो। यस अभियानको मुख्य उद्देश्य भारतलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञान आधारित अर्थव्यवस्था बनाउनु हो। डिजिटल इन्डियाका उद्देश्यहरू। डिजिटल इन्डिया अभियानका 3 मुख्य उद्देश्यहरू छन्। हरेक नागरिकका लागि डिजिटल पूर्वाधार, इन्टरनेट, मोबाइल कनेक्टिभिटी, इन्टरनेट पहुँच उपलब्ध गराउनु, सरकारी सेवाहरूलाई इलेक्ट्रोनिक माध्यमबाट ई गभर्नेन्स नागरिकसम्म पुर्याउनु, डिजिटल साक्षरता बढाएर नागरिकहरूलाई प्रविधिको प्रयोग गर्न सक्षम बनाउनु। डिजिटल इन्डियाका प्रमुख स्तम्भहरूमा डिजिटल इन्डिया अभियानलाई 9 प्रमुख स्तम्भहरूमा विभाजन गरिएको छ। ब्रोडब्यान्ड, हाइवेज, देशभर उच्च गतिको इन्टरनेट सेवाको व्यवस्था, सर्वभौम मोबाइल कनेक्टिभिटी, हरेक ठाउँमा मोबाइल नेटवर्कको पहुँच, सार्वजनिक इन्टरनेट पहुँच, ग्रामीण क्षेत्रसम्म कमन सर्भिस सेन्टर CSCS मार्फत इन्टरनेट सुविधा, ई गभर्नेन्स, सरकारी सेवाहरू अनलाइनमा उपलब्ध गराउनु, ई क्रान्ति, इलेक्ट्रोनिक सेवाहरूको माध्यमबाट सामाजिक र आर्थिक क्रान्ति ल्याउनु, सबैका लागि जानकारी, पारदर्शी र खुल्ला सूचना प्रणाली, इलेक्ट्रोनिक उत्पादन, भारतमै इलेक्ट्रोनिक सामानहरूको निर्माणलाई प्रोत्साहन, आईटी रोजगार, प्रविधि क्षेत्रमा रोजगारीको सृजना, प्रारम्भिक कार्यक्रमहरू, छिटो परिणाम दिने योजनाहरूको कार्यान्वयन। डिजिटल इन्डियाका प्रमुख सेवाहरू र योजनाहरूमा डिजिटल इन्डिया अन्तर्गत धेरै महत्वपूर्ण योजनाहरू र सेवाहरू सुरु गरिएका छन्। डिजी लकर, कागजताहरू डिजिटल रूपमा सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा, ई हस्पिटल, अस्पताल सेवाहरू अनलाइनमा अपोइन्टमेन्ट, रिपोर्ट, बिल पेमेन्ट, BHIM एप र UPI, डिजिटल भुक्तानी प्रणाली जसले ब्याङ्क कारोबारलाई सजिलो बनाएको छ, ई साइन, कागजताहरूमा डिजिटल हस्ताक्षर गर्ने सुविधा, जाम ट्रिनिटी, जनधन आधार मोबाइल, वित्तीय समावेशन र सरकारी लाभहरू सिधै ब्याङ्क खातामा पुर्याउने प्रणाली। डिजिटल इन्डियाका फाइदाहरूमा शिक्षामा सुधार, विद्यार्थीहरूले अनलाइन शैक्षिक सामग्री, ई विद्या, MOOCs जस्ता प्लेटफर्महरूबाट ज्ञान प्राप्त गर्न सक्छन्, स्वास्थ्य सेवा, टेलिमेडिसिन।

0: र यी हस्पिटल जस्ता सेवाहरूले ग्रामीण क्षेत्रका मानिसहरूलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गरेको छ। कृषि किसानहरूले मौसम पूर्वानुमान, बजार मूल्य र कृषि सल्लाह डिजिटल माध्यमबाट प्राप्त गर्न सक्छन्। सरकारी सेवाहरूमा पारदर्शिता, भ्रष्टाचार घट्छ र सेवाहरू छिटो, पारदर्शी र सुलभ हुन्छन्। रोजगारी र स्टार्टअप, आईटी क्षेत्रमा नयाँ रोजगारीका अवसरहरू सृजना भएका छन् र स्टार्टअप इन्डिया जस्ता योजनाहरूले उद्यमशीलतालाई प्रोत्साहन दिएका छन्। डिजिटल इन्डिया अभियानका धेरै फाइदाहरू भए तापनि केही चुनौतीहरू पनि छन्। डिजिटल साक्षरताको कमी, ग्रामीण र पछाडिएका क्षेत्रहरूमा प्रविधिको ज्ञान नहुनु, इन्टरनेट पहुँचको असमानता, शहरी र ग्रामीण क्षेत्रबीच डिजिटल पूर्वाधारको फरक, साइबर सुरक्षा र डाटा गोपनीयता, अनलाइन ठगी, डाटा चोरी र साइबर आक्रमणको जोखिम, भाषिक बाधा, इन्टरनेटमा नेपाली, हिन्दी र अन्य स्थानीय भाषाहरूमा सामग्रीको कमी। डिजिटल इन्डिया अभियानले भारतलाई 21 औं शताब्दीको डिजिटल युगमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। यसले शिक्षा, स्वास्थ्य, कृषि र सरकारी सेवाहरूमा आमूल परिवर्तन ल्याएको छ। तर यसको पूर्ण सफलताका लागि डिजिटल साक्षरता बढाउनु, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच सुनिश्चित गर्नु र साइबर सुरक्षाको व्यवस्था गर्नु आवश्यक छ। यदि यी चुनौतीहरूको समाधान गरियो भने डिजिटल इन्डियाले भारतलाई विश्वकै एक प्रमुख डिजिटल शक्ति बनाउन सक्छ।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर से सावधान।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।

0: श्रोता, समय यस बेला बिहानको ठिक 9 बजे। अब प्रस्तुत छ प्रमुख समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका उपराष्ट्रपति जेडी वान्सले दुई देशहरूबीचको व्यापक विश्वव्यापी राजनीतिक साझेदारीलाई अझ बलियो बनाउने उपायहरूमा टेलिफोन मार्फत वार्ता

नियुक्त गरेको छ। यसमा मद्रास, कोलकाता, मध्यप्रदेश र कर्णाटकका उच्च अदालतहरू समावेश छन्। सबैभन्दा बढी मद्रास उच्च अदालतमा 15 जना न्यायाधीश नियुक्त भएका छन्। गृहमन्त्री अमित शाहले काकोरी रेल घटनाका अमर क्रान्तिकारीहरूलाई श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भन्नुभयो, काकोरी रेल घटना भारतको स्वतन्त्रता संग्रामको अविस्मरणीय अध्याय हो, जसले ब्रिटिश शासनको अन्याय र दमनका विरूद्ध सशस्त्र क्रान्तिलाई नयाँ गति प्रदान गरेको छ। जम्मू कश्मीरमा हालैको वर्षाका कारण पहलगाम र बालटार दुवै मार्गहरूमा अमरनाथ यात्रा आजदेखि स्थगित गरिएको छ। असममा बाढ़ीको अवस्था अझै पनि भयावह बनेको छ। एक आधिकारिक बुलेटिनमा का अनुसार गोलाघाट जिल्लामा थप एक व्यक्तिको मृत्यु भएपछि राज्यमा बाढ़ीका कारण मृत्यु हुनेहरूको संख्या 99 पुगेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 9:25 मा उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

प्रमुख समाचारको प्रसारणपछि पुनः उपस्थित भएका छौँ विविध हिन्दी फिल्मी गीतहरूको साथमा। त आउनु श्रोता, स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति चलचित्र मेट्रो इन्दिनोबाट अरिजित सिंहको आवाजमा।

विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको, जसमा प्रथममा सुनाउनेछौ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार, अनि त्यसपछि यस केन्द्रको समाचार प्रतीक्षा साच्नुहोस्।

0: छ। उहाँले बंगालले आफ्नो सांस्कृतिक वैभव पुनः प्राप्त गर्नुपर्ने बताउनुभयो। राज्यमा उद्योग र व्यापारको प्रवर्धन गर्ने, शिक्षा प्रणालीमा सुधार गर्ने, विधिको शासनलाई सुदृढ गर्ने र सिमानाको सुरक्षा सुनिश्चित गर्ने सरकारका प्राथमिकताहरू हुन्। उहाँले सरकारले जनताको विश्वासमा बाँच्ने प्रयास गर्ने बताउनुभयो। पश्चिम बङ्गालको स्वास्थ्य विभागले आरजी कर मेडिकल कलेज र अस्पतालमा एक महिला डाक्टर छात्राको बलात्कार र हत्याको छुट्टै अनुसन्धान गर्नेछ। राज्यका नयाँ स्वास्थ्य मन्त्री शारद्वत मुखर्जीले हिजो उक्त घोषणा गर्नुभएको हो। उहाँले भन्नुभयो कि स्वास्थ्य विभागका अधिकारीहरूले घटना अघि र पछि घटनास्थलमा पुगेका व्यक्तिहरूसँग सोधपुछ गर्नेछन्। पीडितका शिक्षकसँग पनि कुरा गरिने बताइएको छ। मन्त्रीले अनुसन्धानको तथ्य र निष्कर्षलाई केन्द्रीय जाँच एजेन्सी सिबिआईलाई अवगत बताउनुभयो। स्वास्थ्य विभागले घटनाको समयमा अस्पताल प्रणालीमा के कमजोरी थिए र ती कमजोरीहरू पछि कसरी सुधार गरियो भनेर पनि अनुसन्धान गर्नेछ। खरसाङ खण्ड अन्तर्गत घयाबारी ग्राम पञ्चायत दुईका उपप्रधान रञ्जित थापा सहित पाँचजना पञ्चायत सदस्य सदस्यहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। भाजपामा सामेल हुनेहरूमा उपप्रधान रञ्जित थापा सहित पञ्चायत सदस्यहरू दिपेन्द्र तामाङ, पुष्पकुमारी प्रधान, विनिता रसाइली र दावा दोर्जे लामा रहेका छन्। उनीहरूले शनिबार खरसाङस्थित भाजपा पार्टी कार्यालयमा आयोजित समर्थन कार्यक्रममा खरसाङका विधायक सोनाम लामाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गर्दै औपचारिक रूपमा भाजपामा प्रवेश गरेका हुन्। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा लगायत पार्टीका अन्य पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। घयाबारी ग्राम पञ्चायत दुईमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासँग आबद्ध पाँचजना पञ्चायत सदस्यहरू भाजपामा प्रवेश गरेपछि उक्त ग्राम पञ्चायतमा भाजपा नेतृत्वमा पञ्चायत बोर्ड गठन हुने सम्भावना बलियो बनेको छ। सोनादा पचेङ समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पार्टी कार्यकर्ताहरूसँग पार्टी अध्यक्ष अनित थापाले भेटघाट गरी समसामयिक विषय, पार्टीको आगामी दिशा र हाम्रो जाति माटोको भविष्यबारे महत्त्वपूर्ण छलफल गरेको जानकारी प्राप्त भएको छ। भेटघाटका क्रममा उहाँले स्पष्ट रूपमा आफ्नो धारणा राखेको पहाडको क्षेत्रीयता, पहाडको अधिकार र पहाडको अस्तित्व बचाउने पार्टी भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नै हो भनी बताउनु भएको छ। तीनधारेमा यसपालि फुलपाती शोभायात्रा र सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। यसै विषयलाई लिएर हिजो तीनधारेमा सभा सम्पन्न भएको छ। तीनधारे क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूलाई लिएर आयोजित सभामा यसपालि तीनधारेमा फुलपातीको शुभ अवसरमा सांस्कृतिक झाँकीहरूको साथमा सांस्कृतिक शोभायात्रा निकाल्नुको साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरूबीच फुलपाती कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै फुलपाती शोभायात्रा समारोह समितिका सचिव उत्तम शर्माले जानकारी गराए अनुसार तीनधारेमा विगत 2021 सांस्कृतिक शोभायात्रा र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र बीचमा केही कारणवश शोभायात्रा स्थगित भए पनि यसपालि 2026 पुनः फुलपाती शोभायात्राको साथमा सांस्कृतिक कार्यक्रम तीनधारेको स्मृति वनमा आयोजना गरिने भएको जानकारी गराएका छन्। खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा 80 स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता हिजोदेखि खरसाङको भिक्टोरिया स्कुल खेल मैदानमा सुरु भएको छ। प्रतियोगिताको पहिलो खेल JNFC र टुङ युनाइटेड बीच सम्पन्न भयो। पहिलो हाफको अन्त्यसम्म टुङ युनाइटेडले 2-1 अग्रता कायम राखेको थियो। दोस्रो हाफमा JNFC खेलको अन्तिम समयमा गोल गर्दै स्कोर बराबरीमा ल्याएपछि खेल पेनल्टी सुटआउटमा पुगेको थियो। पेनल्टी सुटआउटमा JNFC 4-2 गोलले जित हासिल गर्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने JNFC खेलाडी अल्केश तामाङलाई म्यान अफ द म्याच घोषित गरियो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय यस बेला बिहानको ठिक 9:30 भयो। श्रोता, अब प्रस्तुत छ साप्ताहिक अन्तर्वार्ताको कार्यक्रम मनका कुरा।

नमस्कार श्रोतावृन्द, कार्यक्रम मनका कुरामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको अङ्कमा गत हप्ता प्रसारित लब्ध प्रतिष्ठ गायक सङ्गीतकार कर्म ग्याल्छेन बमजनका मनका कुराको दोस्रो भाग हामी

0: तपाईँहरू समक्ष लिएर आइपुगेका छौँ र यस कार्यक्रमको सहजकर्ता हुनुहुन्छ आकाशवाणी खरसाङका उद्घोषक उमेश कार्किढोली। श्रोतावृन्द, अन्तिमसम्म यस कार्यक्रमको प्रसास्वादन गरिदिनुहोला।
1: यति

0: पुनः हामी स्वागत जनाउँछौँ हाम्रा श्रोताहरूलाई। सीमामा उभिँदा साहसको परिचय, सीमामा उभिँदा साहसको परिचय, मञ्चमा उक्लिँदा सुरको विजय, एउटा जीवन दुई सुन्दर अध्याय, कर्तव्य र कलाले लेखेको अमर कथा, त्यागले कमाएको सम्मान, सङ्गीतले बाँडेको मुस्कान, यस्तै प्रेरणादायी यात्राको कथा हामी सुनिरहेका छौँ आज मनका कुरामा। र यहाँको परिचय हामीले राखिसकेका छौँ र यो गीत पनि हामीले यहाँलाई सुनायौँ अनि यहाँका जीवनका एउटा मिठो कथा पनि यहाँले सुनायौँ। सङ्गीत जीवन र आर्मीको जीवनमा कतिको फरक
1: अब यो त टोटल्ली फरकै कुरा हो। अघि मैले भने होइन, एउटा ढुङ्गा जस्तो जीवन हो, एउटा फुल जस्तो जीवन हो, बाँच्नु दुइटै कठिनै हो। सङ्गीत यात्रा पनि कठिन यात्रा हो। मलाई त अझै लाग्यो आर्मीको जीवनभन्दा पनि अझै कठिन चाहिँ मलाई म्युजिक लाग्यो।
0: हजुर,
1: त्यो फुल हो हुनु चाहिँ
0: होइन,
1: तर त्यसमा सङ्घर्ष गर्न अझै गाह्रो रहेछ जस्तो मलाई लाग्यो। किनभने आर्मी भनेको त एउटा सङ्गठन हो होइन, सङ्गठनमा त्यो जस्तो छ अरू चल्ने त्यस्तै, यता जा भन्दा यता जाने, उता जा भन्दा उता जाने, यहाँ सुत भन्दा सुत्ने, उठ भन्दा उठ्ने, त्यस्तो टाइपको त्यो चाहिँ। तर सङ्गीत चाहिँ क्रिएसन हो नि त,
0: आफ्नो
1: सृजना, अनि यहाँ लाखौँ मान्छे हुन्छ आफ्नो आफ्नो सृजना, आफ्नो आफ्नो सृजना लिएर अगाडि बढेको हुन्छ। म गायक बन्न आएको हुन्छ, सङ्गीतकार बन्न आएको हुन्छन् होइन, उहाँहरूसँगको एउटा युद्ध हो कि यो भने चाहिँ। त्यही माथि अब आफ्नो देशमा होइन, विदेशै भन्नुपर्छ नेपाललाई हामीले होइन, पुर्ख्यौली भनौँ, तर पनि एउटा त्यो ठाउँमा गएर यहाँबाट गएर सङ्घर्ष गर्नु।
0: कुन सालमा यहाँले अवकाश प्राप्त गर्नुभयो?
1: मैले 2009।
0: त्यसपछि
1: म दुई महिना मात्र घरमा बसेर
0: हजुर
1: हिँडिहालेको
0: नेपालको सङ्घर्ष
1: एकदमै जिरो।
0: यता राष्ट्रको लागि यहाँले लडाइँ गर्नुभयो, देशको सुरक्षामा लाग्नु सङ्घर्ष गर्नुभयो, अर्कोतिर सङ्गीतमा आफ्नो यात्रालाई निरन्तरता दिनु सङ्घर्ष। यहाँले पहिलो एल्बम निकालिसकेपछि कति वर्षको?
1: 6-7 वर्ष ग्याप नै भन्यो। अब म 2000 एल्बम निकालेको होइन, 9 वर्षकै ग्याप भनौँ न। म हराइसकेको थिएँ नेपालमा जाँदाखेरि, म हराएको थिएँ, मलाई चिन्नै छ। अब त्यो कन्टिन्युटी भएदेखि चाहिँ, त्यो मैले अवार्ड पाएको टाइममा म कन्टिन्युटी त्यहीँ भएदेखि चाहिँ म अलिक चिनेको हुन्थेँ होला। अब म हराइसकेको थिएँ, त्यो 9 वर्षमा त पुरै टोटल्ली हराइसकेको थिएँ, जिरो भइसकेको थिएँ। म पछि जाँदाखेरि त्यो यही चिनाजाना भन्ने गीतले कता कता मान्छेले चिन्नुहुन्थ्यो होइन, त्यहाँबाट गएपछि फेरि मैले जिरोबाट सङ्घर्ष गरेको नि आर्मीबाट, किनभने म छोडेर आउनु सक्दिनँ, किनकि विगतमा मेरो परिस्थितिहरूले गर्दाखेरि म भर्ती भएको थिएँ। त्यस्तो फेरि त्यो पहिलाको दिनहरू याद आउँछ नि, त्यही भएर मैले आर्मी छोड्नु हुँदैन भनेर माथिएन। म त अवार्ड थाप्दा नि त्यो लु म त अब के पाएछु भनेर फुत्तै निक्लेको भएदेखि आज बिजोग हुन्थ्यो होला सायद, किन सङ्गीत भन्ने कुरा
0: कहिलेकाहीँ यस्तो भइ भएन कि म यो नकुरी नै छोडेर
1: एकचोटि चाहिँ अब 4 अवार्ड पायो भन्दाखेरि होइन, नेपाल मलाई कल आइरहेको थियो नेपालबाट, तिमीले 4 अवार्ड पायो हेन तेन भनेर कल आयो। त्यति बेला चाहिँ म फुर्के पनि क्या, छोडिदिन्छु के हो भने जस्तो पनि हुन्थ्यो नि होइन, तर त्यो वास्तवमा मेरो मनले दिएन, मलाई बाँधे थियो मेरो पुरानो मेरो आर्थिक अवस्थाहरूले गर्दाखेरि होइन, छोड्नु हुँदैन। अब यो त्यति बेला म छोडेर आएको भए केही हुन्थ्यो होला, हुनु चाहिँ म्युजिकमा अलिक अगाडि, अहिलेभन्दा अलिक अगाडि हुन्थ्यो होला, तर त्यो मलाई त्यो अहिलेको जतिले मलाई अब मेरो सर्भिसले ठेलेको छ नि, त्यो चाहिँ ठेल्थेन होला सायद।
0: एकजना कलाकारलाई बाँच्नुको निम्ति आर्थिक सहयोग पनि त्यति नै जरुरी
1: धेरै। अब के कस्तो हुन्छ भने दाजु, अब सबैले अब तपाईँले नेपालमा हेर्नुहोस्, दार्जिलिङमा हेर्नुहोस्, कलाकार त प्रशस्त मात्रामा हुनुहुन्छ नि त, तर सबैले म्युजिकै गरेर खानु गाह्रो छ क्या। नेपालमा पनि मोस्टली 10-15 जनाले होला

0: कन्टिन्यू प्रोग्राम गर्ने विदेश जाने यताउता, तर बाँकी त कलाकारले त सङ्घर्षै गरेर हुन्छ अहिले पनि होइन। अनि त्यही भएर म कलाकार भएँ, अब म चाहिँ भयङ्कर भएँ भनेर त्यो नगरे हुन्छ, नमात्ते हुन्छ कोही पनि, म पनि मात्तिनँ, आत्तिने पनि हुँदैन, दुःख पर्दाखेरि आत्तिने पनि हुँदैन, म केही मैले केही पाउँदा म मात्तिने पनि हुँदैन क्या, बिचमा हिँड्नुपर्छ।
1: अवकाश पछाडिको जीवन यहाँको साङ्गीतिक क्षेत्रमा लाग्यो
0: हजुर,
1: यो यात्रालाई कसरी सुरु गर्नुभयो यहाँले?
0: अवकाशपछि
1: हजुर,
0: अवकाशपछि त्यही त म 3 महिना 2 महिना घर बसेँ। मेरो म यति साह्रो कस्तो भन्नु, अहिले आएर मैले मेरो मिसेससँग पनि म कुरा गर्छु, म त साह्रै बित्थाको मान्छे थिएछु, किनभने मैले त्यो नानीहरूलाई त्यस्तो त्यो घर पनि भर्खर मैले आलो आलो बनाएको थिएँ, त्यत्तिकै एउटा च्यादरको घर बनाएको थिएँ, त्यति बेला त मेरो आर्मीको पेन्सन पनि कति पनि हुँदैन दाजु, अलिअलि आउँथ्यो होइन, अहिले यस्तो त्यो 60 लाख 70 लाख आउँथेन क्या, त्यति बेला 2-4 लाख रुपियाँ आउँथ्यो मान्छेले पेन्सनरले घर बनाएर सकिन्थ्यो क्या, त्यति बेला त्यो रुल चाहिँ त्यस्तो थियो, बानी नै थियो मान्छे, कि त गाडी किन्थ्यो कि त घर पाउँथ्यो सक्यो, त्यहाँबाट उता चाहिँ दुःखै पाउने, कि त रक्सी खाएर टुई हुने, कि त कहाँ अर्को नोकरी गर्नु जाने, डिएससी जाने, त्यस्तो हुन्थ्यो। अनि मेरोमा चाहिँ म त्यो मान्छे कुनै कस्तो सुरको अहिले मलाई आफूलाई म त्यो फिल गर्छु क्या, नानीहरूलाई त्यत्तिकै छोडेर, बुढीलाई त्यत्तिकै छोडेर, त्यो सिमेन्ट घर रङ पनि नलागन होइन, त्यो जस्ट एउटा घर मात्रै टक्रक्कै घर बनाएर ग्लास पनि नलाएर त्यो गत्ता ठोकेर चाहिँ अलिअलि भएको पैसा बोकेर म काठमाडौँ गएको दाजु, त्यस्तो म्युजिकप्रति त्यस्तो थिएँ क्या म,
1: रहेछ अहिले म्युजिकमा एक लागेको
0: त्यो
1: एउटा भक्त भनौँ सङ्गीतको,
0: त्यो हो अब एक प्रकारले सोच्दा चाहिँ एकपट्टि एउटा सोच्दा त्यो बेवकुफ हो नि होइन, अब त्यो केही नभएको भएदेखि म जस्तै नेपालमा गएर मैले आज केही अर्न गर्न नसकेको भएदेखि आज त मेरो छोराछोरी एजुकेटेड पनि हुनु पाउँथेन होला, बुढी पनि बिजोग हुन्थ्यो होला होइन, अब त्यो सोच्दा त्यसरी
1: तपाईँको यो साङ्गीतिक यात्रामा तपाईँको श्रीमतीको
0: हजुर
1: योगदान कतिको देख्नुहुन्छ?
0: एकदमै एकदमै धेरै,
1: यस समय उहाँलाई सम्झिनु पर्यो भने कसरी सम्झिन्छ हाम्रो श्रोताहरूको माध्यमबाट?
0: मेरो बुढी त मेरो लागि त सबकुछ नै हो भन्छु होइन, अब आमा पछिको माया पनि उसले नै दिएको मलाई, अनि म एक्लै नेपालमा सङ्घर्ष गरिराख्दाखेरि यो चाहिँ सुन्नुपर्ने कुराहरू हुन्छ सङ्गीत रुचाउने भाइ बहिनीहरूले होइन, बहिनीहरूले विशेष मेरो बुढीको चाहिँ म एकदमै तारिफ नै गर्छु, किनभने म अब हामी त सङ्गीत हो नि त, सङ्गीतमा लाग्ने मान्छे त अब ग्ल्यामरस फिल्डमा हुन्छौँ हामी, स्टाइलिस्ट पनि हुन्छौँ, दुनियाँ अरू अरूसँग एट्याच हुन्छौँ, मसित मेरो मेरो लाइफमा पनि कतिजना मलाई फलो गर्नेहरू आयो होइन, आउनु भयो मलाई मन पराउनेहरू आउनु भयो, तर कहिले पनि मेरो बुढीले कहिले पनि नेगेटिभ लिनु भएन, मैले मलाई कहिले पनि डिस्टर्ब गर्नु भएन, त्यसकै त्यसकै परिणाम चाहिँ आज म यो ठाउँमा छु, यतिको हुन्छु।
1: यहाँले जब अवकाश पछि नेपाल पस्नुभयो सङ्गीतको निम्ति
0: हजुर,
1: त्यहाँनिर ठुलो सङ्घर्ष गर्नुभयो?
0: एकदमै, मैले होटलमा जाने बित्तिकै गएको 3 दिनमा नै मैले एउटा होटलमा जब पाएँ, राति गिक गीत गाउने होइन, अब त्यति बेला चाहिँ प्रशस्त मात्रामा पैसा थियो नेपालमा, त्यो मैले गाउने दरबारमा नेपालको काठमाडौँको दरबारमा एकदमै त्यो चाहिँ राम्रो प्लेस, नेपालकै वान अफ द रिचेस्ट प्लेसमा आउँछ, अनि त्यहाँनिर मैले एउटा नर्लिङ भन्ने रेस्टुरेन्टमा गाउने मौका पाएँ होइन, त्यो पनि हाम्रो यहाँ खरसाङको एउटा दिदी हुनुहुन्थ्यो सञ्जिता दिदी, उहाँले नै मलाई त्यो सब्स्टिट्युटमा बोलाउनु भएको थियो, अनि त्यहाँनिर सब्स्टिट्युटमा बोलाउँदाखेरि चाहिँ त्यहाँ गाउने दाइ चाहिँ विदेश जानुभएको थियो र चाहिँ मलाई सब्स्टिट्युट बोलाएको थियो, तर मैले एउटा गीत गाउने बित्तिकै मैले जब ओके भएको क्या मेरो, त्यहाँको मालिक आएर साउजी आएर लु तपाईँ नझर्नुहोस् तपाईँ आजदेखि नै नोकरी सुरु भयो भनेर एउटै गीतले नोकरी लाग्यो त्यहाँ पनि म, त्यही भएर म्युजिकले मलाई हर ठाउँमा साथ दिएको छ, अनि त्यहाँबाट म जब गरेपछि त त्यहाँ त टिप्सहरू आउँदो रहेछ, मलाई थाहा थिएन फेरि टिप्स पनि थाप्नु लाज लाग्थ्यो होइन, पुरा टिप्स आउँदो रहेछ, त्यस्तो हुँदो रहेछ, अब त्यो भएर पैसाहरू त्यहाँबाट मलाई दुखाउनु छोड्यो, कन्टिन्युटी त्यहाँबाट मैले एल्बम्सहरू पनि गरेँ, त्यही पैसाहरूबाट एल्बम्सहरू गर्दै गएँ, मतलब मलाई धेरै सपोर्ट हुँदै गयो क्या त्यो त्यहाँको त्यो जबले, अनि राति गाउने कन्टिन्यू मैले 15 सालसम्म गरेँ, छोडिनँ मैले, अनि अहिले आउनुभन्दा 2 वर्ष चाहिँ छोडेँ, त्यहाँबाट फेरि बल्ल यता आएको, त्यो त्यो धेरै सङ्घर्ष गरेँ।
1: यहाँ एउटा अनुशासित जीवन बिताउनु भएको आर्मी बसेर
0: हजुर,
1: जब तपाईँ नेपालमा होटलमा गीत गाउनु थाल्नु
0: हजुर,
1: त्यो होटेलको माहौल अलिकति फरक हुन्छ,
0: धेरै फरक
1: है
0: हजुर,
1: यहाँले त्यसलाई कसरी आत्मसात गर्नु, आफूलाई कसरी ढाल्नु भयो त्यहाँनिर?
0: गाह्रो हुँदो रहेछ नि दाजु, मैले त अब आर्मी बढेँ।

0: सिद्धा आएको मान्छे होइन, आर्मीमा त अब स्ट्रेट भएर गाउनु पर्ने, यता दाहिने बायाँ पनि नहेर्नु पाउने होइन, दाहिने बायाँ हेऱ्यो भने पनि अब म्यामहरूलाई हेरेको जस्तो हुने, भोलिपल्ट पनिसमेन्ट हुने डर होइन, अब त्यस्तोबाट गएको मान्छे अनि सिधै त्यहाँनिर अब त्यो प्रवृत्ति भनौँ न, अब आर्मीको मान्छे त्यही माथि त्यस्तोमा जाँदा अब ड्रास्टिक चेन्ज क्या अब, अनि म त अचम्म लाग्ने अब त्यो कस्तो ठाउँमा आएँ म भने जस्तो लाग्ने होइन, अनि अब एकदमै अब त्यो वेस्टर्नाइज भनौँ न, वेस्टर्नाइज भएको रहेछ सम्झिँदाखेरि चाहिँ होइन, अनि म त अब जङ्गलतिरबाट गएको मान्छे, आर्मीको त जङ्गलै हुन्छ प्रायः, त्यस्तो गएको मान्छे मलाई अचम्म लाग्यो त्यो दाजु, तर बिस्तारै बिस्तारै युज टु हुँदै जाँदो रहेछ मान्छेको अब त्यो ठाउँ अनुसार परिवर्तन हुनु पर्दो रहेछ।
1: यहाँले थुप्रै एल्बमहरू पनि गरे, फिल्ममा पनि गीत
0: गाउनुभयो,
1: प्लेब्याक सिङ्गर भएर गाउनुभयो,
0: हजुर,
1: कस्तो थियो त्यो प्लेब्याक सिङ्गरको कथाहरू, कसरी प्रवेश गर्नुभयो
0: यहाँ? हजुर, मेरो प्लेब्याक सिङ्गिङमा चाहिँ मलाई फर्स्ट प्लेब्याक सिङ्गिङ चाहिँ मैले सचिन सिंह हाम्रो कालिम्पोङकै सङ्गीतकार दाजु हुनुहुन्छ, सचिन सिंह लेजेन्ड्री सङ्गीतकार, उहाँको सङ्गीतमा मैले फर्स्ट उहाँले मलाई ब्रेक दिनुभएको थियो लाइफमा, अनि जब जब माया बस्छ भन्ने होइन त्यो गीत, जीवन लिमिटेड र हिरो चाहिँ के भन्ने हिरोइन चाहिँ जीवन लिमिटेड चाहिँ हिरो थियो र के थापा बहिनी हुनुहुन्थ्यो एउटा हिरोइन चाहिँ होइन, एकदमै राम्रो हिरो हिरोइन भएको, त्यहाँबाट चाहिँ मेरो कन्टिन्यू भएको छ, त्यहाँबाट सेकेन्डमा चाहिँ प्रशान्त तामाङको फिल्ममा गाएँ मैले, किन मायामा फिल्ममा प्रशान्तलाई आवाज दिएको छु मैले त्यो चाहिँ, अनि थर्डमा त्यसरी थुप्रै थुप्रै गीतहरू झन्डै 16-17 फिल्ममा गाएँ, हजुर,
1: फिल्ममा गाउनु र फिल्मदेखि बाहिर गाउनु फरक हुँदैछ,
0: त्यो चाहिँ अब फिल्मको चाहिँ सिचुएसन हेरेर गाउनु पर्यो होइन, उहाँहरूले कहाँनिर बताइदिनुहुन्छ अनि यसरी गाउनु पर्यो भनेर भन्नुहुन्छ, त्यो त्यो हिसाबले गाउनु
1: पर्यो, फिल्मको भावनासँग
0: म्याच हुनु पर्यो,
1: त्यो म्याच हुनु पर्यो,
0: हजुर, त्यसरी गाउनुपर्छ, अलिकति फरक छ,
1: कति गाह्रो हुँदो रहेछ?
0: गाह्रो त अब अगाडिपट्टि डाइरेक्टर बसेको हुन्छ होइन, उहाँलाई चित्त बजाउनु गाह्रै कुरा हो, एकदमै गाह्रो कुरा हुन्छ।
1: एउटा गीत कतिपल्टसम्म रिटेक गर्नु परेछ त्यो कथा तपाईँ?
0: 3 घन्टासम्म त गाउनु लाउँछ, किनभने त्यो चाहिँ अब सङ्गीतकारहरूको पनि कमजोरी भन्छु म चाहिँ, किन हामीले प्रिपेयर गरेर एक हप्तासम्म प्रिपेयर गरेर गएको हुन्छौँ होइन घरमै, अनि तर पनि उहाँहरूले अब त्यहाँ टेक लिँदाखेरि के चित्त बुझ्दैन, या त अब नबुझेर हो कि या त अब चितै नबुझेको हो कि, 3 घन्टा 4 घन्टासम्म पुरा पेल्नुहुन्छ क्या, अनि त्यतिकै पैसा नदिउँ भनेर होला जस्तो लाग्छ घरि घरि, त्यो फरक छ अलिकति, उहाँहरूले अब बुझे अनुसार गर्नुभएको होला।
1: बाबाको टोपी गनायो रे तिमीलाई, आमाको म जित्रो नि बिजायो रे तिमीलाई,
0: हजुर,
1: गोविन्द हुमा गाईको यो गीत अलिकति,
0: हजुर,
1: यहाँको सङ्गीतमा,
0: हजुर,
1: यो गीतको सृजना पछि पनि एउटा कथा छ,
0: हजुर, हजुर,
1: अलिकति यो कथा बताइदिनुहोस्।
0: यो चाहिँ कस्तो भने गीतकारकै आफ्नै भावना हो यो होइन, यसमा अलिअलि हामीले मैले पनि अलिअलि
1: शब्द
0: त्यसलाई करेक्टेड गरेको छु, करेक्सन गरेको छु होइन, अनि खास चाहिँ के भएको भने उहाँहरू त अमेरिकामा हुनुहुन्छ, त्यहाँनिर त अब आमा बाउ र कुकुर चाहिँ अमेरिकामा भएर जन्मिनुपर्छ भन्छ क्या, खास त्यति साह्रो स्याहार पुग्छ क्या, पैसा पाइन्छ नि, आमा बाउ हेरेको नि पैसा पाइन्छ, तर उहाँले चाहिँ अब यताकै कथा लेख्नु भएको हो त्यो भाइले चाहिँ होइन, अनि त्यहाँ यताको कथा प्लस त्यहाँको खैरीहरूको कथा मिक्स गरेर लेख्नुभयो, खैरीहरूले चाहिँ कस्तो हुँदो रहेछ भने हाम्रो चाहिँ हामी नेपालीहरूले चाहिँ हामी त्यो कल्चर नै त्यस्तो हो, हामी आमा बाउलाई हेर्ने कल्चर छ होइन, प्रथा छ, बुढो भएपछि आमा बाउलाई हेर्नुपर्छ भन्ने, तर खैरीहरूको चाहिँ त्यो नहुँदो रहेछ क्या, 18 इयर्स पुगेपछि हामी फ्री भनेर नानीहरू पनि अलग्गै भइदिने, आमा बाउलाई अलग्गै ओल्ड एज होममा राखिदिने त्यस्तो प्रथा छ, अनि त्यही प्रथालाई चाहिँ नेपालीले पनि कति फलो गरेको देखिन्छ नि त आजभोलि त होइन, यहीँ खरसाङमा पनि ओल्ड एज होम भेटिन्छ होइन, अनि त्यो त्यो आधारमा लेख्नु भएको उहाँले, अब त्यो हामीले भिडियोमा पनि बनाएको छौँ नि, सुरुमा चाहिँ अब बाउको सानो हुँदा चाहिँ आमाको त्यो मजेत्र पनि कति मिठो सेन्ट आउँछ होइन, बाउको त्यो पसिना त्यो टोपी, पछि ठुलो हुँदै गएपछि चाहिँ अब आफू यङ हुन्छ अनि विवाहित हुन्छ अनि आफू परिपक्व भएपछि चाहिँ त्यही टोपी गनाउने, मजेत्रले त्यो मजेत्र आमाको मजेत्रले चाहिँ बिजाउने त्यस्तो हुन्छ भन्ने कुरालाई चाहिँ उहाँले लेख्नु भएको।
1: यो गीतको सृजना 2 पल्ट भयो अरे नि?
0: हजुर हो त,
1: हो
0: हो, पहिला चाहिँ मैले अर्कै टाइपको गरेँ, बिर्सिसकेँ त्यो चाहिँ
1: होइन,
0: अर्कै टाइपले गरेको थिएँ, अनि मैले महेश दाजुलाई पठाएँ, महेश दाजुको चाहिँ म एकदम बिग फ्यान पहिलादेखि नै, हजुर, भक्कानो एल्बमदेखि नै म एकदमै बिग फ्यान, हामी भेट चाहिँ भएको थियौँ न महेश दाजु र म,

0: पहिले पनि भेट भएको थियो होइन, तर मैले उहाँको लागि एउटा डमी गीत चाहिँ गाएर पठाएको थिएँ त्यो एल्बममा पनि, सम्झेर बसेँ पर्खेर बसेँ भन्ने गीत, हाम्रो उत्तम दाजुकै शब्द सङ्गीतमा. अनि त्यो गीत चाहिँ मैले पठाएको उहाँले सुन्नु चाहिँ भएको थियो, तर हामी त्यतिलाई अब अहिले यस्तो नम्बर वाट्सएप त्यस्तो नभएकोले गर्दा केही हाम्रो भेटघाट थिएन. तर म उसको उहाँको चाहिँ एकदम बिग फ्यान, उहाँको गीतहरू, उहाँ आवाज एकदमै मनपर्ने. जब म नेपालमा गएर एउटा सङ्गीतकारको भूमिका निर्वाह गरिराख्दा चाहिँ मेरो फेभरेट सिङ्गरलाई म दिन्छु भन्ने चाहना थियो क्या. यता महेश दाजु पनि गीतहरू नगरेर अलिकति पोलिटिकल उसमा लागिसक्नु भएको थियो, गीतहरू गाउनु छोडिसक्नु भएको थियो. अनि मैले ठ्याक्कै उहाँलाई सम्झेँ अनि उहाँको म्यासेज, उहाँलाई म्यासेजहरू गरेर अनि यो गीत गर्दा मैले पहिला अर्कै पठाउँदा चाहिँ उहाँले भन्यो, कर्म यसलाई अझै पारिमार्जित गर न, यो ट्युनिङलाई अझै राम्रो गर, शब्दलाई अझै चेन्ज गर न भनेर उहाँले सजेस्ट गर्नुभएपछि चाहिँ, अनि उहाँले अब इन्ट्रेस्ट देखाउनु भयो नि त, त्यहाँबाट चाहिँ अनि म फेरि लु म गर्छु भनेर चाहिँ मैले फेरि अर्को कम्पोज गरेको यो गीत चाहिँ.
1: आज उता यो गीत यहाँहरूको निम्ति राख्न लागिरहेका छौँ, सुन्दै गर्नुहोस् यो गीत.

0: पुनः हामी यहाँलाई स्वागत गर्दछौँ आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा। अनि यससँगै हामी सुनिरहेका छौँ मनका कुरा। अनि आजको मनका कुराको यो बसाइमा हामीसँग हुनुहुन्छ भारतीय सेनाका भूतपूर्व सैनिक, सङ्गीतकार, गायक कर्म गेल्छिन बमजन। यहाँसँग बात गरिरहेका छौँ। यहाँले बाहिर एक गायनकै क्षेत्रमा विदेशतिर पनि कस्तो थियो त्यो यात्रा?
1: यो चाहिँ कस्तो भने, मेरो एकदमै बढी मैले काम गरेको चाहिँ भुटनिस कम्युनिटीमा हो। नेपाल भन्दा पनि बढी काम गरेको चाहिँ मैले भुटनिस कम्युनिटीसँग, होइन। मेरो गस्पेल सङ्ग्सहरू पनि एकदमै हिटिट छ, गस्पेल क्रिस्चियन गीतहरू पनि हिटिट छ, मेरो कम्पोजिसनहरू एरेन्जहरू हिट छ। र भुटनिसहरूले चाहिँ यति साह्रो माया गर्नुहुन्छ कि मलाई, यति अब अति नै माया गर्नुहुन्छ मलाई। उहाँहरूले सायद मन मिलेर होला, किन उहाँहरू यतै यही भेगको पर्नुहुन्छ नि त। उहाँहरू नेपालमा जति साल बसे पनि तर माया चाहिँ सायद हामीलाई यतैपट्टिको लागि धेरै गर्नुहुन्छ, बढी गर्नुहुन्छ जस्तो लाग्छ। र मेरो त्यो म्युजिकको त्यो भाका मिलेर पनि होला, उहाँहरूले प्रायः गीतहरू मसित गर्नुभयो। प्रायःले भर्खर भर्खरको आर्टिस्टहरूदेखि लिएर स्टिल अहिलेसम्म पनि गरिराख्नु भएको छ मसँग, र नयाँ नयाँ आर्टिस्टहरूदेखि लिएर पुरानो पुरानो आर्टिस्टहरूसम्म मैले काम गर्ने अवसर पाएको छु भुटनिसहरूसँग। अनि त्यही आधारमा चाहिँ उहाँहरूले माया गरेर नै मलाई कन्ट्रिब्युसन गरेर मलाई बोलाउनु भएको उहाँहरूको। म चाहिँ यो जाँदाखेरि प्रोग्राम गर्ने हिसाबले गइनँ क्या, मलाई आफ्नो घरमा उहाँहरूले बोलाउनु भएको जस्तो। मैले म त्यहाँ जाँदाखेरि मैले कहिले पनि मलाई त्यो म बाहिर गइरहेको छु, म प्रोग्राममा गइरहेको छु भन्ने फिल नै भएन। सबले मलाई आफ्नो आफ्नो घरमा लगेर, होइन, त्यसरी प्रोग्राम पनि एकदम मञ्चमा मात्रै गराउनु भयो, एकदम राम्रो राम्रो मञ्चहरूमा। लगभग 13 कार्यक्रम गरेँ मैले, 13 हजुर 13 प्रोग्राम एकतालमा गएर 13 प्रोग्राम गर्नु भने चाहिँ एउटा रेकर्ड नै हो।
0: यहाँले यता दार्जिलिङ क्षेत्रमा पनि थुप्रै कार्यक्रमहरू गर्नु एकल
1: दार्जिलिङमा चाहिँ मैले एकैपल्ट पनि गरेको छैन,
0: यो दार्जिलिङ क्षेत्र
1: गरेको छुइनँ। अब चाहिँ एउटा गर्ने मेरो इच्छा चाहिँ छ दार्जिलिङमा, मिरिकमा एउटा राम्रो स्टुडियो छ, स्टेडियम भन्ने छ, होइन, हल, अनि त्यहीँ एउटा मेरो इच्छा चाहिँ छ। गर्ने त हो कि होइन, त्यो समयले हुन्छ।
0: यहाँको विशेष एउटा गुण धेरै कलाकारलाई, धेरै श्रोताहरूलाई पनि थाहा छैन,
1: हजुर,
0: यहाँले फिमेल भोइसमा पनि त्यतिकै गाउनुहुन्छ।
1: त्यो सुरु सुरुमा गाउँथेँ मैले,
0: हजुर,
1: त्यो आर्मीमा त्यसरी अब मैले त्यसलाई चाहिँ बिल्ड गरेको थिएँ, किनभने आर्मीमा त दसैँमा गाउँदाखेरि केटाहरू केटी भएर नाच्ने हो, केटी गीत पनि केटाले गाउने हो, त्यहाँ त अरू त कोही हुँदैन नि त। अनि

0: त्यो हुँदा चाहिँ मैले त्यही अब प्रोग्राम्सहरूमा पनि गर्थेँ, ठुल्ठुलो सोहरूमा पनि गरेँ। मैले सुरुमा चाहिँ मैले काँटा लगा भन्ने गीत केटीकोमा क्या यसो गर्थेँ, अनि त्यत्तिकै हुँदै जाँदाखेरि तर मैले पछि गएर चाहिँ भोकल बिग्रिँदो रहेछ क्या, केटाको भोकल बिग्रिँदै, मलाई त केटी भए चिनिनु छैन नि त होइन, अनि केटाको भोइस चाहिँ बिग्रिँदै जस्तो लागेर मैले टोटल्ली छोडिदिएको।
1: यहाँले गजलहरू थुप्रै सृजना गर्नुभएको छ, पप सङहरू पनि गर्नुभएको छ, आधुनिक गीत गरिरहनु भएको छ, र यहाँले कुन कुन कलाकारहरूसँग गाउनु भयो, तपाईँको गीतहरू को को कलाकारहरू
0: गाउनु भयो भनेको? नेपालको प्राय प्राय सबैले नै, राज पायल, उदय सोताङ होइन, आनन्द कार्की, मेलिना, अन्जु पन्त, यस जति पनि कलाकार हुनुहुन्छ प्रायले गाउनु भएको छ, अहिलेको नयाँ नयाँहरूले पनि गाउनु भएको छ, सोबाट निस्केको नानीहरूले पनि गाउनु भएको छ होइन। ठुल्ठुलो कलाकारहरूमा चाहिँ दिप श्रेष्ठ सरले जस्तै गाउनु भएको छ एउटा, अनि उदय सोताङज्यूले त मेरो धेरैवटा गीत गाउनु भएको छ,
1: देह जलेर
0: हजुर
1: है यो गीत
0: हजुर
1: उहाँले गर्नुभएको छ,
0: हजुर उहाँ त्यो एउटा, अरू पनि थुप्रो छ त्यस्तो उहाँले गाउनु भएको चाहिँ, अनि सत्य स्वरूप राज आचार्य यिनीहरूले गाउनु भएको छ, प्रमोद खरेलले गाउनु भएको छ, विश्व नेपाली भन्ने भाइले गाउनु भएको छ, प्राय प्राय सबैले नै गाउनु भएको छ मेरो गीतहरू।
1: शब्दहरू कसको लिनुभयो?
0: शब्द चाहिँ प्राय अरूकै लिन्छु मैले,
1: हजुर
0: हाम्रो बोर्डनिस आर्टिस्टहरूकै लिन्छु, शब्दहरू चाहिँ राम्रो लेख्नुहुन्छ, अनि यो देहजालेर त हाम्रो शिशिर सापकोटा भन्ने भाइ हुनुहुन्छ भोटवलतिरको, शब्द त खतरा लेख्नुहुन्छ नि नेपालको, एकदमै नेपालको कलाकार, नेपालको लिरिसिस्टहरू खतरा।
1: भारतीय नेपाली सङ्गीतको क्षेत्रका शब्दहरू जुन हुन्छन् लेखन र नेपालको शब्दकारहरूको लेखनमा
0: हजुर
1: के कतिको
0: फरक चाहिँ कस्तो हुन्छ भने, नेपालमा चाहिँ अब हाम्रो चाहिँ वरिष्ठ गीतकारहरूले मात्रै राम्रो लेख्नुहुन्छ क्या है, जस्तै हाम्रो जसिन्जन प्यासी सरहरूले लेख्नुभयो, पुरनगिरी सरहरूले लेख्नु, उहाँहरूले चाहिँ अब उहाँहरूले चाहिँ डिटेलमा लेख्नुहुन्छ, तर नेपालको चाहिँ जसले पनि लेखिदिन्छ क्या, जसले पनि लेखिदिन्छ त्यो एकदम करेक्ट नै हुन्छ क्या, अब त्यो सिङ्गुलर प्लुरलहरू हुन्छ नि नेपाली भाषा, हामीले चाहिँ व्याकरणहरू त्यति मिलाउँदैनौँ, तर त्यहाँ चाहिँ त्यो प्रब्लम छैन उहाँहरू चाहिँ अब त्यही भएर त्यहाँ चाहिँ अब जसले पनि लेख्नुहुन्छ।
1: यहाँले अरूको सङ्गीतमा कतिवटा जस्तो गाउनु, अरूको सङ्गीतमा
0: म भाग्यले गर्दाखेरि मैले गोपाल इन्जन सरको पनि गाने मौका पाएको छु एउटा, तर त्यो चाहिँ पुरानो गीत हो, त्यो चाहिँ के भन्छ नारायण गोपालज्यू र मीरा राणा म्यामले गाउनु भएको थियो पहिला, तर पछिल्लो समय फिल्मको लागि चाहिँ म र बानिका प्रधान यहीँ हाम्रो दार्जिलिङको बहिनी उहाँहरू मैले गाएको छौँ, तिमी देव या नदेव भन्ने गीत, एउटा मेगा भन्ने मुभीको लागि गायौँ होइन, त्यो गीत गायौँ, अनि मैले प्राय प्राय एउटा क्रिकेट सङ्घ, नेपालको फर्स्ट क्रिकेट सङ्घ मैले गएको 2020 क्रिकेट वर्ल्ड कप क्रिकेट उनीहरू फर्स्ट सेलेक्सन हुँदाखेरि ताली बजाइदेऊ भन्ने एउटा क्रिकेट सङ्घ थियो, त्यो चाहिँ समुजित भास्कर सरको मैले गएको छु, त्यो फर्स्ट मैले म र सन पौडेल भन्ने एकजना भाइ उहाँले गएको छु, अनि के भन्छ हाम्रो पुरानो सङ्गीतकार नामै बिर्स्यौ मैले दाजुको महेश खड्काको गएको छु, उहाँ पनि एकदम चर्चित हो, बसन्त सापकोटा उहाँ पनि चर्चित सङ्गीतकार हुनुहुन्छ, उहाँको पनि गएको छु होइन, अनि सचिन सिंह त अब हाम्रो यताकै भएको उहाँको गएको छु, अर्जुन पोखरेलको गएको छु, धेरैजना गएको छु मैले उताको पनि आर्टिस्टहरूको, गोपालञ्जनदेखि निकै निकै तलसम्मै गएको छु।
1: हजुर अहिले भारतीय नेपाली सङ्गीतमा हेर्दाखेरि र यताका कलाकारहरूले सङ्गीतलाई व्यावसायिक रूपमा किन अप्नाउन सकिरहेको छैन?
0: अब यहाँ चाहिँ के भन्ने भने हामी नेपालीहरूको चाहिँ अब दार्जिलिङमा त्यो इन्डस्ट्री पनि छैन है, हाम्रो मार्केट छैन भनौँ न है, मार्केट नभएपछि त्यो अब म माया लाग्छ क्या, किनभने हाम्रो भायोलिनिस्टहरू गिटारिस्टहरू कस्तो खतरा छ नि दार्जिलिङमा होइन, तर उहाँहरूले मुस्किलले 2 महिना 1 महिना एउटा गीत बजाउनु पाउनुहुन्छ, अनि घरमा प्र्याक्टिस गऱ्यो भने त त्यो हात तिख्रिने हो, तर नेपालमा चाहिँ त्यो हुँदैन, नेपालमा त कन्टिन्यू डेली 3-4 बजाएर हुन्छ, त्यहीँ बजाउँछ त्यहीँ पैसा पनि पाउँछ त्यहीँ प्र्याक्टिस पनि भयो होइन, एक्स्ट्रा त्यसलाई एफोर्ट लाउनु पनि पर्दैन, त्यहीँ स्टुडियोमा बजाउँदा बजाउँदै हात पनि राम्रो हुँदै जान्छ, तर हाम्रो दार्जिलिङमा चाहिँ त्यो छैन, अनि प्लस अब सरकारले पनि हुन त नेपालमा सरकारले त हेर्दैन, तर अब दार्जिलिङमा झनै छैन, हाम्रो त अब प्यारेन्ट्स नै छैन, गार्जियन नै छैन हाम्रो लागि होइन, त्यो भएर अब सिक्किममा हेर्नुहोस् कति छ होइन, चिफ मिनिस्टरहरू लागि परेको हुन्छ उहाँहरूको लागि, अनि हामी चाहिँ आमा बाउ बेकारको

0: छोराछोरी जस्तो फिल हुन्छ, त्यही भएर नि यहाँ र त्यहाँ चाहिँ त्यति नै फरक हुन्छ।
1: हामी धेरै अघि बढिसकेका छौँ, समय सीमाभित्र बसेर काम गर्नुपर्ने हुन्छ, र जाँदा जाँदै यहाँले हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ, जुन मैले तपाईँलाई सोध्न छोडेका प्रश्नहरू तपाईँ भन्न चाहेका कुराहरू पनि?
0: म त त्यही भन्छु, अब तपाईँहरूले माया गरिदिनु भएको छ हाम्रो दार्जिलिङको कलाकारहरूलाई, सुनिदिनुहोस् हाम्रो दार्जिलिङको गीतहरू पनि सुनिदिनुहोस्, किनभने हाम्रो त कोही छैन क्या, हामी श्रोताहरूले हाम्रो दार्जिलिङको कलाकारहरूलाई सुनिदिउँ, तपाईँहरूले सुनिदिनु भयो, तपाईँहरूले माया गरिदिनु भयो भने हामीले हाम्रो आउने बालबच्चाहरूले हाम्रो नानीहरूले सङ्गीतमा के गर्ने अपेक्षा राख्छ होइन, तपाईँहरूको माया अति नै चाहिन्छ, त्यही भन्न चाहन्छु। र म्युजिकमा नानीहरूलाई लाग्न दिनुहोस्, किनभने म्युजिक चाहिँ यस्तो चिज हो, म जस्तो कठोर ढुङ्गा जस्तो मान्छेलाई पनि एउटा कमल बनाइदिन्छ म्युजिकले, भनेपछि म्युजिक चाहिँ तपाईँहरूले आफ्नो बालबच्चालाई पनि सिकाउनुहोस्, त्यसले इन्भाइरोमेन्ट चेन्ज गर्छ, घरको परिवेश नै चेन्ज गर्छ, गाउँको परिवेश नै चेन्ज गर्छ, देशको परिवेश नै चेन्ज गर्छ, सफ्ट बनाउँछ, त्यही भएर म्युजिकलाई छुन दिनुहोस् तपाईँहरूको बच्चाहरूलाई, यति भन्न चाहन्छु।
1: हामी अन्तमा यसो भन्छौँ, वीरताको गाथा मनमा रहिरहोस्, सङ्गीतको विधा सधैँ बनिरहोस्, देशप्रतिको माया कलाप्रतिको सम्मान यही रहोस् सधैँ यहाँको जीवनको पहिचान। धन्यवाद यहाँको प्रेरणादायी साथ, उज्यालो बनोस् यहाँको प्रत्येक बाटो।
0: थ्याङ्क यू उमेश दाजु,
1: फेरि अर्को भेटको आशासहित आजको लागि यहाँलाई नमस्कार।
0: थ्याङ्क यू उमेश दाजु, अनि सम्पूर्ण टिमलाई, प्राविधिकमा बस्नुहुने हाम्रो भाइहरूलाई र आकाशवाणी खरसाङ सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि एकचोटि नमन गर्न चाहन्छु।
1: र आधुनिक श्रोता, आजका मनका कुरामा हामी बात गरिरहेका थियौँ एकजना भूतपूर्व सैनिक, सङ्गीतकार, गायक कर्म गेल्छिन बमजनसँग, र यहाँका मनका कुराहरू हामीले यहाँ राख्यौँ। र अब अघिल्लो अङ्कमा हामी अर्का कलाकार लिएर अवश्य उपस्थित हुनेछौँ, तर आजको निम्ति म उमेश कार्की डोलीलाई पनि बिदा दिनुहोस्। नमस्ते
2: आदरणीय श्रोताबृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम मनका कुरा अन्तर्गत लब्ध प्रतिष्ठ सङ्गीतकार गायक कर्म गेल्छिन बमजनका मनका कुरा। श्रोताबृन्द, यहाँहरूलाई यस कार्यक्रम कस्तो लाग्यो, प्रतिक्रियाको प्रतीक्षा साँचेका छौँ। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्का सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ, कार्यक्रम सहजकर्ता उमेश कार्की ढोली, अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास।

0: त्यो साप्ताहिक कार्यक्रम मनका कुराको प्रस्तुतिपछि श्रोता समय बिहानको ठिक 10 बजे अब प्रस्तुत छ प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले दुई देशहरू बीचको व्यापक विश्वव्यापी रणनैतिक साझेदारीलाई अझ बलियो बनाउने उपायहरूमा टेलिफोन वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत छोडो आन्दोलनमा सहभागी सबैलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले उनीहरूको साहस सदैव प्रत्येक भारतीयको लागि प्रेरणाको स्रोत रहने बताउनुभयो। गृहमन्त्री अमित शाह दुई दिवसीय आधिकारिक भ्रमणमा पुडुचेरीमा हुनुहुन्छ। श्री शाहले आज मेडु स्थित पुलिस प्रशिक्षण विद्यालयमा पुडुचेरी पुलिसलाई राष्ट्रपति पुलिस ध्वज प्रदान गर्ने समारोहमा भाग लिनुहुनेछ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्य र देशको विकासमा प्रत्येक नागरिकको भागीदारी सुनिश्चित गर्नका लागि 15 अगस्तदेखि राष्ट्र निर्माणमा भागीदार कार्यक्रममा सुरु गर्ने आह्वान गर्नुभएको छ। हर घर तिरङ्गा अभियान आज

0: समय बिहानको ठिक 10:02 भइसक्यो श्रोता, र आइतबारको बिहानीको यो समयलाई पर्खेर बस्नुभएको हाम्रा समस्त टाढा अनि नजिकका श्रोताहरूलाई स्वागत छ हाम्रो कार्यक्रम कुरै कुराको आजको यस अङ्कमा। त आज कार्यक्रम मार्फत हामी दुई उपस्थित भइसकेका छौँ, म चित्र अनि मेरो साथी
1: म रश्मि।
0: त हामी दुईको तर्फबाट सबै सबैलाई
1: नमस्कार अनि साथसाथै यहाँहरू सबैलाई भेरी भेरी गुड मर्निङ भन्न चाहन्छौँ।
0: त कार्यक्रममा आज हामी श्रोताहरूलाई बाल्यकालको विषयमा केही कुराकानी गर्न लागिरहेका छौँ। बाल्यकाल जीवनको सबैभन्दा सुन्दर समय हो, ती दिनहरू कहिल्यै बिर्सन सक्दैन। साथीहरूसँग खेल्दै बिताएका ती क्षणहरू आज पनि सम्झनामा ताजा छन्। विदाईबाट घर फर्किएपछि होमवर्कभन्दा बेसी खेल्न बढी हामीलाई मन लाग्थ्यो। ती दिनहरूमा कुनै ठुलो चिन्ता थिएन, सानो कुरामै धेरै खुसी पाइन्थ्यो। आज व्यस्त जीवनमा ती सुनौलो दिनहरू सम्झिँदा मन फेरि बाल्यकालमै फर्किएर जस्तो लाग्छ। बाल्यकाल जीवनको सबैभन्दा सरल र सुन्दर समय रहेछ, होइन साथी?
1: हजुर हजुर, एकदम चित्रले भन्दा म एकदमै बाल्यकालको कुरा गर्दा म एकदमै बाल्यकालमा नै पुगेँ। मेरो त्यो दिनको सम्झनाहरू एकदमै ताजा भयो, होइन? साँच्चै नै बाल्यकाल भनेको जीवनको सबैभन्दा सुन्दर र रमाइलो क्षण हो, होइन? अब सानो सानो कुरामा पनि खुसी हुने, सानो सानो घटना भनौँ, सानो सानो कुरोलाई पनि हामीले विशेष मान्थ्यौँ, होइन? अब त्यो समय न कुनै कुरोको चिन्ता नै हुन्थ्यो, न कुनै कुरोको फिक्री हुन्थ्यो, है? न कुनै जिम्मेवारीका हामीलाई बोझ नै हुन्थ्यो, होइन? अब साथीहरूसित खेल्नु पाउँदा, नयाँ कुराहरू सिक्नु पाउँदा हामीलाई धेरै खुसी लाग्थ्यो, है? रमाइलो गर्नुपाउँदा, फेरि सानो सानो कुरोलाई लिएर कहिले काहीँ अब झगडा पनि परिन्थ्यो खेल्दा ओर्दा साथीहरूसित, होइन? तर फेरि त्यो झगडा केही समयको निम्ति मात्र हुन्थ्यो क्या त, अब लामो समयसम्म त्यो रिस राख हुन्थ्यो, फेरि मिलेर फेरि सबैजना खेल्न थाल्थ्यो, होइन? र बाल्यकाललाई भन्नु पर्दाखेरि चाहिँ बाल्यकालको विषयमा भन्नुपर्दा चाहिँ यो चाहिँ बाल्यकालमा चाहिँ मित्रता चाहिँ एकदमै भन्दा ठुलो महत्त्व राख्छ राख्थ्यो बाल्यकालमा चाहिँ। अनि बाल्यकालमा चाहिँ मित्रता स्वार्थ भन्दा चाहिँ एकदमै आत्मीयता र सरलता भन्नु मिल्छ हामीलाई, होइन? अनि फेरि के हुन्थ्यो भने यो वर्षाको समयमा, पानी परेको समयमा भनौँ न, है, तिमीलाई याद छ होला चित्र, एकदमै पानीमा भिज्नु चाहिँ हामीलाई एकदमै रमाइलो लाग्थ्यो,
0: है? भिज्दै
1: बाहिर खेल्नु, होइन? अन्त हिलोमा खेल्नु, त्यो सँगसँगै फेरि त्यो पानी जम्मा भएको ठाउँमा पानी बग्दै अनि त्यहाँनिर सानो सानो यो कागजको नौकाहरू बनाएर, होइन, कुदाएको, त्यो पनि एकदमै बाल्यकालको अति नै महत्त्वपूर्ण क्षण भनौँ, होइन? अनि सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ हामीलाई चाहिँ अमूल्य चाहिँ के लाग्थ्यो भने बाल्यकालमा चाहिँ खेलाउना, त्यो खेलाउन पाएपछि चाहिँ हामीलाई चाहिँ भइहाल्थ्यो, होइन? अब त्यति बेला त खेलाउन पनि अब त्यस्तो अहिलेको जस्तो एकदमै राम्रो आधुनिक तरिकाको
0: थिएन, भन्दा नानीहरू बेसी
1: मोबाइल, जुन चाहिँ त्यो खेलाउन अब आधुनिक उयसमा बनिएको छ, अब राम्रो राम्रो दामी दामी बनिएको छ, होइन? त्यस्तो खेलाउन पनि त हुन्थेन। अब केटा मान्छेहरू के गर्थ्यो भने पानी कागजको या त कागजको गोली बनाएर सानो काठको ब्याटले त्यो गोलीहरू खेल्ने
0: गर्थ्यो, गोलीमा पनि भित्र ढुङ्गा हालेको,
1: ढुङ्गा हालेर त्यसलाई अब खेल्ने गर्थ्यो त्यसरी। अनि छोरी मान्छेले चाहिँ के भन्दा विशेष गरेर चाहिँ अब आमा हुने
0: भाँडाकुटी
1: आमा भयो, होइन, भाँडाकुटीहरू खेल्यो, अनि गुडिया त्यो के भन्छ लुगाको गुडियाहरू बनायो, होइन? हो त्यस्तोमै रमाइलो हुन्थ्यो क्या। त्यो क्षण सम्झँदा साँच्ची नै फेरि फर्केर आओस् जस्तो अब मलाई
0: हुन्छ। आजको त्यस्तो कार्यक्रममा हामीले यस्तै विषयहरू तपाईँको समक्ष लिएर आएका छौँ, र आजको विषय रहेको छ बाल्यकालको रमाइलो।

0: किस्सा
1: हजुर हजुर चित्र अब के गर्नु त्यो समय त अब फर्केर आउँदैन होइन अब समय बित्दै गएपछि के हुन्छ हामी भिन्दै भिन्दै जीवनको बेग्ला बेग्ला चरणमा पुग्छौँ होइन के भन्छ युवा किशोर वयस्क वृद्ध हुँदै हामी भिन्दै भिन्दै उसमा पुग्छौँ तर बाल्यकाल भने फर्केर आउँदैन तर बाल्यकालमा जुन चाहिँ अब क्षणहरू छ हामीले बिताएको कोही बेला रमाइलो होस् होइन कोही बेला जे पनि जस्तो पनि क्षण होस् तर बाल्यकालको त्यो सम्झना भने अब जीवनभरि नै रहिरहन्छ है र हाम्रा श्रोताहरूको पनि यस्ता केही त्यस्ता रमाइलो क्षणहरू होला यहाँको केही किस्साहरू होला बाल्यकालको होइन सबैको हुन्छ नि त मलाई त्यही लाग्छ नि सानो कुरो एक एउटा किस्सा घटनाहरू सायद घटेको हुन्छ होला बाल्यकालमा र हाम्रो श्रोताहरूको पनि यस्तो कुनै घटनाहरू या रमाइलो किस्साहरू यहाँसित छ भने यहाँहरूले हामीलाई साझा गर्नु सक्नुहुनेछ र आज फोन लाइनमा केही गडबडी भएकोले गर्दामा सायद श्रोताहरूले हाम्रो फोन लाइनमा गर्न असम्भव हुनुहुन्छ होला हाम्रो फोन लाइन लाग्दैन होला श्रोता र अहिलेलाई भने म हाम्रो आफ्नो मोबाइल नम्बर यहाँबाट भनिरहेछु है यो मोबाइल नम्बरमा यहाँहरूले हामीलाई सम्पर्क गरेर आफ्नो विचारहरू साझा गर्नु सक्नुहुनेछ र मोबाइल नम्बर एकपल्ट राम्ररी नोट गर्नुहोस् होला 6294421 52 फेरि एकचोटि भन्दैछु 6294442152 यो मोबाइल नम्बरमा यहाँहरूले कल गरेर आफ्नो विचारहरू साझा गर्नु सक्नुहुनेछ
0: तपाईँको कलको प्रतीक्षामा हामी रहनेछौँ त कार्यक्रमको प्रथममा तपाईँको निम्ति यो एउटा प्रस्तुति लिएर आएका छौँ

0: कार्यक्रमको यस प्रथम प्रस्तुतिपछि हामीसित हाम्रो प्रथम कलर जोडिनु भएको छ।
1: हजुर हेरौँ को हुनुहुन्छ। हेलो
2: हेलो दिदी नमस्कार।
1: नमस्कार, को बोल्दै हुनुहुन्छ?
0: सतीश पाण्डे ज्यू।
1: हजुर यहाँलाई धेरै स्वागत छ हाम्रो कार्यक्रममा। धेरै धेरै धन्यवाद यहाँलाई। र सतीशजी त हाम्रो नियमित
0: श्रोता हुनुहुन्छ
1: है, यहाँहरूले सधैँ प्रत्येक आइतबार नै हामीलाई कल गर्नुहुन्छ है, आफ्नो विचारहरू
0: प्रत्येक आइतबार गर्नुहुन्छ कि रश्मि? तर अस्तिको आइतबार त हामीलाई गर्नुभएको थिएन। फोन बिजी आयो। हजुर हजुर, त्यस दिन हामीसँग धेरै कलरहरू जोडिनु भएको थियो सतीशज्यू।
1: त सतीशज्यूले सायद रेडियो सुन्दै हुनुहुन्थ्यो होला, र यहाँले हाम्रो टपिक पनि आजको विषय पनि सुनिसक्नुभयो होला होइन। बाल्यकालको यस्तो कुनै रमाइलो क्षण छ कि जुन चाहिँ स्मरणीय छ, तपाईँले कहिले भुल्नु सक्नु हुँदैन?
2: हजुर।

0: ሲልኩ ኤሮፕላን በረራ አይቀጥላ
1: ባይረው ነው ሲል አጂ አጂ पास हुन्छु भनेर तपाईँ चाहिँ एकदमै स्योर पास हुन्छु भनेर एकदमै स्योर
2: रिजल्ट आइसकेर
1: रिजल्ट आइसकेपछि चाहिँ हजुर हजुर हजुर त्यही त बाल्यकाल
2: उसको त दामी उड्ने अरे
1: एरोप्लेन बनाएर है
2: सतीशजीको त कतिको दामी उडे त
1: यो चाहिँ तपाईँले प्रत्येक वर्ष रिजल्ट आउँदै पछि चाहिँ गर्नुहुन्थ्यो यो चाहिँ एकदमै रमाइलो
2: यसो त है
1: अनि कागजहरू चाहिँ सफा गर्नुहुन्थ्यो कि हुँदैन थियो त बाहिर छरिराख्थ्यो छरपष्ट पारिराख्थ्यो है केही वास्तै हुन्थेन हुनु पनि बाल्यकालमा कसैले गाली गर्छ भन्ने पनि डर थिएन है हजुर हजुर पुरा मजा आउँथ्यो ल हुन्छ सतीश जी यहाँले यहाँको अति नै राम्रो विचार हामीसित साझा गरिदिनु भयो है
2: अति नै रमाइलो रमाइलो किस्सा गर्नुभएको रहेछ है
1: हजुर एकदमै
2: हुन्छ हुन्छ
1: हजुर
2: भोजपुरी प्रोग्राम हुन्छ अवश्य हामी तपाईँको यो कुरा हामी राख्नेछौँ है
1: हजुर हजुर कार्यक्रम प्रमुख कहाँ हामी अवश्य तपाईँको यो सन्देशलाई
2: पुर्याइदिनेछौँ
1: यो कुरा राखिदिनेछौँ ठिक छ सतीशजी
2: हजुर हुन्छ धेरै धेरै धन्यवाद सतीशजी
1: र सतीशजी हुनुहुन्थ्यो अहिले हामीसित खरसाङ बजारबाट र अघिल्लो कलर हामीसित जोडिसक्नु भएको छ आउनुहोस् हेरौँ को हुनुहुन्छ
2: हेलो
3: हेलो
1: को बोल्दै हुनुहुन्छ
2: आरके लिम्बु बोल्नु कहाँबाट हुनुहुन्छ कहाँबाट
1: कहाँबाट होला
2: सिक्किमबाट हुनुहुन्छ प्रथम पल्ट जोडिनु भएको हो हामीसँग
3: तपाईँको अब पहाडको जग्गामा प्रथम पल्ट 1962 यो हाम्रो पहाड बासीको लागि राम्रो रोचक र सबै कार्यक्रम राम्रो सुन्न पाइन्छ
1: हजुर भनेपछि तपाईँ हाम्रो कार्यक्रमहरू सुन्नुहुन्छ
3: एकदमै रेडियो खर्साङको हरेक प्रोग्रामहरू सुन्छु नि
1: हजुर अन्त हाम्रो यो फोन इन कार्यक्रम त पहिला कति धेरै भइसक्यो होइन तपाईँले त्यसमा चाहिँ ट्राई गर्नु भएन
2: प्रथम पल्ट जोड्नु हुँदैछ
3: मेरो त फोन इन कार्यक्रममा त म्याम मेरो त बानी नराम्रो खाने खाना खाएर 10 बजी सुत्ने तपाईँको तपाईँको ठिकै प्रोग्राममा मैले पाउनु सकेर अब फोन चाहिँ तपाईँको यहाँनिर सेभ गर्छ कि हजुर
1: ए हजुर सन्डेको दिन चाहिँ भनेपछि यहाँ खाएपछि 10 बजी चाहिँ सुत्नुहुन्छ
3: होइन अब यो अवकाश प्राप्त भएको मान्छे ए
1: हजुर हजुर निर्धक्क हजुर हजुर हो नि हो नि
2: त्यसो भए लिम्बुज्यू तपाईँहरू चाहिँ अब अर्को सप्ताह पनि हामीलाई खाना साना खाएर 10 बजी हाम्रो प्रतीक्षा गरेर हामीलाई कल गरेर मात्रै सुत्नु होला है हजुर
1: हजुर हजुर हजुर यहाँलाई धेरै धेरै धन्यवाद रामज्यू हजुर
2: त लिम्बुजी एउटा कुरा भन्नु थियो आज हाम्रो फोन लाइन बिग्रेको कारणले गर्दा चाहिँ हामीले यो नयाँ नम्बर तपाईँलाई दिइरहेछौँ तर हाम्रो खासको नम्बर रहेको छ 03-5429993-1 यो नम्बर तपाईँ नोट गरेर राख्नुहोस् होला
3: 3174 2999 2179 3179 9 अन्त हजुरहरूसँग यसरी संवाद गर्ने मेरो इच्छा आज
1: हजुर हजुर हजुर हामीलाई पनि एकदमै खुसी लाग्यो
2: हाम्रो नयाँ श्रोतासँग जोडिँदा है त लिम्बुज्यू आजको हाम्रो विषयमा पनि अलिकति केही भनिदिनु

0: न बाल्यकालको रमाइलो किस्सा छ आजको हाम्रो विषय।
1: हजुर, त्यो बाल्यकालको रमाइलो त अब अर्कै रमाइलो हो नि, अर्कै चाड छ नि।
0: कुनै अब यस्तो रमाइलो किस्सा कि जुन तपाईँलाई अहिले पनि सोच्दा है
2: स्मरणीय छ होइन?
1: हजुर हजुर, स्मरणीय चाहिँ के छ भने अब तपाईँलाई भन्दाखेरि अलिकति अप्ठ्यारो र हाँसुले उठ्छ होला।
0: हजुर भन्नु न। हजुर हजुर,
1: केटाकेटी बाजे के जिज्ञासा हुँदो रहेछ भने, मैले आफ्नै आमाले एक दिन म चाहिँ कहाँबाट आएँ आमा भन्दा, तब आकाशबाट झरिस्
0: भनेको
1: छैन हजुर।
0: हजुर
1: हजुर,
2: सोध्ने हजुर सोध्ने जिज्ञासा चाहिँ धेरै हुन्छ नि त बाल्यकालमा, होइन? केटाकेटीले सोधिरहेको हुन्छ यो कहाँबाट यो कसरी भनेर। हजुर हजुर
0: हजुर, अनि के गर्नुभएको थियो तपाईँले त्यति बेला, के भन्नुभएको थियो?
1: आमाले त आकाशबाट झरेको होस् कि भन्नुभयो, म त अब सोचमा पऱ्यो नि, त्यत्रो आकाशबाट झरेर त म कसरी मरिन उमेरको थिएँ होला जी।
0: हजुर हजुर, अनि
2: त्यो चाहिँ अझै पनि याद लाग्छ,
1: अझै याद छ त्यो चाहिँ। अब अरू त अब त्यस्तै बाल्यकाल धेरै सुनाउनु र विद्यार्थी बाल्यकालमा दुइटा बराबर जस्तो लाग्छ,
2: जिम्मेवारी छैन होइन हजुर, चिन्ता छैन, फिक्री छैन, बोझ छैन है, जिम्मेवारी छैन
1: हजुर, होटलमा बस्नु
0: पर्छ। हजुर हजुर,
1: त्योदेखि चाहिँ फरक भयो, अब उमेरले पनि अब म 60+ हजुर।
0: हजुर हजुर,
1: अन्त त्यो पहिलाको सम्झना आउँदा त डाको छोडेर रुनु मन पर्छ
2: हजुर। अनि हो नि, एकदमै हामीलाई पनि त्यस्तै हुन्छ, फेरि फर्केर त्यही समयमा जानु पाए पनि हुन्थ्यो जस्तो लाग्छ अब, होइन? अहिले त नाना थरीको जिम्मेवारी आउँछ।
1: अब के भन्छ, धेरै जिम्मेवारी नि, अब जिम्मेवारी साह्रै एकमुठी सास पनि त्यसलाई विचार गर्नुपर्ने हुन्छ, एकमुठी सास भएपछि सक्छ नि म्याम।
2: हजुर हजुर, हो नि हो नि,
0: हुन्छ, धेरै धेरै धन्यवाद लिम्बुज्यू हामीसँग जोडिनु भएकोमा। अर्को अर्को शब्द पनि अवश्य जोडिनु होला।
1: हुन्छ
2: हुन्छ
0: हुन्छ, एकदमै हजुर एकदमै हुन्छ, धेरै धेरै धन्यवाद।
2: हुन्छ रामज्यू, रामज्यू आर लिम्बु सिक्किमबाट हुनुहुन्थ्यो, होइन? यहाँले अति राम्रो कुरा गर्नुभयो, हामीलाई पनि त्यस्तो जिज्ञासा चाहिँ हुन्थ्यो
0: साँच्चै नै है।
2: र अहिलेलाई भने एकजना कलर आइसक्नु भएको छ फोन लाइनमा, हेरौँ को हुनुहुन्छ।
0: हेलो हेलो
2: हेलो, एकजना कलर फोन लाइनमा आइसक्नु भएको थियो, यहाँसँग हाम्रो फोन लाइन काटिएको छ है, सम्पर्क काटिएको छ, फेरि पनि हामीसित सम्पर्क गर्नुहोला अनि आफ्नो रमाइलो क्षण बाल्यकालमा बिताउनु भएको रमाइलो हामीलाई साझा गरिदिनु होला है। यसको निम्ति म मेरो नम्बर फेरि एकपल्ट यहाँबाट साझा गरिरहेछु, 6294421526294421522। एकजना कलर फेरि जोडिसक्नु भएको छ, चित्र हेरौँ को हुनुहुन्छ। हेलो
3: हेलो
2: हजुर,
0: नमस्ते
2: हजुर, नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ?
0: हाम्रो नानाको शुभ नाम, हाम्रो हामीले त हाम्रो नाना हो भनेर चिनि नै हाल्यो है, तर हाम्रो श्रोताहरूको निम्ति त भन्नु पर्यो तपाईँले एकपल्ट।
3: हजुर, रश्मीज्यूसँग
2: त धेरै भएको थियो कि, होइन हामीलाई त तपाईँको त स्वरले नै हामी चिन्छौँ, तर हाम्रो श्रोताहरूको निम्ति कतिजना नयाँ श्रोता जोडिनु हुँदैछ हामीसित, होइन? पुरानो श्रोताहरू त तपाईँको नाम
3: याद छ, बोल्ने बानी भयो हामीलाई, नयाँ श्रोताहरूलाई मौका दिनु त मन लाग्छ।
2: हजुर हजुर,
3: हजुरहरू बोल्नु थालेपछि हामीलाई
2: मन लाग्छ। हजुर हजुर, हो नि हो नि,
3: म हजुरहरूको आकाशवाणीको नियमित श्रोता, होइन? धेरै माया गर्ने नागरी फार्म
2: हजुर, शान्ताजी यहाँलाई स्वागत छ कार्यक्रममा, र हाम्रा जति पनि नयाँ श्रोताहरू हामीसित जोडिसक्नु भएको छ भने यहाँले सुन्नुभयो होला, यहाँ हुनुहुन्छ शान्ता तामाङज्यू नागरी फार्मबाट, र शान्ताज्यू यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
0: हजुर, एकदमै एकदम फिट एन्ड फाइन छौँ हामी, हुन्छ एकदमै,
3: हवस्
2: हवस् हवस्, अहिले त अब यो बर्खाको समय छ, होइन? साउनको महिना छ, त्यही हो नि, पानी त पर्छै पर्छ है।
3: हजुर हजुर,

0: आफ्नो मौसम अनुसारको मौसम त हुनु पर्यो नि त होइन, समय अनुसारको घाम पनि लाग्नु पर्यो, पानी पनि पर्नु पर्यो होइन शान्तज्यू।
1: त शान्तज्यू अन्त शान्तज्यू आजको विषय त अवश्य पनि तपाईँले सुन्नुभयो होला।
2: एकदमै बिहानदेखि नै सुनिरहेको छु हाम्रो मनको कुरामा कर्म ग्याल्छन्
1: हजुरको।
2: हामीले पार्ट 1 अस्ति सुनेको, यो पालि पार्ट 2 पनि सुन्यौँ होइन
1: हजुर।
2: धेरै राम्रो लाग्यो भनेर म यो सोझो प्रसारण नै भन्न चाहे
1: हजुर। आजको
2: बाल्यपनको कुरा
1: हजुर, बाल्यकालको रमाइलो किस्सा अरे आजको विषय हाम्रो
2: रमाइलो। अब आज म भन्न चाहन्छु कि जब म क्लास 4 पढ्थे होइन
1: हजुर,
2: त्यति बेला यस्तै 11 जस्तो थियो होला। अब त्यति बेला त अब पहिलाको जमानामा त 6 मात्रै त स्कुलमा
1: एडमिसन
2: लिन्थ्यो होइन। त्यति बेला चाहिँ म अहिले मेरो यहाँ चित्रजीवहरू त आउनु भएको यहाँ ग्राउन्ड छ नि
1: हजुर हजुर हजुर,
2: त्यहाँ अझन प्रेबिलन छ, अहिले नयाँ बनिएको छ। त्यहाँ चाहिँ म क्लास 4 पढ्दा चाहिँ म स्टेजमा आएको थिएँ क्या,
1: एउटा
2: कार्यक्रममा म स्टेजमा भाग लिएको थिएँ क्या। कार्यक्रममा
1: हजुर
2: हाम्रो यहाँ सिएम सर हुनुहुन्थ्यो है, उहाँले बितेर जानुभएको धेरै भयो। उहाँले चाहिँ हामी 5-6 केटाकेटीलाई चाहिँ एकदमै त्यति बेला चाहिँ अधिवेशन भनिन्थ्यो क्या, यो कमानको एउटा कार्यक्रम हुन्थ्यो है। त्यति बेला चाहिँ म एकदमै ड्रेस लाएर है, ब्लु कलरको फ्रक है, स्काई ब्लु सर्ट, ब्राउन कलरको मोजा, कालो जुत्ता लाएर दुवैपट्टि स्काई कलरको
0: रिबन बाँधेर
1: एकदम उहाँले त एकदम है सानोमा कसरी जानुभयो डल्लै हामीलाई वर्णन दिनुभयो।
0: हजुर हजुर
1: हजुर
2: स्वागत स्वागत गर्दछु हामी हाम्रो मेने समय दिनुपर्ने हुन्छ भन्दै हजुरहरूबाट पनि म एकदम छुट्न चाहन्छु।
0: धन्यवाद
1: त श्रोताहरूलाई। फेरि पनि एकपल्ट हामी एउटा कुरा भन्न चाहन्छौँ कि हाम्रो अर्को फोन नम्बर पनि रहेको छ, जुन रहेको छ 03542344751। फेरि पनि एकपल्ट नोट गर्नुहोला 03542344751। यस नम्बरमा पनि हामीलाई सम्पर्क गरेर हामीसित कार्यक्रममा समावेश आउन सक्नुहुनेछ, हामीसित बात गर्न सक्नुहुनेछ।
0: अहिलेलाई भने चित्र लाग्छ फोन लाइनमा एकजना कलर आइसक्नु भएको छ, हिरौँको हुनुहुन्छ
1: हजुर।
0: हेलो
1: हेलो हेलो
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? हजुर
1: छोजाङ शेर्पा, कहाँबाट हुनुहुन्छ?
0: अपर सेतो गाउँ। सेतो गाउँ चाहिँ कतातिर पर्छ होला नि?
3: हेलो
0: हजुर हेलो
1: हेलो
0: हजुर
1: कहाँ पर्छ, मतलब अप्पर सेतो गाउँ कहाँ पर्छ होला?
0: अप्पर रेली कैजलीतिर।
1: हजुर
0: हजुर हजुर, यहाँलाई स्वागत छ। सानो मान्छे जस्तो छ, यसो सुन्दा स्वर सुन्दा त। हजुर हो, सानो मान्छे हो। कति एजको हो,
1: कति वर्ष पुग्नु भएको छ? 9 त। कुन चाहिँ क्लास पढ्नुहुन्छ त? आजको हाम्रो विषय नै बाल्यकाल थियो, हामीसित एकजना
0: बालक
1: नै आउनु भएको छ है। तपाईँलाई के मनपर्छ त, के गर्नु मनपर्छ त?
3: खेल्नु
1: अनि स्कुल जानु, पढ्नु
0: पढ्नु पनि मनपर्छ, खेल्नु पनि मनपर्छ। खेल्नुमा के खेल्नु मनपर्छ, के खेल्छ त बेसी?
1: फुटबल
0: खेल्नु धेरै मनपर्छ हजुर। फुटबल बाहेक अरू चाहिँ मन पर्दैन? ब्याट बलहरू खेल्नु मन पर्दैन? ए एकदमै तिमीलाई चाहिँ फुटबलै खेल्नु मन,
1: फुटबल मात्रै मन पर्छ।
0: ल सर
1: छोगे, हेलो छोगे, धेरै धेरै धन्यवाद हामीलाई कल गरेकोमा।
0: हुन्छ
1: हुन्छ, अर्को सब

0: जाउँ न त हामी हजुर हजुर जुम
1: तपाईँको
0: तपाईँको बचपनमा लानुहोस् न त हामीलाई
2: के गर्नु त्यति बेला टेस्टमा पनि जानु पाए पनि हुन्थ्यो नि भने जस्तो यस्तो थियो त्यति बेला है अब त्यति बेलाको समय पनि त्यस्तै नै थियो हामी अब पिक्चर हेर्नु मन लाग्ने कोही बेला हगि पिक्चर हेर्नुको लागि खै अब एक रुपियाँ पैसा चाहिन्थ्यो होला त्यति बेला गर्दाखेरि चाहिँ हामी जङ्गल जान्थ्यौँ क्या त्यहाँ घरको तल थियो कि जङ्गल त्यहाँबाट दाउरा लिएर आएर चाहिँ हाम्रो आमाहरूले एक रुपियाँ दिनुहुन्थ्यो अनि त्यो पैसा लगेर चाहिँ हामी पिक्चर
0: हेर्थ्यौँ मतलब त्यति बेलाको समयमा पिक्चर हेर्न जानुको टिकटको दाम त एक रुपियाँ
2: होइन बाह्रमा थियो नि थर्ड क्लासको
1: बाह्रमा लिएर थर्ड क्लासमा जानुहुन्थ्यो
0: हजुर पैसाले फेरि
2: के कुरो याद आयो भने स्कुल गएको थिएन अहिलेको जस्तो गाडी मोटर
0: थिएन
2: समय अहिले जो रासिन पाउँछौ हामी त्यो रासिन बजारमा पाउँथ्यो बजारबाट एकपट्टि खाता किताबको झोला अनि एकपट्टि रासिनको झोला बोकेर आउनु पर्थ्यो त्यो याद आयो अनि अर्को कुरो थियो
0: दसैँ
2: यो हाम्रो महान
0: चाड
2: दसैँमा हामीलाई जामा र
0: दसैँको नयाँ लुगा
2: मुजा भएको अन्त कालो जुत्ता बक्लिस भएको
0: क्या
1: स्कुलमा पनि चल्ने
2: हामीलाई आमाले भन्नु यो जुत्ता ल्याइदिएको छु यो जुत्ता चाहिँ दसैँमा लगाइओरिक पानी कागजमा राख्नु है अब स्कुलमा लाउनु पर्छ भन्नुहुन्थ्यो
0: क्या
2: त्यसै गर्थ्यौ
1: होइन
2: त्यसै गरेको मैले
1: कहिले
2: दसैँ आउँछ र त्यो अब टिनको बक्सा थियो अहिलेको जस्तो गोद्रेजहरू पनि होइन टिनको बक्सामा त्यो दसैँको लुगा र जुत्ता दिनमा एकपल्ट हेर्नै पर्ने
0: क्या
2: स्कुल गयो आयो त्यो जुत्ता टक्क हेऱ्यो अन्त त्यो जामा र कोट टक्क हेऱ्यो
0: अनि
2: त्यो दिनहरू याद आयो त्यस्तो थियो है बहिनीहरू त्यति बेलाको समय
0: कति रमाइलो त्यही भन्दैछु नि हामी कति सुन्दर है सुन्दर
1: त्यही समयबाट हामी पनि यहाँ आइपुगेको हो
0: है
1: हामीलाई पनि झलझली छ अब अहिले आज हामी यस विषयमा कुरा गर्दा हामी
0: झलझल
1: आइरहेको छ
0: मजा लागिरहेको छ है आजको विषयमा
1: साच्चै नै हामी बचपनमा नै पुगेछौँ जस्तो लाग्छ लागिरहेको छ सुषमा जी हामीलाई पनि
2: त्यो बचपन हगि हामी अमराइट खेल्थ्यौँ
0: अमराइट हजुर माछा
2: नानीहरूलाई अमराइट भनेको के हो
0: खासमा त अब अमराइट पनि एमआई राइट भनेको रहेछ नि त
1: एमआई राइट भनेको रहेछ हामी चाहिँ अमराइट अमराइट भनेको थियो
0: त्यो भन्नै मजा आउँथ्यो अमराइटै मजा आउँथ्यो त
2: त्यहाँबाट गड्डी
1: खेल्थ्यौँ
2: गड्डी खेल्थ्यौँ बोलाउँथ्यौँ थियो नि अब त्यो धेरैवटा छ त्यस्तो
1: हजुर
2: बाउरा आमाले अब बजार लानुहुन्थ्यो दसैँको लुगा किन्नु गट्टा टट्टा हामी जान्थ्यौँ
1: परिवार सबै है
2: परिवार सबै जे किनिदिने हुन्थ्यो त्यही नै लुगा च्याप पैसामा तेह्र बसेको
1: बसेकै
2: त्यो थियो त्यो बचपनहरू त्यो दिनहरू याद आयो अहिले हाम्रो बहिनीहरूले जुन आजको राख्नुभयो नि
0: टपिक्स
2: यसको लागि चाहिँ म आन्तरिक हृदयबाट म एकदमै आभार गर्छु है साह्रै राम्रो बचपन आयो क्या हामीले बिर्सिसकेको
0: थियौँ
2: यस्तो दिनहरू थियो हाम्रो अनि हामी प्रोग्रामहरू गर्थ्यौँ अघि प्रोग्रामहरूमा हामी हेर्नु जान्थ्यौँ लडाइँ झगडा भन्ने थिएन त्यति बेला एक सुरले हामी जान्थ्यौँ नानी हामी मजाले प्रोग्रामहरू हेरेर गर्थ्यौँ हामी म कोही बेला प्रोग्रामहरू पनि गर्थेँ अघि कोही कोही बेला त्यो प्रोग्रामहरू पनि गर्थेँ त्यो प्रोग्रामहरू पनि राम्रो हुन्थ्यो मान्छे भिडभाड हुन्थ्यो अहिले त्यो सब छैन अहिले मोबाइलले अब कहाँ पुऱ्याइदियो यस्तै छ अहिले र
1: भुल्नु हुँदैन यो सायद हामी भुल्दैनौँ पनि होला सुषमाजी जस्तो लाग्छ मलाई है यो चाहिँ अब ताजा भइबस्छ हामी मरुन्जेलसम्म
2: है
1: जीवनको अन्तिम क्षणसम्म यो यादहरू चाहिँ एकदमै रहि नै रहन्छ जस्तो लाग्छ मलाई है कहिले कहिले यसलाई यसरी ताजा पनि गर्नुपर्छ हामीले माइन्ड एकदम रिफ्रेस हुन्छ जस्तो लाग्छ किनभने आज हामी यो कुरा गर्दा बाल्यकालको कुरा गर्दा अब सबैको आफ्नो आफ्नो विचारहरू जान्दा होइन तपाईँले आफ्नो रमाइलो क्षणहरू यहाँ साझा गरिराख्नु भएको छ हाम्रो श्रोताहरूले त्यो सुन्दाखेरि चाहिँ आज हामी पनि एकदमै रिफ्रेस
0: पनि भइरहेको छ साथै यो विषयमा कुराकानी गर्न हामीलाई मजा पनि आइरहेको छ खुसी पनि हाम्रो साथी पासाङ पनि हामीसँग हामीलाई हेर्दै खुसी भइरहनु भएको छ हो
1: उद्घोषिका पासाङ
0: हाम्रो विषय लिएर आज
2: हुन्छ
0: अवश्य
2: हामीलाई पनि रेडियोमा अब जोडिनु मन लाग्छ
1: हजुर हो नि हजुर हुन्छ हजुर

0: हुन्छ हवस्
1: धन्यवाद
2: धेरै धेरै धन्यवाद
3: धेरै धन्यवाद
0: समय दिनु पर्यो
3: हुन्छ हवस् हवस्
2: धेरै धेरै धन्यवाद सुषमा ज्यू
3: हामीसित अर्को हजुर हामीसित अर्को कलर पनि जुडिनु हुँदै थियो सायद फेरि पनि हामीले प्रयास गर्नु होला है हेलो हेलो
4: खोला नालाहरू झर्नाहरू बगिरहोस् कलकल मलाई भने बाल्यकालको यादहरूले सफै रहन्छ हतपल
2: नमस्कार
3: एक्सिलेन्ट एन्ट्री कल्याणजीको एकदमै हाम्रो फोन इन कार्यक्रममा
2: तपाईँको तपाईँको भए पनि एकपल्ट हामीलाई कहाँबाट हुनुहुन्छ को हुनुहुन्छ एकपल्ट भनिदिनुहोस् न त हाम्रो श्रोताहरूको निम्ति कल्याणजी आजको विषय त तपाईँले अवश्य पनि सुन्नुभयो होला आजको तपाईँको तपाईँको बाल्यकालमा जाउँ न त हामी
4: बाल्यकालको भन्नुपर्दा चाहिँ बाल्यकालमा चाहिँ हामी चाहिँ बदमासहरू पनि पुरा गर्थ्यौँ कि त्यो हरियो मकर भर्खर पाक्यो
2: कल्याणज्यू त बदमासै थियो होला है
3: हजुर हजुर
4: उसको नस्पती आएर काँक्राहरू फुलेको बोटमै गयो
2: हो हजुर हजुर मैले त के गरेको छु भन त तपाईँले नस्पती आरुचा भन्दा मैले त्यही साथीको बोजूको बारीमा गएर मुला उखालेर फेरि त्यही गाडी दिएको छु
4: हजुर हामी त्यसो गर्थ्यौँ कसको मटरहरू फलेको थियो त्यहीँ बसेर लुकेर मटर
2: हजुर हजुर
3: र कल्याणजीको स्वर सुन्दा नै कल्याणजीको चाहिँ स्वर सुन्दा नै हामीलाई के लाग्छ भने यहाँ चाहिँ चञ्चली
2: खुसी है
3: हजुर एकदमै हुनुहुन्थ्यो होला सानोमा जस्तो लाग्छ है
2: कल्याणजी त रश्मिलाई भन्न चाहन्छु कि कल्याणजी त हाम्रो आकर्षणीय
3: तपाईँको स्वरले नै चाल पाउँदैछु म थाहा लाग्दैछु कि यहाँ यस्तो
4: हुनुहुन्थ्यो
2: हजुर हजुर निकै नै तपाईँको बाल्यकाल निकै नै रमाइलो भएको
3: रमाइलो भएको रहेछ रमाइलो छ भने चाहिँ धेरै रहेछ हाम्रो कल्याणजीको
4: है
2: कुटै पनि खानु
4: भयो
2: अहिलेको नानीहरू त्यस्तो खालको बदमासै गर्नु कहाँ गर्छ र होइन घरमै
4: हाम्रो घर छेउमा चाहिँ एउटा उयो थियो नि त एउटा मेमेहरू चाहिँ त्यो मेमे मेटेहरू बाजे चाहिँ तर घरमा बस्थे यहाँ त गोठ थियो नि त उसको अन्त गाई चाहिँ त्यहाँ यहाँ थियो गोठमा अन्त बेलुका चाहिँ गएर डेली बाछा फुकालिदिन्थ्यो त्यो चाहिँ एउटा भन्थ्यो नि बिहान त्यस्तो बदमासहरू गर्थ्यो नि अब अन्त अब त्यस्तो बदमासहरू गर्थे अब अब सबैलाई पनि मलका दिन गएर बदमासहरू पनि गर्थ्यो राम्रो कुरा
2: निकै नै बदमास हुनुहुँदो रहेछ हाम्रो हुन्छ धेरै धेरै धन्यवाद कल्याणजी
3: हुन्छ कल्याणजी धेरै धेरै धन्यवाद हुन्छ
2: अर्को कलर पनि हामीसित हजुर हेलो
3: हेलो
2: अलिकति आजको हाम्रो अर्को फोन नम्बरमा अलिक अलिकति डिस्टर्बेन्स आइरहेको छ है त यसरी नै हामीलाई सम्पर्क गर्नुहोस् हामीसित एकदमै थोरै समय रहेको छ अब होइन लगभग 14 मिनट मात्रै बाँकी रहेको छ त अर्को कलर पनि आइसक्नु भएको छ हेलो
3: हेलो
5: हेलो
2: नमस्ते को हुनुहुन्छ हजुर कहाँबाट
3: हजुर चिम्नी देउरालीबाट मनोजी बोल्दै हुनुहुन्छ र मनोजीले स्वागत छ हाम्रो कार्यक्रममा
5: हजुर धन्यवाद हजुर धन्यवाद
2: मनोजी चिम्नी देउरालीको कस्तो छ त आज मौसम
5: मौसम भन्नु पर्दा चाहिँ यहाँ अहिले सिमसिमसिम पानी परिरहेको छ
2: त मनोजीज्यू तपाईँले हाम्रो कार्यक्रमको आजको विषय त अवश्य पनि सुन्नुभयो होला होइन त आजको हाम्रो विषयमा हजुर लागि पढौँ न त
5: त्यो दिनहरू एकदमै झल्झली आउँदैछ है
2: झल्झली हजुर हजुर
5: हजुर अनि सानोमा त्यही हो अब खेलाडी खेल्ने है अनि त्यो अब भाडाको दिन खेल्ने अलैँचीहरू कसैको अलैँची बारे गएर अलैँची टिपेर खाइदिने
2: है
5: अनि एउटा त्यसमा नबिर्सिने खाले चाहिँ दुईवटा मेरो छ है एउटा चाहिँ हो मेरो दिदी हुनुहुन्थ्यो अनि दिदीलाई चाहिँ भाइलाई यो बिस्किटमा दुध खुवाइदियो भनेर दुधमा भिजाएर बिस्किट दिनुहुन्थ्यो
2: अनि
5: दिदीले चाहिँ एउटा सल अथवा च्यादरले गम्मै ओढाउनुहुन्थ्यो क्या अन्त मलाई एक चम्ची खुवाउनु भयो भने उसले चार चम्ची खानुहुन्थ्यो अनि कट्टापट्टि चाहिँ पहिला दिदीले सक्नुहुन्थ्यो त्यसपछि चाहिँ फेरि भाइले खाइ चुर्यो भनेर फेरि माग्नुहुन्थ्यो क्या अनि फेरि स्कुलबाट जाँदै गर्दा चाहिँ एक जग्गा चाहिँ रुख टमाटर पुरा फलिराखेको है अनि त्यो रुख टमाटर चाहिँ अब हामी चार पाँचजना अनि म चाहिँ झोला थाप्ने अरू चाहिँ टिकेर हाल्ने
2: है
5: हाल्दै गर्दा चाहिँ त्यो टमाटरको मालिक चाहिँ पैसामा ल्याएर त्यो ब्रिटिस आर्मीको मान्छे
2: हुनुहुन्थ्यो
5: लुकुर लुकुर आउनुभयो आफू भाग्नु पर्दैन भाग्छु मलाई चाहिँ निकै टाढोसम्म छेर्नु भएको थियो अनि त्यो खेप्दै गर्दाखेरि लडेर त्यो झोलाबाट टमाटरहरू पनि भुइँभयो एकदमै याद आउँछ
0: मनोजीलाई रुख टमाटर चाहिँ धेरै मन पर्थ्यो कि क्या हो
2: केटाकेटी भएर के देख्यो त्यो अब उयस भएको होला नि बदमासी आएको होला नि है बदमासी आएको है हुन्छ त मनिषज्यू तपाईँको अब रमाइलो बाल्यकालको रमाइलो यो किस्सालाई पनि सुनेर हामीलाई मजा आयो हामीसित चाहिँ अब समय त्यही भएर तपाईँसित बिदा चाहन्छौँ मनिषज्यू र अर्को सप्ताह पनि हामीसित जोडिनु होला
5: हुन्छ
2: एकदमै एकदमै हजुर
5: हाम्रो कल्याण भाइ शेखरज्यू अशोक खड्काज्यू धनकरज्यू हाम्रो शान्ता दिदी है अनि मेरो बिस्कुट खाइदिने दिदीलाई पनि
0: सम्झ
5: हजुर मिरिकमै हुनुहुन्छ
2: मनोजी भन्दा पनि बिस्कुट खाइदिने दिदी अझै बदमास थियो रहेछ हुन्छ मनोजी धेरै धेरै धन्यवाद त हामीसित जोडिनु भएको हाम्रो एकदमै नजिकबाट हुनुहुन्थ्यो चिम्नी देउरालीबाट
0: मनोजी
2: अर्को कलर पनि जोडिनु हुँदैछ
0: हाम्रो फोन नम्बर फेरि एकचोटि भन्न चाहन्छु अब केवल 10 मिनट मात्र बाँकी रहेको छ
2: हाम्रो फोन नम्बर रहेछ
0: 03 रमाइलो रमाइलो बाल्यकालको आफ्नो रमाइलो क्षणको विचारहरू यहाँ हामीसित साझा गर्नु होला है यसको निम्ति हाम्रो टेलिफोन नम्बर मोबाइल नम्बर दबाउनु होला 6294412152
2: साथै अर्को नम्बर पनि रहेछ 03542344751
0: 0354234475 यस नम्बर यस नम्बरमा यहाँ जोडिएर हामीसित कुराकानी गर्न सक्नुहुनेछ केवल 10 मिनट मात्र बाँकी रहेको छ चित्र र अहिले भने हामी एउटा साङ्गीतिक विराम लिनेछौँ

0: हामीसित हाम्रो अर्को नयाँ कलर जोडिनु भएछ। हेलो
1: हेलो
2: हेलो
0: हेलो
2: हेलो
3: हजुर, को बोल्दै हुनुहुन्छ?

0: जर्नल बोल्दैछु।
1: हजुर, जर्नल कहाँबाट हुनुहुन्छ?
0: एक्चुअली म कालिम्पोङबाट हो, तर करेन्टली म चाहिँ अहिले बिहारमा छु।
1: ओ, बिहारमा हुनुहुन्छ। हजुर, बिहारमा के गर्नुहुन्छ?
0: अहिले त्यही हो, आफ्नो व्यवसाय।
1: ए ज्यू, व्यवसायको लागि कालिम्पोङबाट तपाईँ चाहिँ बिहारमा हुनुहुन्छ अहिले। त जोनल ज्यू, तपाईँ हामीसित प्रथम पल्ट जोडिनु भएको जस्तो लाग्यो।
0: हजुर हजुर, पहिलो पटक हो।
1: हाम्रो कार्यक्रमहरू चाहिँ कतिको सुन्नुहुन्छ त?
0: जब घरहरूतिर हुन्थे त्यति बेला धेरै सुन्ने गर्छु, अनि अहिले चाहिँ जतिको त्यो एडभान्स हुँदै गइरहेको छ टेक्नोलोजी, त्यसको हिसाबले धेरै एडभान्स भएको छ। एप मार्फत
1: अहिले तपाईँले हामीलाई एप मार्फत सुन्नुहुँदैछ?
0: हजुर हजुर।
1: हुन्छ हुन्छ, त जोनलजीलाई आकाशवाणी खरसाङको यस फोन इन कार्यक्रम कुरै कुरामा धेरै धेरै स्वागत छ।
2: हाम्रो यो कार्यक्रम तपाईँले सुन्नुहुन्थ्यो जोनलजी?
0: मैले कोही कोही बेला चाहिँ सुने गर्थेँ, किनभने सन्डे एक दिन छुट्टी हुन्छ, त्यसमा धेरै रुमहरूको कामहरू हुन्छ, त्यही भएर बिजी भएको कारणले गर्दाखेरि।
2: ए हजुर हजुर, सुन्दै काम चाहिँ गर्नुहुन्थ्यो? हजुर, हामीलाई कल चाहिँ गर्नुभएको थिएन, आज फर्स्ट टाइम गर्नुभएको, तर पनि हामीलाई है यहाँले
1: कल गरिदिनुभयो, तपाईँको आइतबारको एकदम बिजी डेमा पनि हामीलाई है सम्झिनु भयो।
2: हजुर, हाम्रो नयाँ श्रोताको रूपमा यहाँ हामीसित जोडिनु भयो है,
1: धेरै खुसी लाग्यो।
2: आगामी दिनहरूमा पनि यसरी नै हामीसित जोडिनु होला जोनलजी है।
1: जोनलजी, आजको विषयतर्फ लागौँ न त है, हामीसित समय एकदमै थोरै रहेको छ। बाल्यकालको रमाइलो किस्सा तपाईँको के छ त?
0: बाल्यकालको रमाइलो दृश्य चाहिँ के छ भन्दाखेरि चाहिँ जब पनि हाम्रो विन्टर भ्याकेसन हुने गर्थ्यो, त्यति बेला हाम्रो विभिन्न हुन्छ नि काका छेमाको छोराछोरीहरू एकसाथ भेला भइकन चाहिँ हामीले धेरै यस्तो वनभोजहरू खेल्नु जाने गर्थ्यौँ। हामी आफ्नै हुन्छ नि अब जानी नजानी त्यति बेला चाहिँ हामीले खानाहरू बनाउने गर्थ्यो होइन, कति बेला कतिचोटि खानाहरू सब्जीहरू डढ्ने गर्थ्यो, त्यो चाहिँ एकदमै याद आउँछ मलाई।
2: पिकनिक खेल्न जानु भएको चाहिँ एकदमै याद आउँछ,
0: पिकनिक खेलेको। अनि एउटा मेन कुरा के थियो भन्दाखेरि हामीले विन्टर सिजनमा पनि पौडी खेल्ने गर्थ्यो, अनि पौडी खेल्दाखेरि चाहिँ आगो जलाउनु पर्थ्यो, त्यो अनि जलाउँदाखेरि चाहिँ खरबारी हुन्छ नि, त्यो चाहिँ खरबारी चाहिँ एकदमै जलाइदिएको थियो हामीले। अनि त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो मामाहरूलाई चाहिँ धेरै प्रब्लम भएको थियो, उनीहरूले चाहिँ त्यो रानीवन भन्ने एउटा जग्गा छ त्यहाँबाट चाहिँ उनीहरूले बोकेर काटेर चाहिँ दिनुपर्ने भएको थियो त्यहाँनिर
2: कालिम्पोङमा।
0: हजुर
2: ए हजुर हजुर, त्यो त्यो याद चाहिँ एकदमै छ तपाईँलाई है, त्यो चाहिँ तपाईँ भुल्न सक्नु
1: भुल्ने किस्सा रहेछ यो पनि तपाईँको।
2: जोनलजी यहाँलाई धेरै धेरै धन्यवाद, यसरी पहिलोपल्ट हामीसित जोडिनु भयो है, आफ्नो विचार यहाँ साझा गरिदिनु भयो, अति नै रमाइलो है। यहाँलाई धेरै धेरै धन्यवाद, र आगामी दिनहरूमा पनि यसरी नै हामीसित जोडिनु होला। हुन्छ,
1: अर्को अर्को शब्द पनि फेरि जोडिनु होला जलनज्यू।
0: हुन्छ हुन्छ,
1: धेरै धेरै धन्यवाद,
2: हुन्छ धेरै धेरै धन्यवाद। आज हामीसित नयाँ नयाँ श्रोताहरू जोडिनुहुँदैछ चित्र है,
1: त भर्खरै जोडिनुभएको हाम्रो नयाँ श्रोता जोनलजी हुनुहुन्छ, जो उहाँ हुनुहुन्छ कालिम्पोङबाट, तर हालैमा बिहारबाट
2: हुनुहुन्छ
1: रहेछ, त एकदमै खुसी लाग्छ कि यसरी नयाँ नयाँ
2: श्रोताहरू।
1: जस्तै आज हाम्रो एकजना श्रोता हुनुहुन्थ्यो सिक्किमबाट है, आरके लिम्बीज्यू, उहाँ पनि नयाँ नयाँ श्रोता, अनि नयाँ भन्नु मतलब उहाँले हाम्रो कार्यक्रमहरू त निकै नै सुन्नुहुँदो रहेछ, तर फोन मार्फत हामीसित प्रथमपल्ट जोडिनु भएको थियो।
2: त आशा छ आगामी दिनहरूमा पनि यहाँहरू यसरी नै होइन अन्य नयाँ नयाँ श्रोताहरूसित श्रोताहरू पनि हामीसित जोडिनुहुन्छ भन्ने हामी आशा साँचेका छौँ, हामीलाई माया गरिदिनुहुन्छ भन्ने आशा साँचेका छौँ। र यसरी कुरा गर्दा गर्दा अब हामी चित्र अन्तन्ततिर आइसकेका छौँ है, अन्तमा एकजना कलर जोडिसक्नु भएको छ,
1: हामी
2: को हुनुहुन्छ? हेलो
1: हेलो
2: हेलो,
1: को हुनुहुन्थ्यो होला? फेरि पनि एकपल्ट हामीलाई कोसिस गर्नु होला है, त हाम्रो अन्तिम कलर हुनुहुन्थ्यो। त रश्मि, यसरी हामीले अरूसित त अब बाल्यकालको रमाइलो किस्सा भन्दै कुरा गरेछौँ, सबैको बाल्यकालमा लानुहोस् न भनेर चाहिँ तिम्रो के छ किस्सा त? अघिदेखि तिमीलाई भनौँ भनौँ भएर म बुझ्दैछु।
2: किस्सा त धेरै छ है, अब धेरै नै छ, तर मलाई एकदमै याद भएको
1: छिटो भन, फोन फोन आयो भने भन्नु पाउँदैन।
3: हेलो
2: हेलो,
1: हाम्रो सम्पर्क फेरि
2: फुटेर, अब धेरै समय पनि छैन, अन्त छिटो आफ्नो किस्साहरू भनिदिइहालौँ है। मेरो चाहिँ के छ, मेरो किस्सा पनि चोरेको नै छ सानो। हामीलाई चाहिँ सानोमा अब भाइ थियो मेरो होइन, अन्त भाइले चाहिँ के खान्थ्यो भने चाहिँ त्यो ल्याक्टोजेन फ्यारेक्सहरू हुन्थ्यो नि, त्यो पाउडर दुध के, त्यो चाहिँ पुरा खान्थ्यो नि त, सानोमा दिन्थ्यो होइन, आमाले दिनुहुन्थ्यो, अन्त हामीलाई चाहिँ त्यो पुरा मनपर्थ्यो क्या। अन्त एक दिन चाहिँ आमाले भाइलाई लिएर बजार जानुभयो, बाबा ड्युटी जानुभयो होइन, अनि घरमा चाहिँ बहिनी र म मात्रै थिएँ, दुईजना मिलेर चाहिँ एक बटल ल्याक्टोजन चाहिँ जम्मै सकिदियो।

0: 이거 밝혔어.
1: 띄우기 있어. 제 어째 이 선배야. 대체 뭐 뭘로서 학대나이.
0: 이때면 미쳐 나갈 수 있어 봐. 아니 띄우기 있어도 거려. 난 별가 아마 알아대.
1: 띄우기 있어 거래 걔나 페리 아미 바게라 저 부부가 거래.
0: 거디 거디 아버 버 마스만이 거디 쩡코 보니 바게라 보니 부부 거래.
1: 아버 별가 알아 저 아미라 저 굿노 언제 운자. 나
0: 미야 미야 거예요.
1: 나 아버 좀 매 이거 다 달래 속노 보니 거다 야 이나.
0: 걸티 거래 보니 야채 봐.
1: 야채 봐. 아버 부부가 거래 바게라 부기 매 봐야 바발이 저 별가 때 저희나 아버 거래 아이나. किन चिन्नाले यस्तो गर्यो भनेर भन्दा चाहिँ बाबा चाहिँ खोज्दै खोज्दा त्यति बेला त फोनको
0: थिएन
1: जमाना पनि त थिएन मोबाइल फोनको होइन अनि बाबाले खोज्दै खोज्दै अब यहीँ गयो होला भनेर चाहिँ आउनुभएछ फुपूको घर चाहिँ नजिक थियो नि त मेरो अन्त यहीँनिर गयो होला यिनीहरू त कहीँ जाँदैन बेलुका हुनु आँटिसक्यो होइन भनेर चाहिँ फुपूको घरमा खोज्दै आउनुभएछ दुईजना दिदी र बहिनी फुपूको घरमा बसे
0: एकदमै रमाइलो किस्सा रहेछ जुन किस्सा तिमीलाई भन्दा एकदमै खुसी भइरहेको छु है म बुझिरहेको छु त श्रोताहरू अब भने हामी कार्यक्रमको अन्तमा एकदमै अन्तमा आइसकेछौँ र आजको हाम्रो कलरहरूको को हुनुहुन्थ्यो एकपल्ट
1: चित्रको पनि सायद थियो होला
0: त्यस्तो तर मेरोमा अहिले समय छैन
1: है अब
0: अर्को सप्ताह फेरि यो यस्तै विषय फेरि लिएर आउनेछौँ हामी है श्रोता फेरि हामी कुरा गर्नेछौँ
1: श्रोताहरूले अवश्य पनि रमाइलो छन् है बाल्यकालले
0: र जो जो श्रोतासित आज हामीले बातचित गर्न पाएनौँ उहाँसित फेरि पनि अर्को सप्ताह बात गर्ने नै छौँ अवश्य हामीलाई कल गरिदिनु होला र आजको हाम्रो कलर हुनुहुन्थ्यो खरसाङबाट प्रथम कलर सतीश पाण्डेजी हो सिक्किमबाट हुनुहुन्थ्यो आरके लिम्बीज्यू नयाँ श्रोता जोडिनु भएको थियो शान्ता दिदी हाम्रो नाना नागरी फार्मबाट छोजेन शेर्पा सानो नानी हुनुहुन्थ्यो हाम्रो है अप्पर सेतो गाउँ रेलिङबाट अरे राकेशजी एकदमै प्यारो राकेशजी हुनुहुन्थ्यो सिमलाबाट अजय धनुकरजी मालबजार सुषमाज्यू सिरुबारीबाट एकदमै खुसी भएर हामीलाई कल गर्नुभएको र कल्याणज्यू थर्बु निगारी एकदमै एनर्जेटिक होइन मनोजी हुनुहुन्थ्यो चिम्नी देवारी साथै जोनलजी हुनुहुन्थ्यो हाम्रो नयाँ श्रोता कालिम्पोङबाट त सबै सबैलाई धेरै धेरै धन्यवाद हामीलाई यसरी माया गर्नुभयो आकाशवाणी खरसाङलाई सधैँ नै यसरी माया गरेर हामीलाई सम्झिनुहोस् अर्को सप्ताह पनि हामीसित यसरी नै जोडिनुहोस् र
1: जाँदा जाँदै अब हामी धन्यवाद नदिकन यहाँबाट जान सक्दैनौँ है हाम्रा प्राविधिक मित्रहरू हुनुहुन्छ
0: यहाँलाई
1: पनि धेरै धेरै धन्यवाद
0: साथै हाम्रो दुई साथीहरू पनि हुन्छ
1: हजुर पासाङ शेर्पाजी हुनुहुन्छ हाम्रो अगाडि बसेर यहाँले हाम्रो श्रोताहरूलाई मिठो मिठो गीतहरू सुनाइदिनु भयो साथसाथै प्रसारण सहयोगी अभिषेक धन्यवाद दिन चाहन्छौँ र म रश्मि अनि चित्र पनि अब आजलाई पनि यहाँबाट भेट छुट्न चाहन्छौँ आगामी दिनहरूमा यस्ता रमाइलो रमाइलो विषयहरू
0: लिएर हामी
1: फेरि उपस्थित हुनेछौँ अवश्य हामीसित जोडिनु होला तपाईँको आजको दिन शुभ रहोस् धन्यवाद
0: साथै अबको ठिक 11 बजी तपाईँलाई हामी आकाशवाणी दिल्लीको कार्यक्रम पोस्ट बक्स 111 सुनाउनेछौँ नमस्ते।

नमस्ते, आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासाङ लकीको तर्फबाट हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्युज अन एयर एप साथै प्रसार भारती ओटिटी प्लेटफर्ममा। समय मध्याह बाह्र बजेर 5 मिनट भइरहेछ। यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम। तपाईँको अनुरोध

आउनुहोस् मनोरञ्जन गरौँ तपाईँ सबै श्रोताद्वारा अनुरोध फिल्म सङ्गीतबाट। यस कार्यक्रमको प्रथम कोसेली स्वीकार्नुहोस् फिल्म जली एलएलबी टूबाट जुबिन नैटियाल र नीतिमोहनको आवाजमा अनुरोध पठाउनु भएको छ। आजाद रेडियो श्रोता सङ्घ अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जू, मोहम्मद मोहसिन आर्जू, बाबु नवाब आर्जू, बाबु सबाब आर्जू, गुड्डु रङ्गिला चायवाला, गीता अधिकारी र पुष्पा छेत्री, गोला बजार बक्सरबाट सदानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित र मोहित, बनिया टोला कन्हरियाबाट राजा कुमार शाह, खरसाङ बजारबाट छिरिङ यल्मो, सिनोरा राई, छिरिङ लकी, रीता प्रधान अनि पेमा यल्मो।

किक यस फिल्मबाट अब सुन्नुहोस् मोहम्मद इरफानको आवाजमा शब्द छ मयूर पुरीको संगीत हिमेश रेशमियाको यस गीतको लागि अनुरोध पठाउनु भएको छ नागरी फार्म स्कुल गाउँबाट शान्ता तामाङ र उहाँका समस्त परिवार चित्रे बस्तीबाट साहिल देवान सिटोङ दुई मामरिङबाट लाकिबा शेर्पा राधा शेर्पा सारिका याङजी शेर्पा सलिमा राईत र तृष्णा मुखिया अप्पर सिरुबारी गिद्धे पहाडबाट सुषमा सिंह एसएम दर्नाल सयम दर्नाल पुष्प छेत्री अनि साथीहरू भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ प्रवीण गुरुङ आयसा अर्पिता र प्रज्ञान रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही सपना बेगम साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम संजय कुमार कर्ण र खुशबू

आकाशवाणी खरसाङबाट अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ फर्मैसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा र तपाईँको साथमा छु म पासाङ लकी. कार्यक्रमको अघिल्लो गीत स्वीकार्नुहोस् बजनाई हसिनोबाट के र शिल्परावको आवाजमा. अनुरोध पठाउनु भएको छ न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका स्वर्णलता एका श्रद्धा एका अनिरुद्धेका डेमेनेका जुलेनेका र चालसेका. झाउगुडी बस्तीबाट विमल खडिया मिना खडिया र सुचिता खडिया. कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई ह्याप्पी राई. दुविया नेउदा गाजीपुरबाट प्रतीक राई श्रीमती रोशनी राई प्राञ्जल राई. शेरपुर कला गाजीपुरबाट अवधेश राई श्रीमती प्रीति राई नवनीत राई. रामपुरबाट सबना प्रवीण साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम एम राई र रिमी.

जली एलएलबीबाट कमल खानको आवाजलाई अनुरोध पठाउनु भएको छ. जतुका किशनपुरबाट आलम दिलकस, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, हिना कैसर, नाज प्रवीण, चाँदी नाज, आजत रेडियो श्रोता संघबाट शरीफ आर्जू, मोसिन आर्जू, सरफराज खान, फरजाना खानम, सायना सबनम, गान्धी चौक रोपौड पन्जाबबाट हरदेव मिका, बलविन्दर बिरक, जैतक बिरक र मिका बिरक, पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, नन्दकुमार गुप्त, रेग्नी छत्तीसगढबाट दिनेश वर्मा र करुणा वर्मा.

तपाईँको अनुरोध कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस्। बम्बे टकिजबाट सुखविन्दर सिंहको आवाजमा, शब्द छ अमिताभ भट्टाचार्यको, सङ्गीत अमित त्रिवेदीको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ अप्पर डुमारम खरसाङबाट सञ्जय थापा, नमिता निस्तेप, सानन्द कुमार प्रधान, सुमन समर, समृद्धि मौसम, दिव्य दस, कुञ्जिनी र विनिता। सेब्जे सिटोङमा बाट महावीर राई, चन्द्रकला राई, हेमचन्द्र, शकुन महेश, सोमिका। सेलिम्बुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, धीरेन, सरिता र बिबी मल्ल। सेलिम्बुङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम बङ्डेल, चन्द्रमाया, पुनम र सुकराज। बम बस्ती कालिम्पोङबाट पुनम पाखरिन, सुदेश, दावा भुटिया, दावा लम्बु शेर्पा, इन्दिरा, जीना भुटिया, किरण पाखरिन। सालबारी सिलगढीबाट सीता शर्मा, रजनी गुरुङ, अन्जु राई, रश्मि राई, सुनिता राई, प्रतिमा राई। अप्पर सिरुबारीबाट एसएम दर्नाल, सयम, करुणा सिंह र सुषमा सिंह। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अन्तिम कोसेली।

यस गीतको अन्त साथै आजलाई पूरा हुन्छ फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईको अनुरोधमा यदि तपाई पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो टुंगो हो कार्यक्रम तपाईको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ दार्जिलिङ हवस् त श्रोता अब अघिल्लो कार्यक्रम मेलोडी टाइमको आनन्द लिनुहोस् अनुराग को साथमा

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत छोडो आन्दोलनमा भाग लिने सबै स्वतन्त्रता सेनानी र आन्दोलनकारीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले यी वीरहरूको साहस सधैँ प्रत्येक भारतीयको लागि प्रेरणाको स्रोत रहने बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भारत छोडो आन्दोलनमा भाग लिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले महात्मा गान्धीको गर या मर आह्वानबाट प्रेरित भएर यी सेनानीहरूले स्वतन्त्रता संग्रामका लागि आफ्ना देशवासीहरूलाई एकबद्ध गरेको बताउनुभयो। गृहमन्त्री अमित शाहले भन्नुभयो कि मोदी सरकारद्वारा औपनिवेशिक कालका कानूनहरूको सट्टा ल्याइएको तीन नयाँ आपराधिक कानूनहरू तीन प्रमुख स्तम्भहरूमा आधारित छन्, प्रौद्योगिकी, समयबद्धता र विश्वास। राष्ट्रिय जाँच एजेन्सी एनआईएले केरलको मल्लपुरममा जफत गरिएको अवैध विस्फोटक पदार्थको ठूलो खेपसँग सम्बन्धित मुद्दामा अर्का एक आरोपीलाई पक्राउ गरेको छ। जम्मू कश्मीरमा रेल सम्पर्क सुदृढ पार्न धेरै प्रमुख रेलवे परियोजनाहरूमा काम भइरहेको छ। जम्मू रियासीदेखि पुन्छ जोड्ने नयाँ रेल लाइन सहित प्रमुख परियोजनाहरूको लागि अन्तिम स्थान सर्वेक्षणका लागि स्वीकृति दिएको छ। स्वतन्त्रता दिवसको अवसरमा मध्य प्रदेशमा 124 योग्य कैदीहरूको सजाय घटाइनेछ। तीमध्ये आजीवन कारावास भोगिरहेका 118 कैदीहरूलाई समयपूर्व रिहा गरिनेछ। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यो रियोले आज विश्व आदिवासी दिवसको अवसरमा स्वदेशी ज्ञान, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्न आह्वान गर्नुभयो। सुन्नुहुँदै थियो मुख्य समाचार, पूरा भयो।

Yeah, I'm not going to do it.

Yeah,

Kandu nolde çoğdan cevabı var.

南极这些。

Thank you.

최단 시리지리림 쿵 펜들레셰링 남게 타산키 수셰바 진네 순드나웨 신도카 니르 슈스베진 페셰카지 세로나

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाश

0: वाणी हो समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। हर घर तिरंगा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्रिय एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। गृहमन्त्री अमित शाहले मोदी सरकारद्वारा औपनिवेशिक कालको कानुनहरूको साटो ल्याइएको तीन नयाँ आपराधिक कानुनका तीन महत्त्वपूर्ण स्तम्भहरू प्रौद्योगिकी, समयबद्धता अनि विश्वासमाथि आधारित छन् भनी बताउनु भएको छ। झारखण्डमा जेपिएससी अनि जेएसएससी भर्ती परीक्षाहरूमा कथित अनियमितताहरूलाई लिएर गतिरोध जारी छ। अमेरिकामा आयोजित विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपमा भारतको पदकहरूको संख्या बढेर 3 पुगेको छ अनि मौसम विभागले आज उत्तराखण्ड अनि छत्तीसगढमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। सुनोस् समाचार विस्तारमा। हर घर तिरंगा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्र एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। यो अभियान हर घर तिरंगा पहलको 5 वर्ष हो। यसको सुरुवात 2022 भएको थियो। यस पहलको उद्देश्य नागरिकहरूलाई राष्ट्रिय ध्वज फहराउन अनि देशभक्ति, राष्ट्रिय एकता तथा भारतको सांस्कृतिक विरासतको उत्सव मनाउने गतिविधिहरूमा भाग लिनका लागि प्रोत्साहित गर्नु हो। भारतको राष्ट्रगीत वन्दे मातरमको 150 वर्षगाँठ भएको कारण यस वर्षको अभियानले विशेष महत्त्व राख्दछ। यस अभियानले देशभक्तिको एक अनौठो उत्सवमा राष्ट्रिय ध्वज अनि राष्ट्रगीतलाई एकसाथ ल्याउँदछ। उत्सवको भागको रूपमा सम्पूर्ण देशमा सामूहिक रूपले वन्दे मातरमको गायन आयोजित गरिनेछ। दिल्लीमा अभियानको भागको रूपमा लोकसभामा भाजपा सांसद बांसुरी स्वराजले मालवीय नगरमा पण्डित मदन मोहन मालवीयको स्मारकमा पुष्पाञ्जली अर्पण गर्नुभयो। त्यसपछि पिलाञ्जी गाउँदेखि ग्रेटर कैलाससम्म तिरंगा यात्रा निकालियो। संवाददातासित कुराकानीमा सुश्री स्वराजले भन्नुभयो, भारतले आफ्नो स्वाधीनताको 80 वर्ष मनाइरहेको कारण यो स्वतन्त्र दिवस विशेष रूपले महत्त्वपूर्ण छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भारत छोडो आन्दोलनमा भाग लिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसल मिडियामा एउटा पोस्टमा उहाँले भन्नुभयो, महात्मा गान्धीको करो या मरोको आह्वानद्वारा प्रेरित भएर यी सेनानीहरूले देशवासीहरूलाई स्वतन्त्रता संग्रामको लागि एकजुट गरे। उहाँले भन्नुभयो, स्वतन्त्रता सेनानीहरूको साहस, बलिदान अनि देशभक्तिले आउने पिँढीहरूलाई सदैव प्रेरित गरिरहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छोडो आन्दोलनमा भाग लिने सबै स्वतन्त्रता सेनानीहरू तथा आन्दोलनकारीहरूलाई आज श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, यी वीरहरूको साहस सदैव प्रत्येक भारतीयको लागि प्रेरणा बनिरहनेछ। उहाँले भन्नुभयो, महात्मा गान्धीको नेतृत्वद्वारा प्रेरित भएर भारत छोडोको आह्वानले देशको स्वतन्त्रता संग्राममा नयाँ ऊर्जा लिएर देखा पर्यो। उहाँले भन्नुभयो, यस आन्दोलनले औपनिवेशिक शासनदेखि मुक्ति पाउनका लागि भारतीय जनताको अटुट संकल्पलाई प्रतिबिम्बित गर्दछ। गृहमन्त्री अमित शाहले मोदी सरकारद्वारा औपनिवेशिक कालको कानुनहरूको साटो ल्याइएको तीन नयाँ आपराधिक कानुनका तीन महत्त्वपूर्ण स्तम्भहरू प्रौद्योगिकी, समयबद्धता अनि विश्वासमाथि आधारित छन् भनी बताउनु भएको छ। श्री शाहले भन्नुभयो, नयाँ आपराधिक कानुनहरूको उद्देश्य अधिक प्रौद्योगिकी आधारित अनि समयबद्ध प्रणालीको माध्यमबाट नागरिकहरूलाई न्याय सुनिश्चित गर्नु हो।
1: नरेंद्र मोदी जी के नेतृत्व में भारत सरकार ने अंग्रेजों के बनाई हुई दंड संहिता को बदलकर तीन भारतीय न्याय संहिताओं को लागू किया है। ये न्याय संहिताओं की सोच दंड आधारित नहीं है। ये न्याय संहिताओं की सोच नागरिकों को न्याय दिलाने के लिए केंद्रित, तकनीक सक्षम और समयबद्ध बनाने की है। ये तीनों न्याय संहिताएं टेक्नोलॉजी, टाइमलाइन और ट्रस्ट, ये तीन पिलर पर खड़ी की गई है।
0: गृहमन्त्रीले गोरीमेडु स्थित पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुदुचेरी पुलिसलाई राष्ट्रपतिको पुलिस ध्वज प्रदान गरिने समारोहमा भागीदारीको अवधि यो कुरा बताउनु भएको हो। उहाँले आज नै पुदुचेरीको मरुगा थिएटर सिग्नलबाट हर घर तिरङ्गा यात्रालाई हरियो झण्डा देखाउनु हुनेछ। पुदुचेरी पुलिसलाई बधाई दिनुहुँदै श्री अमित शाहले भन्नुभयो, राष्ट्रपतिको पुलिस ध्वज प्राप्त

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बज्यो। अब प्रस्तुत गरिरहेछौँ फिल्म संगीत। प्रथम सुन्नुहोस् फिल्म तलासबाट सोना मोहपात्र र रविन्द्र उपाध्यायको आवाजमा, शब्द सजावेत अख्तरको, संगीत राम सम्पतको।

0: अहिले सुन्दै हुनुहुन्थ्यो लकी फिल्मको गीत। यस गीतको अन्त साथै आजलाई पुरा हुन्छ फिल्म सङ्गीतको कार्यक्रम। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यो रियोले आज विश्व आदिवासी दिवसको अवसरमा स्वदेशी ज्ञान, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्न आह्वान गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा उहाँले आदिवासी अग्रजहरू र ज्ञानका संरक्षक, परम्परा तथा बुद्धिमत्तालाई महत्व दिँदै आफ्नो समुदायलाई बलियो बनाउने र राष्ट्रलाई आकार दिने संस्कृतिहरूको उत्सव

मनाउन आग्रह गर्नुभयो। राज्यपाल नन्दकिशोर यादवले पनि प्रकृतिसँग घनिष्ठ सम्बन्ध कायम राख्ने र आफ्नो समृद्ध संस्कृति परम्परा र सम्पदाको संरक्षण गर्ने सबै आदिवासीहरूप्रति सम्मान व्यक्त गर्नुभयो। यसैबीच नागाल्यान्ड आदिवासी मञ्चले आज दिमापुरको टाउन हलमा विश्व आदिवासी दिवस कार्यक्रम आयोजना गरिरहेको छ। असममा विनाशकारी बाढीको प्रभाव राज्यका विभिन्न भागहरूमा अझै पनि देखिन्छ। यसैबीच राज्य सरकारले 10 अगस्तदेखि विद्यालयहरू पुनः खोल्ने योजना बनाइरहेको छ। यद्यपि विद्यालय परिसर हिलोले भरिएको छ र बाढ प्रभावितहरूले अग्लोमा रहेका विद्यालयहरूमा आश्रय लिएका छन्। यस्तो स्थितिमा शैक्षिक गतिविधिहरू निर्धारित मितिमा सुरु हुन सक्छन् कि सक्दैनन् भन्ने कुरोमा अन्यल छ। अप्पर असमका जिल्लाहरू शिवसागर, चराइदेव र जोरहाट र गोलाघाटमा सामान्य जीवन धेरै प्रभावित भएको छ। राज्यका 12 जिल्लाहरू अहिले पनि बाढीबाट प्रभावित छन्। 8 अगस्तमा जारी गरिएको असम राज्य आपदा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार धनसिरी नदी र कुसियारा नदी क्षेत्रमा अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेको छ। भारतको 80औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा देशव्यापी रूपमा सञ्चालन भइरहेको हर घर तिरंगा अभियान अन्तर्गत आज गान्तोकमा तिरंगा र्याली आयोजना गरियो। र्याली स्टार मल नजिकबाट शुरू भई एमजी मार्क, टाइटनिक पार्क र हस्पिटल डाँडा हुँदै मनन केन्द्रमा पुगेर सम्पन्न भएको थियो। र्यालीमा विद्यार्थी, सर्वसाधारण, भारतीय जनता पार्टीका सदस्यहरू तथा अन्य सहभागीहरूले तिरंगा बोकेर देशभक्ति र राष्ट्रिय एकताको भावना प्रदर्शन गरेका थिए। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आइतबार अरुणोदय योजनाले राज्यभरिका लाखौं आमा तथा दिदी बहिनीको अनुहारमा मुस्कान ल्याएको बताउनुभयो। उहाँले बाढी प्रभावित परिवारलाई सहयोग गर्न अरुणोदय लाभार्थीहरूका लागि मानिसहरूद्वारा गरिएको योगदानको पनि प्रशंसा गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा मुख्यमन्त्रीले उल्लेख गर्नुभयो कि योजनाको रकम अगस्त 1 37 लाख भन्दा बढी अरुणोदय लाभार्थीहरूको ब्याङ्क खातामा जम्मा गरिएको थियो। सुखिम याक्तुङ साप्सोक सोङ चुम्बो एसवाईएसएसको आयोजनामा विश्व आदिवासी दिवस 2026 आज गान्तोकमा विभिन्न कार्यक्रमको साथ पालन गरियो। यस अवसरमा एमजी मार्गदेखि याक्तुङ हिमसम्म लिम्बू आदिवासी सांस्कृतिक जुलुस आयोजना गरिएको थियो। जुलुसमा लिम्बू समुदायको मौलिक पहिचान, संस्कृति, परम्परा र सम्पदालाई झल्काउने प्रस्तुति तथा सहभागिता देखिएको थियो। मणिपुरमा सुरक्षा बल र पुलिसले अलग अलग अभियानमा प्रतिबन्धित उग्रवादी संगठनहरूसँग सम्बन्धित 5 सक्रिय कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरूलाई आआफ्नो संगठनका लागि जबरजस्ती रकम असुल्ने र कार्यकर्ता भर्ती गर्ने जस्ता गतिविधिहरूमा संलग्न रहेको आरोप लगाइएको छ। असमको सोनितपुर जिल्ला मुख्यालय शहर तेजपुरमा 10 अगस्तमा जेल भरो आन्दोलनको योजना बनाइएको छ। सीआईटीयु, अखिल भारतीय किसान सभा र किसान श्रमिक युनियनले अगस्त 10 राष्ट्रव्यापी रूपमा जेल भरो कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्। यो कार्यक्रम देशका बाँकी भागहरूसँगै सोनितपुरको तेजपुरमा आयोजना गरिनेछ। सीआईटीयु नेताहरूले सोनितपुरका सबै स्तरका मजदूर, किसान र विद्यार्थीहरूलाई आन्दोलनमा भाग लिन अपील गरेका छन्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले ऑयल इण्डिया लिमिटेड र नुमालीगढ रिफाइनरी लिमिटेडद्वारा प्राप्त गरिएको रेकर्ड वित्तीय र अपरेशन लक्ष्यहरूको उल्लेख गर्नुभयो। उहाँले यो प्रदर्शनलाई असमको लागि गर्वको कुरो र भारतको ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान रहेको बताउनुभयो।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँझेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्जलिका सुप्रिनाको तर्फबाट। श्रोता, आजको विषयमा हामी कार्यक्रममा सुनौ भारतीय फुटबल इतिहासका एक अत्यन्तै महान खेलाडी तथा

तथा सफल प्रशिक्षक प्रदीप कुमार बेनर्जी को बारे में केही जानकारीहरु। प्रदीप कुमार बेनर्जी भारतीय फुटबल इतिहास का एक अत्यन्तै महान खिलाड़ी तथा सफल प्रशिक्षक हुन्। उनी भारतीय फुटबल का स्वर्ण युग का एक हस्ती पनि हुन्। प्रदीप कुमार बेनर्जी जसलाई प्राय पीके बेनर्जी भनेर चिनिन्छ, एक भारतीय फुटबल खिलाड़ी हुन् र उनलाई भारत का सर्वकालीन उत्कृष्ट फुटबल खिलाड़ीहरू मध्ये एक मानिन्छ। उनको जन्म 15 अक्टोबर 1936 मा पश्चिम बंगाल को जलपाईगुड़ी मा भएको थियो। बेनर्जीले आफ्नो शिक्षा जमशेदपुर एचबीएम स्कूलबाट प्राप्त गरे र उनी किशोर अवस्थामा बिहारको राज्य फुटबल टोलीको लागि खेल्न थाले। उनले 15 वर्षको उमेरमा सन्तोष ट्रफीमा राज्यको प्रतिनिधित्व गरे। बेनर्जी 18 वर्षको हुँदा 1954 कोलकाता सरे र मोहन बगान क्लबबाट खेल्न थाले। यसबाहेक उनले क्लब छोडेर पूर्वी रेलवे सकर क्लबमा सामेल भए। उनी फुटबल खेलमा स्ट्राइकरको रूपमा खेल्थे।

उनका पिता प्रभात बन्दोपाध्याय र माता वीणा बन्दोपाध्याय थिए। प्रभात बन्दोपाध्यायले भारतीय स्वतन्त्रता संग्राममा सक्रिय रूपमा भाग लिएका थिए, जसले गर्दा कलकत्ताको स्कटिस चर्च कलेजमा शिक्षाको क्रममा उनलाई 5 दिनको जेल सजाय भोग्नु परेको थियो। पछि उनी जलपाइगुडीको राजबारीमा कार्यरत थिए र त्यसपछि उनले आफ्नै स्वतन्त्र चिया व्यवसाय सुरु गरे। उनका छोरा पीके बेनर्जी 8 भाइ बहिनी मध्ये जेठा थिए। उनको उच्च शिक्षा सिउरी विद्यासागर कलेजबाट सुरु भयो र सुरुमा इन्डियन केबल्स कम्पनीमा लेखा क्लर्कको रूपमा कार्यरत थिए। त्यसपछि फुटबल प्रतिको उनको अदम्य प्रेमले उनलाई आफ्नो पदबाट राजीनामा दिन बाध्य बनायो, जसले गर्दा 1952 सन्तोष ट्रफीमा उनको सहभागिता सहज भयो। उनी सन्तोष ट्रफीमा 2 राज्यहरू बिहार र बंगालको प्रतिनिधित्व गर्दै दुर्लभ स्थानमा रहे। उनको पहिलो क्लब सम्बन्ध जमशेदपुर खेलकुद सँगसँग थियो, जहाँ उनी 1952 भर्ना भए। उनको फुटबल करियरमा उत्कृष्टताको लहर टेल्कोमा क्लर्क र पूर्वी रेलवेमा टिकट संकलनको रूपमा रोजगारीको अवधिमा बित्यो। 12 मार्च 1963 उनले आरती बन्दोपाध्यायसँग विवाह गरे। पीके को शिक्षाविद विशेष गरी साहित्यमा लामो समयदेखिको लगाव थियो। उनको महत्वाकांक्षा उनको र पूर्व दुवै प्रतिष्ठित विद्वानहरूले

1961 मा अर्जुन पुरस्कार स्थापना हुँदा उनी यो पुरस्कार पाउने पहिलो व्यक्ति थिए। 1990 मा उनलाई प्रतिष्ठित पद्मश्रीबाट पनि सम्मानित गरिएको थियो। उनलाई फिफाले 20औं शताब्दीको भारतीय फुटबल खेलाडी घोषित गरेको थियो र उनलाई 2004 फिफाले प्रदान गर्ने सर्वोच्च सम्मान फिफा अवार्ड अफ मेरिटबाट सम्मानित गरेको थियो। चोटपटकको श्रृङ्खलाले बेनर्जीको फुटबल खेलाडीको रूपमा नियमिततालाई असर गर्यो, जसले गर्दा उनलाई राष्ट्रिय फुटबल टोली छोड्न बाध्य तुल्यायो र अन्तत 1967 सक्रिय फुटबलबाट अवकाश लिन बाध्य तुल्यायो। आफ्नो सेवानिवृत्तिपछि पीके बेनर्जी एक धेरै प्रशंसित फुटबल प्रशिक्षक बने र पूर्वी बंगाल र मोहन बगान जस्ता टोलीहरूलाई उनीहरूको प्रदर्शन सुधार गर्न र धेरै ट्रफीहरू जित्न मार्गदर्शन गरे। सन् 1972 उनी भारतको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बने र सन् 1986 काम जारी राखे। त्यसबाहेक उनले सन् 1991 सन् 1997 टाटा फुटबल एकाडेमी जमशेदपुरको प्राविधिक निर्देशकको रूपमा पनि सेवा गरे। यसरी फुटबल खेलका महान राजदूतहरू मध्ये एक पीके बेनर्जीको 20 मार्च 2020 निधन भयो र मार्च 2 जीवन समर्थन प्रणालीमा राखिएपछि उनको मृत्यु भारत र अन्तर्राष्ट्रिय फुटबलको लागि अपूर्णीय क्षति, कहिले पूरा नहुने शून्यता सृजना गर्यो।

आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतीय फुटबल इतिहासका एक अत्यन्तै महान खेलाडी तथा सफल प्रशिक्षक पीके बेनर्जी अर्थात् प्रदीप कुमार बेनर्जीको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट विदा माग्ने सङ्केत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट विदा चाहन्छु।

नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विविध वार्ताको। हजुरहरू समक्ष विविध वार्ता लिएर म सुप्रिना उपस्थित भइसकेको छु। विविध वार्ताको विषय तर्फ जान अघि पहिला सुनौ यो आधुनिक गीत।

सुने हजुरले अवश्य मनोरञ्जन त गर्नुभयो नै होला। अब लागौ आजको विषयतर्फ। त आजको विषय रहेको छ सावन महिनामा हातमा हरियो बाई र मेहेन्दी लगाउनुको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्वबारे केही जानकारीहरू। हिन्दू संस्कृतिमा सावन महिनालाई पवित्र, उत्साहमय र प्रकृतिसँग जोडिएको महिनाको रूपमा लिइन्छ। असारको मानो

खाएर मुरी उब्जाउने व्यवस्थापछि आउने सावन महिना हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महिना हो। यो महिनामा विशेष गरी महिलाहरूले हरियो लुगा, हरियो पहेँलो पाइ र हातमा आकर्षक मेहन्दी लगाउने गर्दछन्। सावन महिनामा प्रकृति पनि हरियालीले सजिएको हुन्छ र मानव जीवन पनि त्यही हरियालीको रङमा रङ्गिने गर्छन्।

रायु सावन महिनामा आत्महरियो बाई र मेहन्दी लगाउनुको धार्मिक अर्थ चाहिँ के रहेछ आउनुहोस् सुनाऊ। धार्मिक वा पौराणिक मान्यता अनुसार धार्मिक दृष्टिकोणले सावन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। पौराणिक मान्यता अनुसार देवी पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउनका लागि सावन महिनामा कठोर व्रत र तपस्या गर्नुभएको थियो। हरियो रङलाई सौभाग्य समृद्धि र प्रकृतिको प्रतीक मानिन्छ। महिलाहरूले विशेष गरी सोमबारका दिन व्रत बस्ने र हरियो बाई तथा मेहन्दी लगाउने गर्दछन्। यसो गर्नाले विवाहित महिलाहरूका पतिको दीर्घायु र सुस्वास्थ्य कायम रहन्छ भन्ने जनविश्वास छ। अविवाहित युवतीहरूले पनि आफ्नो इच्छा अनुसार वा असल जीवनसाथी पाउँछन् भन्ने विश्वास गरेर हातमा मेहन्दी हरियो बाई र शिवलाई जल चढाउने गरिन्छ। भगवान शिव प्रसन्न भए घरमा सुख शान्ति समृद्धि भित्रिन्छ भन्ने धार्मिक विश्वास छ।

सांस्कृतिक र सामाजिक महत्व पनि बुझौं। सांस्कृतिक र सामाजिक महत्व सावन महिना वर्षा ऋतुको मध्य भाग हो र यस समयमा चारैतिर हरियाली छाएको हुन्छ। मानिसहरू प्रकृतिसँग तादम्यता मिलाउन हरियो रङका पहिरन र गहना मन पराउँछन्। सावनमा मेहन्दी लगाउनु एउटा परम्परा मात्र नभएर महिलाहरूका लागि उत्सव र उमङ्गको माध्यम पनि बनेको छ। साथीभाइ छरछिमेकी मिलेर हातमा मेहन्दी लगाउने, हरियो बाई साटासाट गर्ने र शिव भजनमा झुम्ने गर्नाले आपसीमा भाइचारा, मेलमिलाप र सामाजिक एकतालाई बलियो बनाउँछ। यसरी नै यसमा वैज्ञानिक तथा स्वास्थ्य सम्बन्धी दृष्टिकोण पनि छ। हातमा मेहन्दी लगाउनुको पछाडि धार्मिक मात्र होइन, वैज्ञानिक कारण पनि लुकेको छ। शारीरिक शीतलता। सावन महिना वर्षाको समय हो र यस बेला मौसममा ओसिलोपन तथा गर्मीको मिश्रण हुन्छ, जसले गर्दा शरीरमा पित्त दोष बढ्न सक्छ। मेहन्दीको प्रकृति शीतल हुने अथवा चिसो हुने हुनाले यसले शरीरको तापक्रम नियन्त्रण गर्न र तनाव कम गर्न मद्दत गर्छ। अर्को छ बर्खायाममा हिलो र फोहोर पानीका कारण छालामा विभिन्न प्रकारका घाउ खटिराहरू हुने खतरा हुन्छ। मेहन्दीमा एन्टिसेप्टिक र एन्टिब्याक्टेरियल गुणहरू हुन्छन्, जसले हात घोडालाई विभिन्न छालाका रोगहरूबाट सुरक्षित राख्न सहयोग पुर्याउँछ। र अन्तमा भन्नुपर्दा सावन महिनामा हरियो बाई र मेहन्दी लगाउने परम्परा केवल फ्यासन वा अन्धविश्वास मात्र होइन, यो त धर्म, संस्कृति, प्रकृति र विज्ञानको एउटा सुन्दर मिश्रण हो। यसले महिलाहरूको सौन्दर्यलाई मात्र बढाउँदैन, तर यसले उनीहरूको मनमा सकारात्मक ऊर्जा, उमङ्ग र उत्सवको सञ्चार पनि गराउँछ। प्रकृतिसँग एकाकार हुँदै आफ्नो संस्कृतिलाई जीवन्त राख्ने यो परम्परा वास्तवमै निकै सुन्दर र अनुकरण

आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो सावन महिनामा हातमा हरियो बाएँ अनि मेहन्दी लगाउनुको धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्वबारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य रोचक विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचाको साथमा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। कारण घरिको काटले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा हजुरहरूबाट म सुप्रिना पनि ओझल हुँदछु। नमस्कार।

0: अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। हर घर तिरंगा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिनका लागि मनाइँदैछ। गृह मन्त्री अमित शाहले आज पुदुचेरीको मरुगा थिएटर सिग्नलबाट हर घर तिरंगा यात्रालाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज अपरेसन सिन्दूरले विश्वलाई भारत आफ्नो नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नमा सक्षम रहेको स्पष्ट पारेको

बताउनु भएको छ। जापानको नागासाकीमा आज अमेरिकी परमाणु बम विस्फोटको 81औं वर्षगाँठ मनाइँदैछ अनि उडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। सुनो समाचार विस्तारमा। हर घर तिरंगा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्रिय एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। यो अभियान हर घर तिरंगा पहलको 5औं वर्ष हो।

0: फुटको 81 वर्षगांठ मनाइँदैछ। यस अवसरमा जापानको प्रधानमन्त्री साने ताकाचीले परमाणु हतियार रहित संसार प्राप्त गर्न यथार्थपरक र व्यावहारिक दृष्टिकोण अप्न्याउने आफ्नो नीति दोहोर्याउनु भयो। उडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। राज्यको धेरै क्षेत्रहरूमा नदीहरूको जलस्तर पुनः बढिरहेको छ, जबकि धेरै क्षेत्र हालमा पनि बाढद्वारा प्रभावित छन्। बालासोरमा जालका अनि भद्रकमा वैतरणी तथा सालान्दी नदीहरूको जलस्तर बढिरहेको छ। अर्कोतर्फ सम्बलपुरमा हिराकुण्ड बाँधको 12 गेटहरूबाट बाढको पानी छोडिँदैछ। मौसम विभागले आगामी दिनहरूमा अझ वर्षा हुने अनुमान व्यक्त गरेको छ।
1: उड़ीसा में लगातार हो रही बारिश से बाढ़ का खतरा फिर बढ़ गया है और कई बाढ़ प्रभावित इलाकों में और ज्यादा पानी भरने की आशंका है। बालेश्वर के बस्ता इलाके में हालात फिर गंभीर हो गए हैं, क्योंकि मयूरभंज के ऊपरी इलाकों में भारी बारिश के बाद जलका नदी का जलस्तर बढ़ गया है। राजगोविंदपुर, सुलियापदा, मोरड़ा और चित्रड़ा में बारिश से जलका नदी उफान पर है, जिससे निचले इलाकों में पानी भर गया है और सैकड़ों हेक्टर खेती की जमीन जलमग्न हो गई है। भद्रक में बैतरणी और सालंदी नदियों के बढ़ते जलस्तर ने चिंता बढ़ा दी है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: ईरान हर्मुज जल डमरू मध्य खोल्न अघि अमेरिकाबाट छुटहरू चाहन्छन्। इरानको सुरक्षा प्रमुख मोहम्मद बागेर जोल खाद्रले हर्मुज जलडमरू मध्यलाई पुनः खोल्न अघि अमेरिका अघि मागहरूको एउटा सूची जारी गरेको छ। सरकारी मीडियाद्वारा प्रकाशित यस सूचीमा अमेरिकाको नौसैनिक नाकाबन्दी हटाउन, सैन्य बलहरूलाई फिर्ता गर्न अनि युद्धलाई स्थायी रूपले समाप्त गर्न जस्ता उपायहरू सामेल छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको प्रमुख मोहम्मद बागेर जोल खाद्रले अमेरिकासित सङ्घर्षको कारण भएको नोक्सानको लागि इरानलाई क्षतिपूर्ति दिन अनि फ्रिज गरिएको इरानी सम्पत्तिहरूलाई जारी गरिने माग पनि गरिएको छ। जम्मू काश्मीरमा रेल सम्पर्कलाई सशक्त बनाउनका लागि धेरै ठूलो रेलवे परियोजनाहरूको काम प्रगतिमा रहेको छ। जम्मू रियासीलाई पुन्छसित जोड्न नयाँ रेल लाइनसहित प्रमुख परियोजनाहरूका लागि अन्तिम स्थल सर्वेक्षणलाई स्वीकृति दिएको छ। आकाशवाणीको जम्मू संवाददाता अनुसार 190 किलोमिटर लामो जम्मू रियासी पुन्छ रेल लाइनको विस्तृत परियोजना रिपोर्ट तयार गर्नका लागि फिल्ड सर्वे सुरु गरिएको छ। जम्मू अनि श्री माता वैष्णवी देवी कटरा बीच 78 किलोमिटर लामो अतिरिक्त रेल लाइनको लागि पनि सर्वेलाई स्वीकृति दिएको छ। राष्ट्रिय जाँच एजेन्सी एनआईएले केरलको मल्लपुरममा जफ्त गरिएको अवैध विस्फोटकहरूको ठूलो खेपको मामिलामा अझ एक आरोपीलाई गिरफ्तार गरेको छ। एजेन्सी अनुसार आरोपीलाई हिज मल्लपुरम जिल्लाको मन्जेरीबाट गिरफ्तार गरियो। एनआईएले बताए कि आरोपी यस मामिलाको मुख्य षड्यन्त्रकारी हो अनि जफ्त गरिएको विस्फोटकहरूको अवैध खरिदमा सामेल थियो। यो गिरफ्तारी एनआईएद्वारा गत शुक्रबार कर्नाटकको विजयपुराबाट अझ 3 आरोपीहरूलाई गिरफ्तार गरिएको एक दिनपछि भएको हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। हर घर तिरङ्गा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिनका लागि मनाइँदैछ। गृहमन्त्री अमित शाहले आज पुदुचेरीको मुर्गा थिएटर सिग्नलबाट हर घर तिरङ्गा यात्रालाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज अपरेसन सिन्दुरले विश्वलाई भारत आफ्नो नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नमा सक्षम रहेको स्पष्ट पारेको बताउनुभयो। जापानको नागासाकीमा आज अमेरिकी परमाणु बम विस्फोटको 81 वर्षगांठ मनाइँदैछ अनि उडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

यस देशभक्ति गीतको अन्त साथै हामी बिदा चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्ज दार्जिलिङ एफएम 100.2 मेगाहर्ज न्यूज एन्ड एयर एप साथै प्रसार भारती ओटीटी प्लेटफर्मबाट समय अपराह्न 4 बज्यो अब प्रस्तुत छ सामयिक गान अनि पाठको कार्यक्रम

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो समगीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब प्रस्तुत छ हाम्रो साप्ताहिक नानीहरूको निम्ति कार्यक्रम बाल बगैँचा।

0: नमस्कार आदरणीय श्रोता, आज पनि सधैँको आइतबार चाहिँ बाल बगैचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना बाल बालिकालाई आजको कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। आज मसित नानीहरू पनि उपस्थित भइसकेका छन् कार्यक्रमको निम्ति। आज हामी कार्यक्रममा कविता सुन्नेछौँ स्तुति रावतबाट, आयुष लामाबाट राम्रो स्वरमा गीत सुन्नेछौँ र दाई दिवस शर्माबाट भारतीय वैज्ञानिक डाक्टर विक्रम साराभाइको जीवनीबारे सुन्नेछौँ र आज कार्यक्रमको थालनीमा सुन्नेछौँ स्तुति रावतबाट कविता।
1: मेरो कविताको शीर्षक छ इन्द्रेणी। इन्द्रेणी कवि हुनुहुन्छ।

0: নর বাহাদুর দাহাল খাম লাগেও ঝিলি মিলি হিরাসুন কো ডারা পানি পরে রিমি ঝিমি ইন্দ্রেণী কো মালা সাত রঙে ইন্দ্রেণী কো সাতে রঙ কো ডোরি সমাতে রুন না যাও কি পৃথিবী ছোড়ি ডারা বাই ডারা পারি ইন্দ্রেণী কো মালা লগাই দেউ না ঝট্ট মালাই নত্র হরাই জালা ধরতে দেখি আকাশ সম্ম ফাইলিয়েছ সারা যেসমে চরি টিপ না যাও কি ঘাম জুন তারা ধন্যবাদ দিদি।
1: स्तुति राउत को कविता पश्चात नानी हो मैले अघि नै भनिहाले आज हामी वैज्ञानिक को बारे में सुन्ने छौं भनेर होइन
2: हजुर दिदी
1: कुन वैज्ञानिक भने मैले तिमीहरुलाई
2: डाक्टर विक्रम साराभाई
1: हो डाक्टर विक्रम साराभाई भारतीय वैज्ञानिक थिए उनको पूरा नाम थियो डाक्टर विक्रम अम्बालाल साराभाई उनलाई भारतीय अन्तरिक्ष कार्यक्रम को जनक पनि भनिन्छ आज उहाँकै बारे में बताउन आउनु भएको छ दाई दिवस शर्मा दाई पनि आइसक्नु भएको छ दाईलाई हामी स्वागत पनि गरौं अनि दाईबाट ध्यान लगाएर सुन भारतीय वैज्ञानिक डाक्टर विक्रम साराभाईको बारेमा नजानेका कुराहरू दाईलाई सोध्न पनि सक्छौ है
2: हुन्छ दिदी
3: नमस्ते नानी हो तिमीहरू सकुशल छौ होला हैन
2: हजुर दाई
3: तिमीहरूको पाठशालाको पढाइ कस्तो हुँदैछ राम्रो हुँदैछ होला नि है
2: राम्रो हुँदैछ दाई
3: राम्रोसँग पढ्नु पर्छ है राम्रोसँग पढ्नुको साथसाथै हामी अनुशासित पनि हुनुपर्छ हामी अनुशासित भयो भने गाउँघरमा मान्छेले हामीलाई के भन्छ वाह क्या राम्रो भाइ क्या राम्रो बहिनी भन्छ कि भन्दैन र हामी अनुशासित र राम्रोसँगले पढ्यो भने हामी पनि महान व्यक्ति हुन सक्छौँ आज जो व्यक्तिको विषयमा हामी कुरा गर्न गइरहेको छौँ नि उनी को हुन् उनी हुन् डाक्टर विक्रम अम्बालाल साराभाई तिमीले उनको नाम सुनेको छौ
2: सुनेको छौ दाई
3: ल त सुनेको छैनौ भने पनि अब राम्रो ध्यान लाएर सुन है त ल
2: हुन्छ दाई
3: डाक्टर विक्रम साराभाई भारतलाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा विश्व सामु परिचित गराउने होइन हाम्रो जुन चाहिँ स्पेसको प्रोग्रामहरू हुन्छ नि त्यसमा इन्डियालाई रिकग्नाइज गराउने उहाँ एक महान वैज्ञानिक हुनुहुन्थ्यो उनलाई भारतीय अन्तरिक्ष कार्यक्रमका जनक भनेर पनि चिनिन्छ अब यिनै डाक्टर विक्रम साराभाईको जन्म कहिले भएको थियो अरे 12 अगस्त 1919 भारतको गुजरात राज्यको अहमदाबाद सहरमा भएको थियो उनको पिताको नाम अम्बालाल साराभाई थियो के थियो अरे अम्बालाल साराभाई र विक्रम साराभाईको बाबा अम्बालाल साराभाई चाहिँ प्रसिद्ध उद्योगपति हुनुहुन्थ्यो भने माताको नाम चाहिँ के थियो सरला देवी आमाको नाम के थियो अरे
2: सरला देवी
3: उहाँ एउटा समाजसेवी होइन समाजको लागि काम गर्ने मान्छे हुनुहुन्थ्यो साथै शिक्षा प्रेमी पनि हुनुहुन्थ्यो उहाँले त्यो समयमा पनि शिक्षाको लागि सबैले शिक्षा पाउनुपर्छ भन्ने कुरालाई जोड दिनुहुन्थ्यो अब उहाँको परिवार डाक्टर विक्रम भाइ साराभाईको परिवार एकदमै सम्पन्न परिवार त्यस समयको उद्योगपति होइन र उहाँहरूकोमा धेरै पैसा भए तापनि उहाँहरूलाई समाजप्रति र शिक्षाप्रति समर्पित थिए हामी भन्छौँ नि डिभोटेड थियो भन्छ नि ऊ त कस्तो डिभोटेड छौ गीत गाउनुको लागि ऊ त कस्तो छौ नाच्नुको लागि भन्छ भन्दैन त्यसरी नै डाक्टर विक्रम साराभाईको बाबा र आमा चाहिँ समाज र शिक्षाको निम्ति चाहिँ मरिमेट्थे अरे र विक्रम साराभाई पनि सानोमा होइन सानो हुँदाखेरि उहाँको बाबाको घरमा ठुलो ठुलो वैज्ञानिकहरू राजनीति गर्ने मान्छेहरू धेरै धेरै महान महान व्यक्तिहरू आउँथे अरे र आउँदाखेरि चाहिँ ती व्यक्तिहरूको प्रभाव पनि विक्रम साराभाईमा पर्न थाल्यो हाम्रो घरमा राम्रो राम्रो मान्छे आयो भने के हुन्छ राम्रो राम्रो कुरा सिक्नु पाउँछ होइन उहाँले राम्रो राम्रो कुरा सिकाउँछन् त्यसरी नै विक्रम डाक्टर विक्रम साराभाईलाई पनि प्रभाव पर्यो अरे ठुला ठुला मान्छेहरूको प्रभाव पर्यो अरे र विक्रम साराभाई चाहिँ सानोदेखिकै कस्तो थियो अरे एकदम जिज्ञासु क्या सबै कुरो जान्नु खोज्ने यो के हो कसो हो भन्छ नि जिज्ञासु होइन मेहनती र प्रतिभाशाली हुनुहुन्थ्यो अरे हाम्रो आयुष जस्तै होइन आयुषको नि प्रतिभा छ नि त होइन अब डाक्टर विक्रम भाइ साराभाइले आफ्नो शिक्षा कहाँ सुरु गरे होइन स्कुल त पढ्नु पर्यो अब उहाँको प्राथमिक शिक्षा कहाँबाट सुरु भयो भन्दाखेरि द रिट्रिट स्कुल कहाँ अरे द रिट्रिट स्कुल होइन अहमदाबादबाट उहाँले प्राप्त गर्नुभयो अरे तर त्यो जुन चाहिँ स्कुल थियो द रिट्रिट स्कुल त्यो स्कुल चाहिँ कसले इस्ट्याब्लिस गर्नुभएको अरे कसले स्थापना गर्नुभएको थियो अरे डाक्टर विक्रम साराभाईकै आमाले होइन नानीहरूको लागि त्यो स्कुल खोल्नुभएको थियो अरे र त्यो स्कुलमा चाहिँ पढाउने कस्तो थियो अरे भन्दाखेरि यस स्कुलमा चाहिँ विद्यार्थीहरूलाई

0: रटाउने होइन, अहिले हामी रट्छ नि होइन, पढेको पढेको कतिपल्ट रट्छ कि रट्दैन, तर रटेर होइन तर सृजनात्मक क्रिएटिभ भएर चाहिँ पढाउनु सिकाउँथे अरे होइन। कुनै पनि कुरो किन हुन्छ कसरी हुन्छ त्यसको चाहिँ क्रिएटिभनेस र प्रयोग तरिकाले पढाइन्थ्यो अरे। र विक्रम साराभाइ सानैदेखि धेरै जिज्ञासु, अघि मैले भने होइन, धेरै जिज्ञासु र धेरै मेधावी। मेधावी भनेको के हो भन त, ब्रिलियन्ट होइन। र विक्रम साराभाइ चाहिँ सानैदेखि धेरै जिज्ञासु र ब्रिलियन्ट स्टुडेन्ट थिए अरे होइन। ब्रिलियन्ट स्टुडेन्ट कस्तो हुन्छ त्यो मैले देखेको छ होइन। अब उहाँलाई चाहिँ सानैदेखिको के मन पर्थ्यो अरे, हामीलाई मन नपर्ने सब्जेक्ट हुन्छ नि, उहाँलाई चाहिँ त्यो सब्जेक्टहरूमा एकदमै मन पर्थ्यो अरे। हामीलाई मन नपर्ने सब्जेक्ट के हो, म्याथ साइन्स हो कि होइन हो। तर डाक्टर विक्रम साराभाइलाई चाहिँ के हुन्थ्यो अरे, के थियो अरे, म्याथ होइन, गणित र विज्ञान, अन्त नेचुरल साइन्स जुन चाहिँ भन्छ नि प्राकृतिक सम्बन्धी विज्ञान जुन चाहिँ छ त्यसमा धेरै रुचि थियो अरे उहाँको होइन। उहाँलाई चाहिँ अब एकदम साइन्स लिएर मात्रै उयो थियो अरे। र सानो उमेर छँदाखेरि नै होइन, क्लास 8, 9, 10 पढ्दा नै उहाँहरूले विभिन्न प्रयोगहरू, वैज्ञानिक प्रयोगहरू गर्ने र नयाँ कुरा सिक्ने प्रयास गर्नुहुन्थ्यो अरे क्या। अब अहिले हामी रिल्स हेरेको जस्तै होइन, उहाँले चाहिँ रिल्स नहेरेर के गर्थ्यो अरे, नयाँ नयाँ कुरो सिक्ने होइन बनाउने उहाँले कोसिस गर्नुहुन्थ्यो अरे। र उहाँ यति साह्रो मेहनती, यति साह्रो उहाँ इन्टेलेक्ट होइन, यति साह्रो ब्रिलियन्ट नानी थियो अरे। टिचर्सहरू पनि कस्तो हुन्छ, राम्रो स्टुडेन्ट छ भने के हुन्छ, टिचर्सहरूले पनि सपोर्ट गर्छन् होइन। त्यसले गर्दाखेरि उहाँको त्यस्तो जुन चाहिँ क्षमता थियो त्यसलाई चाहिँ देखेर चाहिँ शिक्षकहरू चाहिँ धेरै प्रभावित भएको थियो अरे। अन्त उहाँहरू के भन्थ्यो अरे, यो स्टुडेन्ट चाहिँ भोलि पर्सि गएर एकदम ठुलो मान्छे बनिन्छ भनेको थियो अरे। र पछि गएर त्यो पनि सत्य भएको भएन। अब सत्य चाहिँ कसरी भयो अहिले हामी सुन्दै जाउँ ल। र 1937 अब उहाँले आफ्नो क्लास 12 पढिसके होइन, र क्लास 12 पढिसकेर चाहिँ विक्रम साराभाइ अब उच्च शिक्षाको निम्ति इङ्ल्यान्ड गए अरे, प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालय, क्याम्ब्रिज युनिभर्सिटी भनेको सुनेको छैन हामीले,
1: सुनेको छौँ दाइ।
0: अहिले हामीले क्याम्ब्रिज भन्दाखेरि हामी जानु सक्छौँ भन्छ होइन, तर विक्रम साराभाइ आफ्नो लगनशीलता, आफ्नो प्रतिभाले गर्दाखेरि त्यो समयमा इङ्ल्यान्डमा गएर क्याम्ब्रिज विश्वविद्यालयमा पढ्न थाल्नुभयो। त्यहाँ उनले के लिए अरे विषय भन्दाखेरि नेचुरल साइन्सेस होइन, प्राकृतिक विज्ञान भनिन्छ नेपालमा, नेचुरल साइन्सेस उहाँले अध्ययन गर्न थाल्नुभयो। तर अध्ययनको क्रममा के हो भन्दाखेरि सेकेन्ड वर्ल्ड वार, दोस्रो विश्वयुद्ध सुरु भयो, र त्यसले गर्दाखेरि उहाँ फेरि भारत फर्केर आउनुभयो, केही समयको निम्ति भारत फर्केर आउनुभयो। र भारतमा जब उनी फर्केर आए उहाँले अर्का एउटा महान वैज्ञानिक, अस्ति नै पनि हामीले यो कुरामा हामीले चर्चा गरेको थियौँ होइन, हामीले भनेको थियौँ डाक्टर सिभी रमन होइन, डाक्टर सिभी रमन उहाँको विषयमा हामीले पहिला पनि भनेको थियौँ। र डाक्टर सिभी रमनको निर्देशनमा रिसर्च गर्नु थाले अरे, अनुसन्धान गर्नु थाले अरे। पछि फेरि दोस्रो विश्वयुद्ध सकेर उहाँ फेरि फर्केर क्याम्ब्रिज उयसमा जानुभयो, विश्वविद्यालयमा, र त्यहाँ गएर चाहिँ उहाँले 1947 एउटा टपिकमाथि, एउटा विषयमाथि उहाँले पिएचडी गरे। नेपालीमा त्यसलाई हामी के भन्छौँ, विद्यावारिधि भन्छौँ, के भन्छौँ अरे, विद्यावारिधि होइन। हामी त अरे के भन्छौँ, पिएचडी भन्छ सकिदिइहाल्यो होइन, तर नेपालीमा हामी के भन्नुपर्छ, विद्यावारिधि। र केमा गर्नुभयो उहाँले, कस्मिक रेज इन ट्रपिकल ल्याटिट्युड, कस्मिक रेज इन ट्रपिकल ल्याटिट्युड विषयमा उहाँले पिएचडी गर्नुभयो। र पिएचडी गरेपछि एउटा सम्मान दिन्छ नि, अगाडि के लेख्नु पाउँछ पिएचडी दियो भने, डक्टर लेख्नु पछि पाउँदैन होइन। एउटा डक्टर के हुन्छ, एमबिबिएस गरेर डक्टर हुन्छ, अर्को डक्टरेट चाहिँ के हुन्छ, पिएचडी गरेपछि डक्टरेट हुन्छ होइन। उहाँ चाहिँ यता बिमारी जाति पार्ने डक्टर होइन, तर उहाँ चाहिँ के हुनुभयो, पढेर साइन्टिस्ट भएर चाहिँ डक्टर हुनुभयो। हामी प्रायः साइन्टिस्टहरूलाई डक्टर भन्छ कि भन्दैनौँ होइन, कुनै साइन्टिस्टले गएर अपरेसन गर्छ गर्दैन नि त होइन, उहाँहरूले आफ्नो आफ्नो क्षेत्रमा काम गर्छ। र अब उहाँको वैज्ञानिक जीवन, उहाँको साइन्टिस्ट लाइफ कसरी सुरु भयो, अब कुरा गरौँ है त ल। तिमीलाई मजा आउँदैछ सुन्नु,
1: मजा आउँदैछ दाइ।
0: अब कसैले सोध्यो भने चाहिँ स्कुलमा भन्नु, तिमीलाई एसे लेख्नु पर्यो भने चाहिँ लेख्नु ल। र उहाँले उच्च शिक्षा पुरा गरेपछि डाक्टर साराभाइले के गर्नुभयो, अब होइन, अब भारत एकदमै यो जुन चाहिँ अन्तरिक्ष उयसमा छ एकदमै पछाडिएको छ, अब भारतलाई पनि अगाडि

बढाएर लानुपर्छ भनेर उहाँले अठोट लिनुभयो। उहाँले सन् 1947 अहमदाबादमा फिजिकल रिसर्च ल्याबोरेटोरी आफ्नै बलबुतामा स्थापना गर्नुभयो, फिजिकल रिसर्च ल्याबोरेटोरी। र त्यो फिजिकल रिसर्च ल्याबोरेटोरीलाई चाहिँ भारतमा अन्तरिक्ष अनुसन्धानको होइन, अन्तरिक्ष भनेको स्पेस होइन, स्पेसको जुन चाहिँ रिसर्चहरू हुन्छ भारतमा चाहिँ यो फिजिकल रिसर्च ल्याबोरेटोरीलाई चाहिँ आधारशिला मानिन्छ, बेस मानिन्छ, मुख्य त्यहीँबाट सुरु भएको भनेर। अब फिजिकल रिसर्च ल्याबोरेटोरीमा ब्रह्माण्डीय किरण, कस्मिक रेज, अन्तरिक्ष विज्ञान तथा भौतिक विज्ञान सम्बन्धी अनुसन्धान गरिन्थ्यो होइन त। अन्तरिक्षको विभिन्न विषय लिएर चाहिँ त्यहाँ रिसर्च हुन्थ्यो। तर त्यो समय 1947 अहिले पो होइन, हामीले धेरै धेरै कुराहरू कम्प्युटर्स छ होइन, अहिले झन् एआई निस्केको छ होइन, तर त्यो टाइममा चाहिँ के थियो, एकदमै लिमिटेड रिसोर्सेस, एकदमै कम्ती स्रोतहरू थियो, संसाधन थियो। तर पनि उहाँले त्यस समयमा पनि त्यो रिसर्चहरूलाई, त्यो अनुसन्धानहरूलाई उच्च स्तरमा पुर्याउन सफल हुनुभयो, विश्वको अगाडि देखाउन सफल हुनुभयो।

र डाक्टर विक्रम साराभाईको सबैभन्दा ठुलो योगदान भारतको लागि के थियो अरे? उहाँले भारतलाई अन्तरिक्ष कार्यक्रम होइन, अन्तरिक्ष कार्यक्रम त्यति बेला अमेरिकाले गर्थ्यो, रसियाले गर्थ्यो, होइन भारतले गर्दैन थियो, तर उहाँ नै हो जसले प्रथममा अन्तरिक्ष कार्यक्रम सुरु गरे। उहाँले विज्ञान र अन्तरिक्ष प्रविधि केवल अनुसन्धानको लागि मात्र होइन होइन तर जीवनमा सुधारको लागि पनि प्रयोग हुनुपर्छ भनेर विचार राख्नुभयो। र उहाँले नै सन् 1962 इन्डियन नेसनल कमिटी फर स्पेस रिसर्च के अरे

0: इन्डियन नेसनल कमिटी फर स्पेस रिसर्च संस्था भन्ने एउटा संस्था उहाँले स्थापना गर्नुमा इस्टाब्लिस गर्नुभयो। त्यो मलाई थाहा छ होला, त्यो संस्था पछि गएर के नाम भयो, इन्डियाको एउटा छ नि मेन, जहाँनिर चाहिँ अन्तरिक्ष विज्ञानको विषयमा कुरा गरिन्छ। अस्ति नै होइन चन्द्रयान पनि त्यहाँबाट लन्च भयो होइन, त्यहाँनिर साइन्टिस्टहरूले पुरा काम गरिरहेको हुन्छन्। त्यो के होला सुनेको छ तिमीहरूले?
1: इसरो।
0: यस, इसरो होइन, इसरो भनेपछि के हो? इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन। के अरे?
1: इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन,
0: नेपालीमा भन्नु हो भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था। पहिला चाहिँ यो अर्कै नाममा थियो होइन संस्था, तर पछि गएर चाहिँ इसरो भयो। र आज इसरो भन्ने बित्तिकै सबैले भारतलाई चिन्छ कि चिन्दैन, र यो चिनाउनुको मुख्य भूमिका कसले खेल्नुभएको थियो? डाक्टर विक्रम साराभाइले। उहाँले भारतले आफ्नै उपग्रह निर्माण गरी अन्तरिक्षमा पठाउन सक्ने क्षमता विकास गर्नुपर्छ भन्ने धारणालाई अघि राख्नुभयो। उहाँले इन्डियाले आफ्नै सेटेलाइट बनाउनुपर्छ, हाम्रो आफ्नै सेटेलाइट हुनुपर्छ, अरूको सेटेलाइटमा भर पर्नु हुँदैन, हामी आफ्नै सेटेलाइटहरू बनाउनुपर्छ भनेर चाहिँ उहाँले के भन्नुभयो, मान्छेलाई प्रोत्साहन गर्नुभयो होइन। र अहिले इन्डियाको कतिवटा सेटेलाइट घुम्दै होला होइन, तर त्यो सबैको देन कसलाई जान्छ? डाक्टर विक्रम साराभाइलाई। उहाँको सोच के थियो भन्दाखेरि, अन्तरिक्षको प्रविधि होइन, अन्तरिक्षको प्रविधिको प्रयोग गरेर शिक्षाको विस्तार गर्न सकिन्छ, एजुकेसनलाई राम्रो गराउन सकिन्छ, मौसमको पूर्वानुमान वेदर फोरकास्ट गर्न सकिन्छ, एग्रिकल्चरमा डेभलपमेन्ट गर्न सकिन्छ, विकास गर्न सकिन्छ। अहिले हामी फोनहरू चलाउँछ नि त होइन, फोन चलाउँछ अन्त मोबाइल फोनहरू चलाउँछ, त्यसमा सञ्चार प्रणालीमा सुधार गर्न सकिन्छ। र यो चाहिँ जति पनि अहिले हामीले चलाउँदैछौँ उहाँकै देन हो। इसरोले जुन चाहिँ सफलता प्राप्त गरेको छ, विश्वमा चिनिएको छ, त्यसको श्रेय चाहिँ हामीले कसलाई दिनुपर्छ?
2: डाक्टर
0: विक्रम साराभाइलाई होइन, उहाँलाई दिनुपर्छ। अब कसैलाई राम्रो कुरो गर्यो भने हामीले के भन्छौँ, आ फलानाले गरेको नि कस्तो राम्रो गरेको छ भन्छ भन्दैन होइन, पछिसम्म पनि कुरा हुन्छ नि त, फलानाले त यस्तो राम्रो काम गरेको थियो नि हो भन्छ कि भन्दैन। त्यही अनुसार उहाँलाई पनि अहिले के भनिन्छ, इसरोले जुन चाहिँ सफलता पाएको थियो त्यो चाहिँ कसले गर्दाखेरि हो? डाक्टर विक्रम साराभाइले। र डाक्टर विक्रम साराभाइले खालि स्पेस रिसर्च मात्रै गर्नुभएन, उहाँले विभिन्न संस्थाहरू अर्गनाइजेसनहरू पनि खोज्नुभयो, जहाँ चाहिँ युवा वैज्ञानिकहरू, यङ साइन्टिस्टहरू अहिले त्यहाँ गएर काम गरिरहेका छन् र भारतको निम्ति धेरै उपलब्धिहरू हासिल गरिरहेका छन् होइन। तिनीहरू के हुन् भन्दाखेरि, अहिले फर्स्ट पहिलोमा भनिहालेँ होइन, फिजिकल रिसर्च ल्याबोरेटरी, इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट होइन, तिमीहरू भोलि पर्सि गएर के गर्छ भन्दाखेरि, म त आइएमएम पढ्छु भन्छ नि होइन, इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट होइन, इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी। त्यसै नै उहाँले इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट अहमदाबादको पनि स्थापना गर्नुभएको थियो। त्यसरी नै उहाँले कम्युनिटी साइन्स सेन्टर, दर्पण अकाडेमी अफ पर्फर्मिङ आर्ट र स्पेस एप्लिकेसन सेन्टर, यी संस्थाहरू उहाँले खोल्नुभयो, जहाँ चाहिँ जिज्ञासु मान्छेहरू गएर चाहिँ पढ्ने मेधावी छात्रहरू गएर चाहिँ जसले अन्तरिक्षमा अनुसन्धान गर्नु चाहन्छ उहाँहरूले चाहिँ त्यहाँ गएर अनुसन्धान गर्नु सकोस् भनेर। र यो संस्थाले अहिले पनि धेरै राम्रो काम गरिरहेको छ। डाक्टर विक्रम साराभाइ चाहिँ एकदमै सिम्पल, सरल, विनम्र र दूरदर्शी भन्नाले के बुझिन्छ, फार साइटेडनेस भन्छ भन्दैन, यो त कस्तो फार साइटेड छ नि हो भन्छ भन्दैन, नेपालीमा के भन्छ, दूरदर्शी। उहाँ त्यस्ता व्यक्ति थिए, उहाँ मेहनती थिए होइन, अनुशासित थिए, डिसिप्लिन्ड थिए, उहाँमा विज्ञानको लिएर सोच थियो, उहाँकोमा लिड गर्ने, नेतृत्व गर्ने क्षमता थियो। लिड गर्नु पऱ्यो नि त होइन, सबै लिडर हुनसक्छ सक्दैन नि त, लिड गर्ने क्षमता हुनु पऱ्यो होइन, र नयाँ नयाँ विचार प्रस्तुत गर्ने व्यक्ति हुनुहुन्थ्यो, र उहाँ त्यसको साथसाथै राष्ट्रप्रेमी हुनुहुन्थ्यो। र उहाँले सधैँ के भयो कि मैले भने अहिले होइन, उहाँले सधैँ युवा वैज्ञानिकहरूलाई, यङ साइन्टिस्टहरूलाई मोटिभेट गर्नुहुन्थ्यो। अब के हुन्छ, मानिसले धेरै राम्रो काम गर्यो भने पुरस्कारहरू पाउँछन् कि पाउँदैन, सम्मान पाइन्छ पाइन्छ कि पाइँदैन। र त्यसरी नै उहाँलाई पनि मुख्य उहाँलाई चाहिँ के, भारत सरकारले उहाँले सन् 1962 शान्तिस्वरूप भटनागर पुरस्कार दियो, त्यसरी नै सन् 1966

0: 1966 उहाँलाई तेस्रो सर्वोच्च सम्मान छ पद्मभूषण पाए। त्यसरी नै फेरि उहाँको मरणोपरान्त उहाँको देहान्त भएपछि 1972 उहाँले के पाए अरे फेरि पद्मविभूषण पनि पाए। र यस्ता महान प्रतिभावान महान वैज्ञानिक डाक्टर विक्रम साराभाईको मृत्यु चाहिँ कहिले भएको थियो अरे 30 डिसेम्बर 1971 मृत्यु भएको थियो अरे। कहाँ भएको थियो भन्दाखेरि केरला होइन केरला राज्यको कोवलममा भएको थियो उहाँको निधन। र उहाँको निधनले चाहिँ के भयो भारतले एक महान वैज्ञानिक गुमाएको गुमाएन उहाँ महान वैज्ञानिक गुमायो होइन तर उहाँको विचार अनुसन्धान र संस्थाहरू आज पनि जीवित छ। उहाँले जुन चाहिँ बनाउनु भएको संस्थानहरू आज पनि जीवित छ र आउने नयाँ जेनेरेसनलाई मोटिभेट गर्छ। डाक्टर साराभाई सम्पूर्ण युवा पुस्ताका निम्ति चाहिँ प्रेरणाका स्रोत थिए अरे। के थिए अरे प्रेरणाका स्रोत होइन सोर्स अफ मोटिभेसन थिए हुनुहुन्छ। उहाँ मरेर गए पनि उहाँको जुन चाहिँ कामहरू छ त्यो चाहिँ अहिले हाम्रो लागि मोटिभेसनल रिसोर्स है। आज धेरै राम्रो कुरा सुन्यौ है र स्कुलमा यदि कसैले तिमीहरूलाई डाक्टर साराभाईको विषयमा भन्नु भयो भने अब त मुख्य त भन्नु सक्छ होला है तिमीहरू के सक्दै
1: सक्छौ दाइ नानी हो दाई दिवस शर्माबाट सुन्यौ भारतीय महान वैज्ञानिक डाक्टर विक्रम साराभाईको जीवनी बारेमा। तिमीहरूले राम्ररी बुझ्यौ पनि होला होइन
2: हजुर दिदी।
1: अब समय पनि धेरै भएकोले दाईलाई बिदा दिउँ।
2: नमस्ते दाई धन्यवाद दाई।
0: नमस्ते नानी हो।
1: दाई दिवस शर्मालाई बिदा दिएपछि आयुष तयार छौ?
2: हजुर दिदी।
3: आयुष लामाबाट हामी पनि रमाइलो गर्नेछौ आयुष लामाको गीत सुनेर।
4: तिम्रै बाया जान घुम्छ।

आयुष लामाबाट पनि गीत सुनेर धेरै रमाइलो गर्यौं। आयुष लामालाई पनि धेरै धेरै धन्यवाद गीतको निम्ति। अब नानी हो, हाम्रो पनि कार्यक्रम समाप्त गर्ने समय भइसकेको छ। साँझको 5 पनि बज्न लाग्यो। सम्पूर्ण श्रोतालाई हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिदै आजलाई हामी पनि बाल बगैँचा कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न कलाकारको आवाजमा हिन्दी चलचित्रका गीतहरू. यसै क्रममा अब अर्को गीत यहाँहरूलाई सुनाइरहेछौँ दामिनी चलचित्रबाट कुमार सानुको आवाजमा.

भर्खर यहाँहरूले सुन्नुभयो द चलचित्रबाट उदित नारायणको स्वरलाई. अब अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेछौँ, ये जवानी है दिवानी चलचित्रबाट.

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। जनजातिहरूको अधिकार, संस्कृति, परम्परा र योगदानलाई मान्यता दिन आज विश्वभरि विश्व जनजाति दिवस मनाइँदैछ। हर घर तिरङ्गा अभियान देशका सम्पूर्ण नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्रिय एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। यो अभियान हर घर तिरङ्गा पहलको 5 वर्ष हो। आवास तथा शहरी कार्य मामिला मन्त्रालयले भनेको छ कि पीएम आवास योजना शहरी र दोस्रो चरणको पीएम आवास योजना शहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा बढी घरहरू स्वीकृत भइसकेका छन्। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले आज राष्ट्रिय परीक्षा एजेन्सीसँग सम्बन्धित मामिलाहरूको बारेमा शिक्षा मन्त्रालयका सचिव र वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। गृहमन्त्री अमित शाहले आज पुदुचेरीको मुरुगा थिएटर सिग्नलमा हर घर तिरङ्गा यात्रालाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। भारतले गैर जीवाश्म इन्धनमा आधारित स्थापित विद्युत उत्पादन क्षमतामा 300 गिगावाटको आँकडा पार गरेको छ। फिलिपिन्सका 8 क्षेत्रमा 380,000 भन्दा बढी मानिसहरू दक्षिण पश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातबाट प्रभावित भएका छन्। चीनको पूर्वी तटसँग तुफान डल्फिन ठोकिनाले जेजियाङ र फुजियान प्रान्त प्रभावित भएका छन्। यमनमा इरान समर्थित सशस्त्र समूह हुतीले साउदी अरबको जजानमा रहेको अरामको तेल शोधन कारखानामा ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। जापानको नागासाकीमा आज अमेरिकी परमाणु बम विस्फोटको 81 वर्षगाँठ मनाइँदैछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

समय यसबेला बेलुकीको 6:02 भइसकेको छ र अबको केही क्षणमा हामी हिन्दी फिल्मी गीतहरूको साथ मनोरञ्जन गर्नेछौँ. सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ इश्क सुफियाना गीत इमरान हस्मी विद्यावालन अनि शेखरको स्वरमा.

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बैठक च्याबरी सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङ्वाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले च्याबरी अन्तर्गत विभिन्न विषयहरू लिएर विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले बालासन निवासी श्री राजीव त्रिखत्रीज्यूलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: हार्दिक नमस्कार, साथै सम्पूर्ण यो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता वृन्दमा मेरो हार्दिक नमस्कार व्यक्त गर्दछु।
0: श्रोता, आज चाहिँ हामीलाई यहाँ राजीव त्रिखत्रीज्यूले चिया खेतीको लागि उपयुक्त जमिन अनि अनुकूल मौसम एवं जलवायु के कस्तो हुनुपर्ने यस विषयमा बताउनुहुन्छ र राजीवज्यू बताइदिनुहोस् न।
1: हजुर, हुन्छ। विशेष गरी आजको जुन एउटा टपिक राखिएको छ है, चिया खेतीको लागि उपयुक्त जमिन र अनुकूल मौसम एवं जलवायु। हामीले विगतको कतिवटा कार्यक्रमहरूमा बोल्छ चियाबारी अन्तर्गत धेरैवटा विषयहरूमा हामीले बताउँदै आइरहेको छ है श्रोता वृन्दलाई, किनकि हामी एउटा चियाबारीको क्षेत्रमा बसेपछि हामीले चिया खेतीसँग सम्बन्धित विषयहरूलाई लिएर धेर थोर भए पनि हामीलाई ज्ञान हुन आवश्यक छ है। सोही क्रममा अब चिया चाहिँ के छ भन्दाखेरि विश्वमा नै एउटा ज्यादा मात्रामा अथवा वृहत रूपमा अधिक मात्रामा पेय पदार्थको रूपमा एउटा प्रयोग हुने चिज हो है। अहिलेसम्म यो खेती जलवायुमा नै निर्भर गर्ने खेती हो भनेर अनुसन्धान गर्नेहरूले अनि जति पनि सरोकारवालाहरू छ है, उहाँहरूले चाहिँ अहिलेसम्म यो खेती चाहिँ जलवायु अनि यसको मौसम साथै यहाँको जमिन चियाबारीको जमिनहरूमा नै यो निर्भर गर्ने खेती भएकोले गर्दा आज हामी यो विषयमा नै चर्चा गरिरहेछौँ है। भारतको कुरा गर्ने हो भने यसो खेती देशको दक्षिणी राज्यहरूमा पनि छ है, जसमध्ये अब हामीले लिन्छौँ तामिलनाडुमा, केरलमा, कर्नाटकहरूमा धेरै व्यापक मात्रामा यसको खेती गरिन्छ। अनि हाम्रो उत्तर पूर्वीय क्षेत्र वा राज्यहरूमा कुरा गर्नु हो भने हामीले उदाहरणको रूपमा लिनुपर्दा चाहिँ आसाममा एउटा बृहत खेती गरिन्छ चियाको है, र त्यो बाहेक दार्जिलिङ क्षेत्र हो है। यो दार्जिलिङ क्षेत्रलाई चाहिँ हामी लिन सक्छौँ र यही विषयमा आज हामी चर्चा गर्नेछौँ। हजुर,
0: र राजीव, आजको विषयमा भन्नुपर्दाखेरि नि चिया खेतीको निम्ति कुनै विशेष प्रकारको जमिन वा मौसमको आवश्यकता पर्छ अथवा पर्दैन?
1: हजुर हजुर हजुर, अघि हामीले पहिलाबाटै यो कुरालाई है छिडिसकेको थियौँ र चिया खेतीको उत्पादनलाई यसको अनुकूल जमिन या मौसम चाहिन्छ, नत्र भने चाहिँ यो

0: व्यापक रूपमा गर्न सकिँदैन। चिया खेती विश्वमा नै अघि भने जस्तै एउटा भारतको जुन उत्पादनलाई विश्वमा नै यसलाई प्रयोग गरिन्छ है, प्रत्येक राज्यमा अब यसलाई खेती गरिन्छ जहाँ चाहिँ अनुकूल जमिनहरू छ है, त्यसो उपयुक्त जमिन र अब मौसम छ। यो चाहिँ के भन्दा चियाको बोटहरू चाहिँ उत्पादनको योग्य बनाउनुको लागि चाहिँ यहाँको चाहिँ एकदमै जमिन चाहिँ अनुकूल हुनु पर्यो, जलवायु मौसमहरू चाहिँ त्यसको एकदमै उपयुक्त हुनु पर्यो है। यो गर्यो भने चाहिँ किनकि यो खेती चाहिँ अब सयौँ शताब्दीसम्म बसेको हामीले देखिरहेका छौँ, ब्रिटिसहरूले छोडेर गएको 200 सालको पनि अहिले त्यो उत्पादन दिइरहेको छ है। र यसको लागि चाहिँ उहाँहरूले ब्रिटिसको समयमा जब उहाँहरूले एउटा अध्ययन गर्यो कुन क्षेत्रमा चाहिँ यो कुन प्रकारको जमिनमा चाहिँ यसको उपजाउ हुन सक्छ र कस्तो मौसममा चाहिँ यसलाई उब्जाउन सक्छ भनेर चाहिँ यसको चाहिँ अब उहाँहरूले एउटा अध्ययन गरेको अनुरूप नै त्यही प्रकारको एउटा उपयुक्त जमिन र जलवायु मौसमहरू भएकोले गर्दा चाहिँ यो खेती यो जति पनि राज्यहरूमा भइरहेछ दार्जिलिङ लगायत है त्यो चाहिँ राम्रो भएको हो। यसको उत्पादनको अनुपातमा चाहिँ धेरै नाफा दिने खेती पनि हो फेरि यो है, एउटा उपभोग गर्ने मान्छेले बेसी उपभोग गर्ने पेय पदार्थ भएकोले गर्दाखेरि चाहिँ यो चाहिँ निर्दिष्ट एकदमै राम्रो अनुकूल यसको लागि मौसम हुनु पर्यो, उपयुक्त जमिनमा नै हुने यो खेती हो विशेष गरी चाहिँ।
1: र भनेपछि नि राजुभाइ, सर्वप्रथम त हामी यसको खेती सम्बन्धी कुरा गर्नु पर्दाखेरि कस्तो माटोमा चाहिँ यसको खेती गर्न उपयुक्त
0: हजुर सकिन्छ, एकदमै राम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ चियाको खेतीको लागि चाहिँ अहिलेसम्मको हाम्रो अध्ययनले पनि जति पनि हामीले अध्ययन गऱ्यौँ है, रिसर्चरहरूले जुन कुरो छोडेर गएको छ टोकलाई लेखिएको छ त्योहरू सबै हेर्दाखेरि चिया खेतीको लागि चाहिँ अध्ययन गर्दाखेरि चाहिँ एउटा रेतिलो जमिन भन्छ जुन माटो दोमट एउटा स्यान्डी सोइल के बलुवा पनि मिसिएको है र चिम्टे एउटा दुई प्रकारको माटोमा चाहिँ भएको त्यो मिसिएको जमिनमा चाहिँ यो एकदमै राम्रो हुँदो रहेछ। र त्यसको लागि चाहिँ तर के भन्दाखेरि चाहिँ एकदमै जलको निकास भन्छ जुन रेल ड्रेनेज चाहिँ हुनु पर्यो है, पानी चाहिँ जमिनु भएन माटोमा चाहिँ सर्वप्रथम सबैभन्दा मेन चिज चाहिँ के रहेछ भनेदेखि चाहिँ यसको पिएच लेभल जुन माटोमा हुनुपर्छ है त्यसको मात्रा चाहिँ 4-7 त्यसको स्केलसम्म चाहिँ एउटा समतार किसिमको एउटा भिरालो प्रकारको जमिन चाहिँ एकदमै यसको लागि उपयुक्त हुँदो रहेछ हो। र मलिलो बलौटे माटो कम्तीमा 1 मिटर गहिरो भएको हुनु पर्यो है, जमिन चाहिन्छ, पानी जमिन हुनु भएन, चिम्टेलो जमिन यसको लागि चाहिँ हानिकारक हुन्छ, चिम्टेलो
1: जरा पनि
0: पक्रिएर राख्छ यसलाई जरालाई बढ्नु दिँदैन।
1: हजुर र यसरी नै चियाको खेती गर्दा नि जमिनको अन्य विशेषताहरूमा चाहिँ के चाहिँ
0: पर्छ है? हजुर हजुर, जमिनको विशेषताहरूमा चिया गाछको जरा चाहिँ राम्ररी फैलिनु पर्यो, अब जुनै पनि एउटा भनौँ बिरुवालाई चाहिँ बढ्नुको लागि हुन्छ जरा त्यति नै जानु पर्यो होइन, त्यसको लागि त्यो राम्रोसँगले फैलिनुको लागि बढ्नुको लागि चाहिँ एउटा भुरभुरी किसिमको हलुका किसिमको जमिन क्या बलुवा पनि मिसेको टाइप चाहिँ एकदमै चिम्टाउनु चाहिँ हुनु भएन है, त्यस्तो प्रकारको हलुका बलुवा पनि हल्का मिसेको चिम्टाउनु दुई पिछेको दोमट जमिन भन्छ है, त्यस्तोको लागि चाहिँ एकदमै उपयोगी हुन्छ, उत्तम चाहिँ मान्नुहुन्छ हो। अन्त पानी जम्ने चाहिँ जमिनमा चाहिँ चियाको जरा कुहिन्छ है, कुहिएपछि अब पानी जमिरहेपछि त अब त्यो जरा कुहिएर जान्छ है, र त्यसले गर्दाखेरि चाहिँ पानी चाहिँ सजिलै बग्ने किसिमको चाहिँ जमिन चाहिँ हुनु पर्यो। अन्त चिया खेतीको लागि अत्याधिक मलिलो चाहिँ चाहिँदैन वास्तवमा, भने चिया खेती हेर्दाखेरि हामीले अघि भनेको छ है धेरै वर्ष अब त्यो भएर आएको हो, यहाँनिर 200 वर्षदेखि पनि मागेको खेती, त्यसको लागि चाहिँ त्यति साह्रो जमिन मलिलो चाहिँ चाहिँदैन रहेछ, मध्यम किसिमको त्यसमा उर्वर शक्ति चाहिँ हुनुपर्ने जमिन हुनु पर्यो है, यसमा चाहिँ एकदमै राम्रो उत्पादन हुन्छ। अर्को कुरा चाहिँ के छ भन्दाखेरि चियाको बिरुवाहरूलाई त पर्याप्त घाम चाहिने भएकोले गर्दाखेरि चाहिँ छहारी चाहिँ हुनु भएन, जङ्गल बिचतिर चाहिँ चियाको गाछहरू चाहिँ हुँदैन, त्यसलाई चाहिँ ओपन सेड भएको जमिन चाहिँ हुनु पर्यो।
1: र अघि जमिनको तपाईँले भन्नुहुन्थ्यो त्यो पिएच लेभल,
0: हजुर हजुर,
1: त्यो पिएच लेभल वा मात्राको कुरा गर्नुभयो जुन है,
0: हजुर हजुर,
1: यसमा वास्तवमा चाहिँ त्यो मात्रा चाहिँ के होला
0: पिएच लेभल चाहिँ है, हजुर हामीले यो कुरो चाहिँ एकदमै जान्नु जरुरी छ है, माटोमा चाहिँ एउटा पिएच लेभल भन्छ है, जसलाई चाहिँ पिएच अफ सोइल पनि भन्छ होइन, यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा माटोमा अम्लीयपन के हो एसिडिक

0: एसिडिकमा छारीपनको त्यो एउटा मापदण्ड हो, अल्कालाइन भन्छ है, त्यसको चाहिँ मापन हुन्छ, त्यो पिएच लेभलले चाहिँ त्यसको माप गर्छ। र यसलाई व्याख्या गर्नु पर्दाखेरि चाहिँ एउटा पिएच लेभल चाहिँ के भन्नु, पोटेन्सियल अफ हाइड्रोजन, हजुर, पोटेन्सियल जुन एउटा हाइड्रोजनलाई बढाउने एउटा जुन प्रकारको एउटा मात्रा छ है त्यसलाई निकाल्ने, त्यो चाहिँ यो जुन पिएच लेभलमा नापिन्छ होइन, त्यो नापिन्छ र यसले चाहिँ अल्कालाइन र त्यो एसिडिक मात्रा चाहिँ बुझाउँछ। विशेष पिएच लेभल भनेकोले चाहिँ त्यो हो जसमा चाहिँ माटोमा हुनुपर्ने, जसको यसको चाहिँ काम के हुन्छ भन्दाखेरि चाहिँ जमिनमा चाहिँ यसले जति पनि अब माटोमा हुने नाइट्रोजन माटोले तान्नुपर्ने है, फस्फोरस पोटासियमहरू जस्तो पनि जिङ्कहरू जति पनि माटोको तत्त्वहरू चाहिन्छ नि एकदमै, जसले चाहिँ जरालाई चाहिने कुरोहरू चाहिँ यो चाहिँ यसले पिएच लेभलले नापिन्छ होइन, त्यसको मापन गरिन्छ र त्यो तत्त्वहरू चाहिँ यो पिएच लेभल सठिक छ भने चाहिँ जराले चाहिँ सजिलै सोच्नु सक्छ कि फलस्वरूप बिरुवा एकदमै राम्रो बलियो भएर गाछको अब उत्पादन र सेप सबै कुरो राम्रै राम्रै भएर मिलेर जान्छ।
1: र यसको जुन माथा छ नि है, कुन स्कुलमा चाहिँ नापिन्छ, कसरी चाहिँ,
0: हजुर हजुर, कति चाहिँ चाहिन्छ है र कुन प्रकारले नापिन्छ भन्दाखेरि चाहिँ यो पिएच लेभल चाहिँ के गर्नुहुँदो रहेछ भन्दाखेरि चाहिँ यसको चाहिँ जिरोदेखिको 14 स्केलसम्म हुँदो रहेछ जमिन जुन एउटा माटोमा हुनुपर्ने पिएच लेभल चाहिँ होइन, त्यो स्केलमा चाहिँ नापिँदो रहेछ। अनि पिएच लेभलको चाहिँ 7 कम भयो भने एकदमै के भन्दाखेरि त्यो तटस्थ एकदम अघि भनेको जति पनि पोषक तत्त्वहरू जुन जराले लिनुपर्छ है त्यो माटोबाट पाउनु नसक्दो रहेछ, र 7 अधिक भयो भने पनि फेरि बेसी क्षारीय भएर त्यसले पनि फेरि बोट बिरुवाहरूलाई चाहिँ राम्रोसँगले पोषक तत्त्व प्राप्ति गर्नु चाहिँ नसक्दो रहेछ होइन, र माटोमा चाहिँ पिएचको एउटा जुन एउटा मात्रा छ सामान्यत चाहिँ 5.5 ल्याएर 6.5 र 7 चाहिँ हुनुपर्छ, त्यो त्यति भयो भने चाहिँ एकदमै राम्रो उपयोगी जमिन मानिँदो रहेछ। हजुर हजुर हजुर, अघि भनेको जस्तो के छ भन्दाखेरि यसको मात्रा धेरै कम भयो भने पनि राम्रो हुँदैन, ज्यादा भयो भने पनि के भन्छ भन्दाखेरि चाहिँ जुन आइरन जिङ्कहरू अघि कुरा गऱ्यो अन्य पोषक तत्त्वहरू चाहिँ लिनु गाह्रो हुँदो रहेछ, के हो गाह्रो हुँदो रहेछ, र फलस्वरूप बिरुवा अब राम्रो हुँदैन है अघि भने चाहिँ। अब यसको विपरीत उचित मात्रामा यदि पिएच लेभल माटोमा 5.5-7 छ भने चाहिँ फेरि बिरुवाहरू एकदमै राम्रो भएर जाने, र यो पिएच लेभल चाहिँ बेला बेलामा आउँछ नि माटो हाम्रो टी गार्डनहरूतिर पनि देख्छौँ नि, हामीले रिसर्चरहरू आउँछ माटोलाई हेरिरहेको हुन्छ, विशेष गरी चाहिँ यही पिएच लेभल नै त्यसमा हेरिन्छ क्या।
1: हजुर हजुर, र राजुजी यसरी नै हामीले जाने अनुसार चियाको दुई प्रमुख जातहरू भन्न सकिन्छन् है, त्यो के भनेदेखि चिनिया अनि आसामी
0: है,
1: र यी दुवै किसिमको जुन प्रजातिहरू छ नि यी प्रजातिहरूमा चाहिँ के लागू हुन सक्छ होला त
0: त्यो। हजुर हजुर, विशेष चाहिँ के छ भन्दाखेरि चाहिँ माटोको जुन पिएच लेभल है र यो जुन कुरो गरिरहेको छौँ हामीले त्यो पोषक तत्त्वहरू र जरालाई कतिको सम्मको माटो चाहिन्छ भन्ने, यो चाहिँ चिनिया अनि आसामी दुइटै खेतीमा चाहिँ कुरो लागु हुँदोरहेछ होइन, लागु हुन्छ विशेष गरी हुन्छ, र गहिरो पानी नजम्ने प्रकारको चाहिँ हुनु पर्यो, तर पानी माटो चाहिँ एकदम डिप किसिमको जग्गामा चाहिँ हुँदैन है, र चिम्ट्याउले माटोमा मात्रै पनि हुँदैन होइन, र यस्तो भएको जग्गामा स्यान्डी सोयल छ भने जहाँनिर मिसेको छ र पिएच लेभल सबैभन्दा राम्रो छ भने चाहिँ यो दुइटै किसिमको चिनिया र आसामी चाहिँ विशेष हामीले यहाँनिर पाउँछौँ है, यो चाहिँ दुइटै जातको चाहिँ एउटा भनौँ चिया खेती चाहिँ एकदमै राम्रो हुन सक्छ होइन, सप्रेर जान्छ चिया जातको चियाको बिरुवाबाट चाहिँ मुख्यत उच्च गुणस्तरको क्या चिया उत्पादन चाहिँ गरिन्छ होइन, जसमा चाहिँ आसामीमा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा केमेलिया आसामिका भन्छ कि, त्यो चाहिँ पातहरू ठुल्ठुलो हुन्छ होइन, पातहरू ठुल्ठुलो हुन्छ र यो तुलनात्मक रूपमा चाहिँ यो चाहिँ बेसी गरममा हुने चिजहरू हो, जो चाहिँ मधेस खण्डमा चाहिँ हामीले आसामीको चाहिँ बेसी खेती गरेको पाउँछौँ तराई क्षेत्रमा है, र राम्रोसँगले फस्टाउँछ पनि के हो, र यसको जातको चाहिँ बोटबाट चाहिँ मुख्यत एकदमै राम्रो स्वादको चाहिँ सिटिसी चिया चाहिँ बनिन्छ आसामीको चाहिँ हो।
1: त अहिलेसम्म हामीले चिया खेतीको निम्ति उपयुक्त जमिनको विषयमा चर्चा गर्यौँ भनेदेखि है, अब चिया खेतीको निम्ति अनुकूल मौसम पनि त चाहियो नि,
0: हजुर हजुर,
1: र यस विषयमा

0: कुरा गर्दाखेरि यसको कस्तो प्रभाव चाहिँ?
1: हजुर हजुर, विशेष गरी अब हाम्रो आजको जुन विषयवस्तु छ त्यसमा हामीले अनुकूल जमिन साथसाथै उपयुक्त जमिन सक्छौँ, अनुकूल यसको मौसम, फेरि अब जमिन मात्रै भएर राम्रो भएर पनि भएन है, एउटा मौसम र जलवायुले पनि निर्भर गर्ने हो विशेष गरी, त्यसलाई चाहिँ एउटा कि फ्याक्टर मानिएको छ होइन जलवायु र मौसमलाई, र यसको निम्ति चाहिँ जमिन मौसम एवं जलवायु चाहिँ एउटा सम्पूरक के सँगसँगै यो मिल्यो भने मात्रै, यो दुईटै किसिमको मिल्यो भने मात्रै खेती राम्रो हुनसक्छ, सही मात्रामा भयो भने चाहिँ चियाको खेती राम्रो हुन्छ। यसमा कुरा गर्नुपर्दा चाहिँ के छ भन्दाखेरि चियाको खेती चाहिँ कस्तो वातावरणमा फस्टाउन सकिन्छ भन्ने विषय हो भने चाहिँ साधारणत अहिलेसम्म चिया खेती चाहिँ गरिएको आधारमा रिसर्चरहरूले चाहिँ के बताएको छ भने यसमाथि चाहिँ चियाको बोटको लागि चाहिँ विशेष चाहिँ तापक्रम जुन तापक्रम छ है त्यो चाहिँ 18-30 डिग्री भित्रको मौसम हुनु पर्यो, साह्रै जाडो पनि हुनु भएन, अत्याधिक गरम पनि हुनु भएन, 18-30 अथवा 15-36 चाहिँ एकदमै राम्रो यो तापक्रम मानिन सकिन्छ चिया चाहिँ खेतीको लागि चाहिँ त्यति हुनुपर्ने होइन। र यो चाहिँ मुख्यतः के हुन्छ भने न्यानो किसिमको हुन्छ नि, एक प्रकारको न्यानो, जाडो पनि होइन गरम पनि होइन, न्यानो सुक्खा किसिमको सेमी एरिड भनिन्छ है, यस्तो हावा पानीमा चाहिँ चियाको गाजहरू चाहिँ एकदमै राम्रोसँगले भएको देखिरहेको छ। यो चियाको बाली जुन छ है चिया खेती, यसलाई चाहिँ हल्का चिसो अनि मध्यम तापक्रम चाहिँ एकदमै मनपर्छ, चिसो पनि हुनु पर्यो तर हल्का किसिमको होइन, चिया खेतीलाई आवश्यक अनुपात अनुसार पानी पनि चाहिन्छ, फेरि चाहिन्छ है, धेरै पानी पनि पर्दैन वास्तवमा भने चिया खेतीलाई धेरै पानी पर्दैन, यसमा ओसिलोपन एउटा चिसोपन के हो चिसिनी चाहिँ भइरहनु पर्यो, वाफ हुनु पर्यो हावामा होइन, त्यस्तो प्रकारको चाहिँ खेती दिन 2-5 पटकसम्म चाहिँ सालमा जुन सिँचाइ चाहिँ जति बेला ड्राई सिजन हुन्छ है त्यति बेला चाहिँ सिँचाइ गर्यो भने पनि पर्याप्त हुन्छ यसलाई चाहिँ क्या।
0: त चियाको खेतीको निम्ति नि अन्य अनुकूल चिजहरू छ नि है?
1: हजुर हजुर, सर्वप्रथम त अब के छ भन्दाखेरि चियाको खेती एउटा उष्ण जलवायु अघि जुन भन्यौँ हामीले है, एकदमै अब मध्यम गरम एक प्रकारको ह्युमिड के हो त्यस्तो खालको दिनहरू चाहिँ अब चियाको खेतीलाई एकदमै राम्रो हुन्छ है, हावापानीसँग अब त्यस्तो छ भने चाहिँ एकदमै राम्रोसँगले फस्टाउँछ र यसलाई चाहिँ धेरै वर्ष पनि प्राय नै पर्दैन के, अब सुक्खा मौसममा घमाइलो वातावरण छ भने चाहिँ यसलाई चाहिँ एकदमै राम्रो हुन्छ, एकदमै हट वार्म ह्युमिड टाइपको क्या, अथवा हावामा वाष्पको चाहिँ अब मात्रा चाहिँ हुनु पर्यो, मोइस्चर भन्छ नि जुन नमी क्या नमी चाहिँ अब हुनु पर्यो, त्यो त्यति छ भने चाहिँ भाफ भएको जलवायुमा चाहिँ एकदम राम्रो हुन्छ। र अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ अनुकूल मौसम वा जलवायुको कुरा गर्नुपर्दाखेरि चाहिँ सनलाइट एउटा घाम जुन चाहिँ घाम है घाम चाहिँ एकदमै चाहिन्छ वृक्षको निम्ति, अब प्रकाश संश्लेषण बिना त अब कुनै पनि वृक्ष राम्रोसँगले बढ्नु सक्दैन, त्यसले खाद्य बनाउनु सकेन भने होइन, बिरुवाको राम्रोसँगले फस्टाएर जाँदैन, त्यसले गर्दाखेरि चाहिँ त्यही कुरो चाहिँ चियाको गाछमा पनि लागू हुन्छ, त्यसले गर्दाखेरि चाहिँ घाम चाहिँ एकदमै चाहियो है, चियाको गाछलाई चाहिँ एउटा नम हल्का बादल भएको दिनहरू चाहियो होइन, दिनहरू चाहियो कमसे कम दिनमा चाहिँ 5 घन्टा चाहिँ घाम लागेको हुनु पर्यो, र त्यसले गर्दाखेरि चाहिँ अब बिरुवामा प्रकाश संश्लेषण हुन्छ र वृक्षहरू राम्रोसँगले वृद्धि भएर जान्छ होइन, बढेर जान्छ। अन्त अर्को कुरो चाहिँ के भन्दाखेरि ठुल्ठुलो अघि भने चाहिँ रुखको छारीहरू चाहिँ हुनु भएन, त्यस्तो खालको जग्गामा चाहिँ चियाको गाछहरू चाहिँ राम्रोसँगले हुन सक्दैन, तर फेरि के कुरा के छ भन्दाखेरि डाइरेक्ट त्यो जतिपल्ट घाम लाग्छ है 8-9 घन्टा डाइरेक्ट सनलाइट पनि पर्नु भएन, किनकि चियाको मुनाहरूलाई अब जुन गरम महिनामा त असर पार्छ, त्यसले गर्दा चाहिँ सेड ट्रिजहरू क्या सानसानो पत्ता भएको सेड ट्रिजहरूले चाहिँ चियाको गाछलाई चाहिँ हल्का चिसो राख्छ र त्यस्तो प्रकारको चाहिँ वातावरण चाहिँ चाहिन्छ चियाको गाछलाई चाहिँ क्या, हल्का पानी क्या सालभरिमा औसतमा पर्यो भने चाहिँ पानीको त्यो उपलब्धता पनि राम्रो हुन्छ, र त्यो जुन सानसानो मुनाहरू कोमल एउटा पत्तीहरू हुन्छ नि त्यसको लागि चाहिँ बेला बेलामा पानी परेको चाहिँ एकदमै राम्रो हो।
0: त सो त यहाँ राजीव त्रिखत्रीज्यूसँग बात गर्न त अझ धेरै बाँकी नै छन् है, र राजीव यस बिचमा हाम्रा श्रोताहरूलाई साङ्गीतिक विश्राम लिउन त
1: हुन्छ।

0: तँ अहिले हामीले यसरी साङ्गीतिक विश्राम लिएपश्चात अब हामी फेरि क्वेसन पनि लागौँ न होइन र चियाको उत्तम उत्पादनको निम्ति है वर्षभरिमा चाहिँ कुन अवसरले पानी पर्नुपर्छ होला
1: त्यो कुरो है जुन हामीले पानीकै कुरा गर्दै थियौँ सालको ठन्डा महिनामा दुई तिन महिना छोडेर है गाछको पत्ती वा मुनाहरूको निरन्तर वृद्धि हुन्छ सालभरिमा त्यसको लागि चाहिँ के हुन्थ्यो ठन्डा महिनामा चाहिँ त्यो एकदम चिसो भएकोले गर्दा चाहिँ वृद्धिलाई रोकेर राखेको हुन्छ होइन तर त्यो दुई तिन महिना पछि चाहिँ जब पानी सुरु हुन्छ है वर्षा हुन्छ र त्यो वर्षा चाहिँ सालभरिको एउटा नाप्दाखेरि चाहिँ एउटा होइन मात्रा नाप्दाखेरि चाहिँ 1500 लिएर 2500 मिलिमिटर सम्मको पानी वा सेन्टिमिटरमा भन्नु पर्यो भने चाहिँ त्यसलाई हामीले सेन्टिमिटरमा भन्नु पर्यो भने चाहिँ 150 ल्याएर 250 सेन्टिमिटरसम्मको पानी उपलब्धता भयो भने चाहिँ आवश्यक छ त्यति चाहिँ क्या वर्षभरिमा त्यति पानी निरन्तर रूपमा उपलब्धता भयो भने चाहिँ नयाँ जुन कोमल पत्तीको विकास हुन्छ है र त्यसले गर्दाखेरि चाहिँ सालको सुरुमा पानी नपरिन्जेल चाहिँ क्रमैले रोटेसन केही केही दिनमा चाहिँ इरिगेसनको जुन सिँचाइ चाहिँ गरिरहनु पर्यो सिँचाइ चाहिँ भइरहनु पर्यो है र त्यसले गर्दाखेरि चाहिँ त्यसमा पानीको कमीदेखि त्यसले बचाउँछ है र त्यो एकदमै कठमरिने जाडोमा बिरुवाहरू जुन प्रकारले एउटा फस्टाउनु सकेको छैन त्यसलाई चाहिँ अब त्यसले सहायता दिन्छ र त्यति मात्रासम्म सालभरिमा 1500 ल्याएर 2500 मिलिमिटरसम्म पानी पर्यो भने चाहिँ चिया घाँसलाई चाहिँ पर्याप्त नै हुन्छ
0: र अब आउँ हामी जलवायु सम्बन्धी पनि
1: हजुर
0: जलवायु सम्बन्धी अन्य आवश्यक विषयहरू चाहिँ के के
1: हजुर चियाबारीको कुरा गर्दाखेरि अब चिया घाँसलाई है हामीले त एउटा यो चाहिँ एउटा सजीव वस्तु भएकोले गर्दाखेरि हामीले एउटा यसलाई भनौँ मान्छे जस्तै प्रकारले स्टडी त्यसलाई अध्ययन गर्नुपर्ने हुन्छ क्या कुन कुन कुरोहरू त्यसलाई चाहिन्छ कुन कुन कुरो चाहिँदैन है र त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ जमिन मौसम जलवायु चाहिँ यो एकदमै राम्रो यसको हुनु पर्यो अब अनुकूल हुनु पर्यो है प्रतिकूल हुनु भएन यसको लागि जान्नु पर्दाखेरि चाहिँ के छ भन्दाखेरि चाहिँ जलवायु चाहिँ चियामाथि अनुसन्धान गर्ने रिसर्च एसोसिएसन जति पनि छ अनुसन्धानकर्ताहरू है मुख्य छ अब तिनीहरूले चाहिँ के छ भन्दाखेरि चाहिँ जलवायु अनुरूप माटो पानी

0: वाष्प घाम इत्यादिमा निर्भर गर्छ यो चिया घाँस एकदमै निर्भर गर्ने है. त्यो मध्ये एउटा चाहिँ के छ भन्दाखेरि चाहिँ एलिभेसन जुन उचाइ क्या जमिनको उचाइ हजुरमा पनि एकदमै निर्भर गर्ने फर्स्ट एउटा यसलाई फ्याक्टरै मानिएको छ. यसमा जमिनको चाहिँ एउटा प्रथम कारक भनौँ न होइन प्रथम कारक चाहिँ उचाइलाई मानिएको छ. किनकि हामीले जति पनि देखिरहेको छौँ अघि कुरा भएको अनुसार आसामिजको एउटा तराई क्षेत्रमा भने जुन चिनिया जातको चाहिँ प्राय अग्लो उचाइ क्षेत्रहरूमा नै यसले एउटा ढाल भएको जमिनतिर चाहिँ यसलाई राम्रो भएकोले गर्दाखेरि चाहिँ एउटा जुन जलवायुको एउटा तत्त्वहरूमा चाहिँ यो उचाइ पनि आउँछ क्या. जमिनको उचाइ जुन प्रकारले छ त्यो उचाइ अनुसारकै जलवायु हुन्छ त्यहाँनिर होइन त्यहाँ हुन्छ र त्यसले गर्दाखेरि चाहिँ त्यो उचाइ अनुसारको जलवायुले गर्दाखेरि चियामा जुन एउटा फ्लेभर स्वाद एकदमै राम्रो आउनु चाहिँ त्यसले चाहिँ एउटा कारक तत्त्व हुँदो रहेछ है. अध्ययन गर्दाखेरि चाहिँ त्यो हुँदो रहेछ र गाछको आकारहरू बढ्नु होइन त्यसमा एउटा गुणवत्ता ल्याउनु र सबै कुरोहरू चाहिँ यो जमिनको उचाइलेको एउटा भूमिका चाहिँ ठुलो एउटा रहेछ क्या. अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ अघि घामको त कुरा गऱ्यौँ हामीले है त्यससँग सम्बन्धित के छ भन्दाखेरि चाहिँ दिनको लम्बाइ क्या. दिन बिहानदेखि ल्याएर बेलुकासम्म कति घन्टाको दिन हुन्छ अब कोही दिन छोटो हुन्छ अब ठन्डा महिनामा लामो हुन्छ नि त होइन. त्यही कारणले गर्दाखेरि चाहिँ कमसे कम एउटा 11 घन्टाको चाहिँ दिन भएको चाहिँ त्यो दिनहरूमा चाहिँ एकदमै चियाको उर्वर एउटा त्यसको भनौँ बढ्ने है जति पनि त्यसको अब विकास हुन्छ नि त्यतिसम्मको दिनहरूमा चाहिँ एकदमै राम्रो हुँदो रहेछ है. र चिसो मौसममा बेसी राम्रो हुँदैन र जुन करिब 3 महिनासम्म चाहिँ जुन एकदमै जाडो हुन्छ कम्ती दिनको लम्बाइ छोटिन्छ नि त्यति बेला है रात छिटो पर्ने अहिले अब जुन प्रकारले एउटा 7 बजीसम्म उज्यालो छ भने त्यति बेला 5 बज्नु पनि नपाउने स्थिति हुन्छ र एकदमै जाडो हुन्छ त्यसले चाहिँ 3 महिना 3.5 सम्म चाहिँ त्यसको चियाको वृद्धि हुनुपर्नेलाई चाहिँ रोकेर राख्दो रहेछ. त्यही कारण दिनको लम्बाइ जुन छ है त्यसले पनि जलवायुसँग सम्बन्धित भएकोले गर्दा त्यो पनि एकदमै कारक तत्त्व मानिएको छ है. अन्त यसले चियाको वृद्धिमा असर गर्छ. छोटो दिन तापक्रम बेसी नभएको है त्यति बेला एउटा सुसुप्त अवस्थामा बस्छ नि त र अब त्यसले अवस्थामा बसेपछि त्यसले चाहिँ के भन्छ डोरमेन्सी जुन एउटा सुसुप्त अवस्थामा चाहिँ लाँदो रहेछ क्या लाँदो रहेछ र यो कुरोहरू चाहिँ सबै अध्ययन गर्दाखेरि चाहिँ म्यानेजरहरूले चाहिँ प्राय गरेको हुन्छ किनकि उहाँहरूले त टोकलाई गरेको हुन्छ होइन र टोकलाईमा चाहिँ यो कुरो सबै रिसर्चहरूले चाहिँ बताएको छ.
1: हजुर हजुर र आजको विषय अनुरूप छुटेका विषयहरू पनि छ भनेदेखि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न.
0: हुन्छ हुन्छ हामी प्रायः प्रायः त हामीले धेरै चर्चा गरिसक्यौँ है हामी अन्ततिर आइसकेको छौँ. प्रायः त हामीले आजको जमिनको विषयमा मौसमको विषयमा जलवायुको विषयमा प्रायः कुरा गरिसकेका छौँ है र अब टेम्परेचर कस्तो हुनुपर्ने तापक्रम पानी कति पर्नुपर्ने होइन माटो कस्तो हुनुपर्ने उचाइ कस्तो हुनुपर्ने यो सबै कारक तत्त्वहरू हामीले प्रत्यक्ष अप्रत्यक्ष एउटा अन्तिम चरणको उत्पादनमा यसले प्रभाव पार्छ होइन र जलवायुले प्रभाव पार्ने भएकोले गर्दा चिया राम्रो उत्पादन हेतु समय सापेक्ष. अरू छुटेको कुरो चाहिँ के भन्दाखेरि प्रुनिङ भन्छ नि जुन कलम काट्ने क्या त्यो पनि एउटा किनकि जलवायुसँग मौसमसँग सम्बन्धित हो नि त किनकि कुन समयमा चाहिँ हामीले फेरि त्यसलाई काट्ने कलम काट्ने है समय समय हजुर समय समयमा त्यो गाछहरूको कलम काट्नु पर्यो होइन र त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एउटा चियाको गाछलाई चाहिँ निश्चित एउटा उचाइमा राख्छ क्या किनकि बढेर गयो भने पनि राम्रो हुँदैन एउटा निश्चित उचाइमा राखेर त्यसको एउटा भनौँ टेबल के राम्रोसँगले भएको छ भने चाहिँ त्यही अनुसारको मुना आउँछ र त्यसले पनि एउटा उत्पादनमा राम्रो हुन्छ होइन त्यो हो. अन्त अर्को कुरा चाहिँ के भनेको यो निश्चित समयमा अब पानी पर्नु पर्यो अहिले अब विपरीत भइरहेछ प्रतिकूल अहिले हाम्रो एउटा देखिरहेको छौँ हामीले है जलवायु एउटा परिवर्तन भइरहेको अवस्था छ पानी पर्ने स्थितिमा पानी पर्दैन होइन घाम लागिरहेछ घाम लाग्ने ठाउँमा बेसी पानी परिरहेछ बाढ आइरहेछ होइन यो कुरोहरू चाहिँ एउटा निश्चित समयमा चाहिँ अब भयो भने चाहिँ चिया खेती एकदम राम्रो हुन्छ. अर्को कुरा चाहिँ चिया खेतीको कुरामा चाहिँ जुन हामी वृक्ष लाउँछौँ बिरुवा लाउँछौँ नर्सरीबाट जब एउटा नर्सरीमा पनि सेडमा हुन्छ होइन त्यहाँबाट जब बिरुवा लाउँदाखेरि चाहिँ बर्खाको समयमा जब पानी सुरु हुन्छ त्यति बेला चाहिँ हामीले 2 फुटदेखि 3 फुटको बिचमा चाहिँ हामीले चियाको गाछहरू रोप्यौँ भने चाहिँ त्यो चिया गाछहरू चाहिँ स्वतः बढेर जान्छ क्या. यो पनि एउटा हामीले अब मौसम जलवायुसँग सम्बन्धित भएकोले गर्दा चाहिँ यसमा पनि हामीले श्रोताहरूलाई बताउनै पर्छ है र यस्तो प्रकारको सबै कुरोहरूलाई हामीले लियौँ भने चाहिँ यो चियाको खेती चाहिँ

0: एकदमै राम्रो छ।
1: हजुर, त स्वतः आज हाम्रो सभामा यहाँ राजीव त्रिखत्रीजी आउनुभयो र चिया खेतीको लागि उपयुक्त जमिन अनि अनुकूल मौसम एवं जलवायु विषयमा एकदमै खुलस्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ राजीव त्रिखत्रीज्यू सँगसँगै म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।
0: हुन्छ, धन्यवाद, नमस्कार।

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङले सोरेङ जिल्लाका ज्येष्ठ नागरिक र आर्थिक रूपमा विपन्न बासिन्दाहरूलाई निशुल्क आपतकालीन र चिकित्सा यातायात सेवा प्रदान गर्न हेतु समर्पित एम्बुलेन्सको शुभारम्भ गर्नुभयो। क्षेत्र विधायक आदित्य गोलेको उपस्थितिमा एम्बुलेन्स औपचारिक रूपमा मालबासी बुदाङका जिल्ला सदस्यलाई हस्तान्तरण गरियो। मुख्यमन्त्रीले यस पहलले आवश्यक स्वास्थ्य सेवाहरूलाई अझ सुलभ बनाउने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भन्नुभयो। डर्टी एन्जल्स मोटरसाइकल क्लबका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भेट गरे। भेटघाटका क्रममा क्लबका सदस्यहरूले मुख्यमन्त्रीलाई 16 18 नोभेम्बर 2026 नाम्फ्रिक दाङमा आयोजना हुने आगामी पहिलो सिक्किम राइडर्स मिटबारे जानकारी गराए। मुख्यमन्त्रीले मुख्य संरक्षकको भूमिका स्वीकार गर्दै यस पहलका लागि आफ्नो पूर्ण समर्थन रहने बताउनुभयो। उहाँले राइडर्स मिटलाई नियमित क्यालेन्डर कार्यक्रमको रूपमा विकास गर्नुपर्ने र यसले ग्रामीण क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्दै सबै जिल्लामा ढाक्नुपर्नेमा जोड दिनुभयो। साथै मुख्यमन्त्रीले यस्ता पहलहरूले स्थानीय पर्यटनलाई प्रवर्धन गर्न, स्थानीय समुदायहरूका लागि आर्थिक अवसरहरू सिर्जना गर्न र ग्रामीण अर्थतन्त्रलाई अझ गति दिन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। मुख्यमन्त्रीले कार्यक्रमको सफल आयोजनाका लागि क्लबका सदस्यहरूलाई शुभकामना दिँदै राज्य सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिनुभयो। बिजेपी सिक्किमका अध्यक्ष डीआर थापाको अध्यक्षतामा आज गान्तोकमा हर घर तिरङ्गा अभियान अन्तर्गत तिरङ्गा यात्रा आयोजना गरियो। स्टार मलदेखि मनन केन्द्रसम्म आयोजित यात्रामा बिजेपी नेतागण, कार्यकर्ता, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो। श्री थापाले तिरङ्गा राष्ट्रको गौरव र देशभक्तिको प्रतीक रहेको बताउँदै देशको सुरक्षा तथा नागरिकको संरक्षणमा भारतीय सेनाको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले यो अभियान आगामी 14

0: सम्म जारी रहने र राज्यका सबै 6 जिल्लामा घर घरमा तिरंगा फहराउने कार्यक्रम रहेको जानकारी दिनुभयो। सुकिम याकथुङ साप्सोक सोङचुम्बुले आज गान्तोक स्थित लिम्बू भवनमा विश्व आदिवासी जनजाति अन्तर्राष्ट्रिय दिवस 2026 मनायो। यो उत्सव जीवन्त र्यालीबाट सुरु भयो, जुन टाइटानिक पार्कबाट सुरु भएर राङ्का स्ट्यान्ड हुँदै लिम्बू भवनसम्म पुग्यो, जसले आफ्नो आदिवासी जनजाति पहिचान र सम्पदामा एकता, ऐक्यबद्धता र गौरवको बलियो भावनाहरूलाई झल्काउँदछ। र्यालीपछि लिम्बू भवनमा औपचारिक कार्यक्रम आयोजना गरियो, जहाँ मुख्यमन्त्रीका सल्लाहकार वीरेन्द्र तामलिङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो। श्री तामलिङले जनसभालाई सम्बोधन गर्दै लिम्बू आदिवासी जनजाति समुदायको संस्कृति, रीतिरिवाज, परम्परा र धार्मिक आस्थाको संरक्षणमा जोड दिनुभयो। विश्व आदिवासी जनजाति दिवस 2026 यस पालनले आदिवासी जनजाति पहिचान, सम्पदा, संस्कृति, भाषा, परम्परा, आदिवासी ज्ञानलाई मनाउने अर्थपूर्ण मञ्चको रूपमा काम गरेको छ। अगस्त 10 भोलि रम्फूमा आयोजना हुने आगामी उन्मुक्ति दिवस र दोस्रो आमा सम्मान दिवसका लागि मिडिया व्यवस्था र जिम्मेवारीहरूको समीक्षा गर्न आज पाकिममा समन्वय बैठक बस्यो। बैठक आइपिआरडी टोली बीचको समन्वय, मिडिया कभरेज, कागजात र कार्यक्रमका लागि जिम्मेवारी बाँडफाँडमा केन्द्रित रह्यो। सिक्किम फुटबल सङ्घद्वारा आयोजित 80 स्वतन्त्रता दिवस सर छोग्याल तासी नामग्याल मेमोरियल कप 2026 तेस्रो खेलमा आज सेन्ट जोसेफ कलेजले जर्जियन फुटबल क्लबलाई 2-0 पराजित गर्यो। सेन्चे भोटियाले 58 र 65 मिनटमा निर्णायक 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनलाई उत्कृष्ट खेलका लागि म्यान अफ द म्याच घोषित गरियो। जनरल सगत सिंह हाई अल्टिच्युड फुटबल प्रतियोगिता 2026 थेगु फुटबल मैदानमा आज 12 खेल सम्पन्न भयो। पहिलो खेलमा जेजेएम महाकालले सेरा बोइजलाई 5-3 पराजित गर्यो भने दोस्रो खेलमा दी बोइजले केवाईसीमाथि 2-0 जित हासिल गर्यो। खेल कार्यक्रममा सेना र नागरिक प्रतिष्ठित व्यक्तिहरूको उपस्थित रहेको थियो। सबै खेल तोकिएको समय तालिका अनुसार नै सञ्चालन गरिएको थियो। सेनाले खेलाडीहरूलाई फ्रिज म्याग्नेट र क्याप अनि सहभागी टोलीहरूलाई टोली स्मृति चिन्ह पनि वितरण गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अब प्रस्तुत छ आज बेलुकी अनि भोलि प्रसारण गरिने कार्यक्रमको रूपरेखा। अबको केही समयमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम कथा सारथी, 7:25 गान्तोक केन्द्रको नेपाली समाचार, 8 बजे कार्यक्रम युवावाणी, 8:30 विभिन्न कलाकारको स्वरमा नेपाली लोकगीत, 8:45 दिल्ली केन्द्रबाट समप्रसारण गरी समाचारहरू, 10 बजे राष्ट्रिय सङ्गीत कार्यक्रम। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 आरम्भ हुनेछ। 6:30 कार्यक्रम अर्चना, 7:05 कार्यक्रम शुभ प्रभात अन्तर्गत खेतीपाती बारे सल्लाह, 7:00 नेपाली आधुनिक गीत पनि, 7:15 आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ अनि 8:30 कथा सफलताको, 8:45 कार्यक्रम सन्दर्भ अन्तर्गत चर्चा गर्नेछौँ भारतको गोबर धन र कम्प्रेस्ड बायोग्यास, 8:45, 9:30 कार्यक्रम मार्गदर्शन, 10:02 बिहानको मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङ, 10:30 स्वतन्त्रता दिवसको 80 वर्षको अवसरमा आकाशवाणी खरसाङ अभिलेखबाट स्वतन्त्रता सेनानी सम्बन्धी विशेष श्रृङ्खला, 11:05 स्वरमाधुनी, 12:05 कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम, 1:02 कार्यक्रम तिब्बती अनि 2:30 आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ, 3:20 कार्यक्रम विश्वमा हामी, 4:00 विज्ञान दर्पण, 4:30 शिक्षा ज्योति, 5:05 कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 प्रादेशिक समाचार, 8:00 युवाणी, 8:15 संसद समीक्षा अनि 8:30 चर्चा चौतारी, 8:45 दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारण गरी सुनाउनेछौँ।

अब प्रस्तुत छ मौसमको साधारण विज्ञप्ति. मौसम विभागद्वारा जानकारी प्राप्त अनुसार आजको मौसम सामान्यत आंशिकदेखि बदली रहने सम्भावना रहेको छ. केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ र विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ. वर्षाका कारण सडक तथा यातायातमा केही असर पर्न सक्ने भएकाले यात्रीहरूले सावधानी अपनाउन पर्ने देखिन्छ. तापक्रममा सामान्य उतार चढाव रहनेछ र मौसममा आएका परिवर्तनलाई ध्यानमा राख्दै कृषक तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ.

0: अघिल्लो क्रममा प्रस्तुत छ खरसाङ केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। आवासन अनि सहरी कार्य मन्त्रालयले पीएम आवास योजना सहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताइएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सरकारी निर्देशन अनुसार राज्यका सम्पूर्ण सरकारी अस्पतालहरूमा पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्रीले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयूको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ। गोर्खाहरूको राजनैतिक अधिकार र पहिचानका लागि छुट्टै राज्य गोर्खाल्यान्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्यान्ड सङ्कल्प ऱ्याली आयोजना गरियो अनि मौसम विभागले उत्तर बङ्गाल र दार्जिलिङ पहाडी क्षेत्रमा आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। आवासन अनि सहरी कार्य मन्त्रालयले पीएम आवास योजना सहरी अनि दोस्रो चरणको पीएम आवास योजना सहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। यसमा 1,00,00,000 अधिक घरहरू बनेर तयार भइसकेको छ तथा लाभार्थीहरूलाई सुम्पिसकिएको छ। यसमा लगभग 1,00,00,000 घर महिलाहरूलाई आवन्टित गरिएको छ। मन्त्रालय अनुसार दोस्रो चरणको पीएम आवास योजना सहरी अन्तर्गत 16 राज्य अनि केन्द्रशासित प्रदेशहरूमा आर्थिक रूपले कमजोर परिवारहरूका लागि 2,09,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिएको छ। यसमा 2,03,000 भन्दा अधिक घर महिलाहरूको नाममा छन्। यसका साथै 16,600 भन्दा अधिक घरहरू वरिष्ठ नागरिकहरू, लगभग 22,000 अनुसूचित जाति, 14,000 भन्दा अधिक अनुसूचित जनजाति अनि 75,000 भन्दा अधिक घर अन्य पछाडिएका वर्गका लाभार्थीहरूका लागि स्वीकृत गरिएको छ। आवासन अनि सहरी कार्य मन्त्रालयका सचिव सत्येन्द्र सिंहले योजनाको प्रगतिको समीक्षा गरेका छन्। उहाँले घरहरूको काम समयमा पूरा गर्ने, धनराशि जारी गर्ने अनि योजनाको लगातार निगरानीमाथि जोड दिनुभएको छ, जसद्वारा प्रत्येक पात्र सहरी परिवारलाई यसको लाभ प्राप्त हुन सकोस्। आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सम्पूर्ण राज्यका सरकारी अस्पतालहरू तथा स्वास्थ्य संस्थानहरूमा 2 मिनटको मौन राखियो। यस अवधि दीप जलाएर पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। सरकारको निर्देश अनुसार आज बिहान 11 बजे राज्यका सबै सरकारी अस्पताल अनि स्वास्थ्य केन्द्रहरूमा यो कार्यक्रम आयोजित गरिएको थियो। सरकारले आरजी कर पीडिताको स्मृतिमा पहिलोपल्ट सरकारी स्तरमा यस प्रकारको कार्यक्रम आयोजित गरिएको दावी गरेको छ। उल्लेखनीय छ,

0: 9 अगस्त 2024 कोलकाताको आर्जिकर मेडिकल कलेज एवं अस्पतालको आपतकालीन विभागमा महिला चिकित्सकसित दुष्कर्मपछि उनको हत्या गरिएको थियो। घटनापछि राज्य पुलिसले कोलकाता पुलिसका नागरिक स्वयंसेवक सञ्जय रॉयलाई गिरफ्तार गरेको थियो। पछिबाट कोलकाता उच्च न्यायालयको आदेशमा मामलाको जाँच केन्द्रीय अन्वेषण ब्युरोलाई सुम्पिएको थियो। जाँचपछि सिहलदा अदालतले सञ्जय रॉयलाई दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्री डाक्टर जगन्नाथ चट्टोपाध्यायले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयुमा विद्यार्थीहरूको संख्या कम्ती रहेको बताउँदै यसको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ।
1: राज्य विधानसभामा उच्च शिक्षा बजेट छलफलको क्रममा गत 21 जुलाईमा राज्यका शिक्षा मन्त्री डाक्टर जगन्नाथ चट्टोपाध्यायले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयू मंगपू स्थित आईटीआई भवनबाट सञ्चालित रहेको र हाल केवल 39 जना विद्यार्थी मात्र अध्ययनरत रहेको बताउँदै कमजोर पूर्वाधारको उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको थियो। यस बयानपछि पहाड़मा तीव्र विरोध शुरू भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सहसचिव सञ्चबीर सुब्बाले विश्वविद्यालयको दुरावस्था विद्यार्थीको कमीले नभएर राज्य सरकारको उदासीनता, बजेटको अभाव, स्थायी प्राध्यापकको नियुक्ति नहुनु जस्ता कारणहरूको परिणाम रहेको बताएका छन्। उत्तर बंगाल विश्वविद्यालयसम्मको भौगोलिक दूरी र कठिनाईका कारण डिएचयू पहाड़का लागि अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै उहाँले कोलकाता केन्द्रित दृष्टिकोण त्यागेर विश्वविद्यालयलाई पर्याप्त बजेट, स्थायी जनशक्ति र आधुनिक पूर्वाधार सहित सुदृढ बनाउन राज्य सरकारसित माग गरेका छन्। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
0: यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गोर्खाहरूको राजनैतिक अधिकार र पहिचानका लागि छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्याण्ड संकल्प र्याली आयोजना गरियो। नयाँ पार्टी निर्माण समितिको आयोजनामा दार्जिलिङ रेलवे स्टेशनबाट सुरु भएको र्यालीमा पहाड़का विभिन्न क्षेत्रबाट आएका गोर्खाल्याण्ड समर्थक, युवा तथा जेएनजी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीमा इन्डियन गोर्खा जनशक्ति फ्रन्ट लगायत विभिन्न समूहका प्रतिनिधि तथा गोर्खाल्याण्ड समर्थकहरूको पनि सहभागिता रहेको थियो। र्यालीका सहभागीहरूले गोर्खाहरूले चाँडै न्याय पाउनुपर्ने बताउँदै त्यसका लागि छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण नै दीर्घकालीन समाधान भएको धारणा व्यक्त गरे। उनीहरूले गोर्खाहरूको राजनैतिक अधिकार, पहिचान र भविष्य सुनिश्चित गर्न संवैधानिक रूपमा छुट्टै राज्यको व्यवस्था हुनुपर्ने माग गरे। रेलवे स्टेशनबाट सुरु भएको र्याली दार्जिलिङ गोर्खा दुःख निवारक सम्मेलनको भवनमा पुगेर सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले गोर्खाहरूको समस्याको स्थायी राजनैतिक समाधानका लागि छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक अन्य कुनै व्यवस्था पर्याप्त नहुने कुरामाथि जोड दिए। वक्ताहरूले गोर्खाल्याण्डको मागलाई सशक्त रूपमा अघि बढाउन सबै गोर्खा समुदाय एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै नयाँ पुस्ता तथा युवाहरूको सक्रिय सहभागिताले आन्दोलनलाई थप बल पुग्ने बताए। राज्यकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीको उत्तर 24 परगना जिल्ला अन्तर्गत हलिसार भ्रमणको क्रममा आज ठूलो विरोध प्रदर्शन भयो। उहाँ तृणमूल कंग्रेसका कार्यकर्ता मृतक बिर्जु केवटको परिवारलाई भेट्न जानुभएको थियो। यसै अवधि हलिसारको भूतबागान क्षेत्रमा प्रदर्शनकारीहरूले उहाँको वाहनलाई घेरे र उहाँ विरुद्ध नाराबाजी गरे। प्रदर्शनकारीहरूले उहाँको गाडीमा हिलो, जुत्ता र इँटा पनि प्रहार गरेको आरोप छ। घटनापछि क्षेत्रमा तनाव उत्पन्न भयो र पुलिसलाई स्थिति नियन्त्रणमा ल्याउन निकै सङ्घर्ष गर्नु पर्यो। वास्तवमा हालिसार थानाको लकअपमा तृणमूल कंग्रेसका सक्रिय कार्यकर्ता बिर्जुको असामान्य परिस्थितिमा मृत्यु भएको थियो। उनी विरुद्ध जबरजस्ती असुली, धम्की, आर्थिक ठगी र हतियार अधिनियमको उल्लङ्घनको आरोपमा मुद्दा दर्ता गरिएको थियो। एडवर्ड्स फाउन्डेसनद्वारा सञ्चालित 6 संस्करणको निशुल्क युपिएससी डब्लुबिसिएस तयारी कोचिङ छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूको ओरिएन्टेसन तथा सम्मान कार्यक्रम आज दार्जिलिङमा सम्पन्न भयो। दार्जिलिङको प्रसिद्ध ग्लेनरिजमा बिहान 11 बजे आयोजित कार्यक्रममा सिभिल सर्भिसको क्षेत्रमा आफ्नो यात्रा प्रारम्भ गर्न लागेका युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना तथा प्रेरणा प्रदान गरिएको थियो। एडवर्ड्स फाउन्डेसन

0: ले प्रतिभाशाली तथा योग्य विद्यार्थीहरूलाई सिभिल सर्भिस परीक्षाको तयारीका लागि आवश्यक अवसर उपलब्ध गराउने उद्देश्यले निशुल्क युपिएससी तथा डब्लुबिसिएस कोचिङ छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। मगर संघ भारत खरसाङ सहर समितिको वार्षिक साधारण सभा र सम्बर्द्धना कार्यक्रम आज खरसाङमा सम्पन्न भयो। खरसाङको गोर्खा जनपुस्तकालयको डाक्टर पारसमणि प्रधान प्रेक्षगृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता समितिको सभापति पूरण थापाको अध्यक्षतामा र प्रताप थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनजाति महासंघको महासचिव साथै राष्ट्रिय महासंघका महासचिव अमित थापा उपस्थित रहेका थिए। मौसम विभागले उत्तर बङ्गाल र दार्जिलिङ पहाडी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेकोले भोलि र आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। विशेष गरी दार्जिलिङ र कालेबुङ पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने तथा तराईका क्षेत्रहरू सिलगढी जलपाइगुडी र कोचबिहारमा भारी वर्षा हुन सक्ने अनुमान व्यक्त गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आवासन अनि सहरी कार्य मन्त्रालयले पीएम आवास योजना सहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सरकारी निर्देशन अनुसार राज्यका सम्पूर्ण सरकारी अस्पतालहरूमा पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्रीले दार्जिलिङ हिल युनिभर्सिटीको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ। गोर्खाहरूको राजनैतिक अधिकार र पहिचानका लागि छुट्टै राज्य गोर्खाल्यान्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्यान्ड सङ्कल्प ऱ्याली आयोजना गरियो अनि मौसम विभागले उत्तर बङ्गाल र दार्जिलिङ पहाडी क्षेत्रमा आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: यस समाचारपछि अब अघिल्लो कार्यक्रम प्रस्तुत छ कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको बसाइमा पनि म हाम्रो नेपाली साहित्यको महान साहित्यकारको कथा लिएर आइसकेको छु। कथा सुनाउनभन्दा अघि म उनै महान साहित्यकारको सानो परिचय हजुरहरू समक्ष सार्न चाहन्छु। नेपाली साहित्यमा धेरै यस्ता प्रतिभाहरू छन् जसले धेरै लेखे अनि ख्याति प्राप्त गरे, तर थोरै मात्र यस्ता प्रतिभाहरू छन् जसले थोरै लेखेर तर प्रसिद्धिको शिखर छोए। यस्ता थोरै प्रतिभाहरूमध्ये श्री रूपनारायण सिंह पनि एक हुन्। श्री रूपनारायण सिंहको जन्म दार्जिलिङ जिल्लाको खरसाङ महकुमामा पर्ने सिपाहीदोरामा भएको थियो। उनकी माताको नाम हिमावती देवी र पिताको नाम वीरबहादुर सिंह थियो। पिता ब्रिटिस सरकारको प्रहरी विभागमा दरोगाका पदमा नियुक्त थिए। उनको घरको अवस्था सम्पन्न थियो। भ्रमर उपन्यासको तेस्रो संस्करण अनुसार श्री सिंहको जन्म 25 फरवरी 1904 हो भन्ने तथ्य प्रकाशमा आएको छ। तर उनको मृत्यु भएको एकै महिनापछि भारतीमा श्री अगमसिंह गिरीले भने रूपनारायण सिंहको परिचय दिने क्रममा उनको जन्म 10 फरवरी 1905 हो भन्ने लेखेका पाइन्छ। यसरी नै श्री सिंह सम्बन्धी लेखिएका विभिन्न अनुसन्धानात्मक लेखहरूमा पनि सिंहको जन्मतिथि बेग्ला बेग्लै रूपले प्रस्तुत गरिएको पाइएको छ, जुन एकअर्कासित मेल खाँदैन। रूपनारायण सिंहका केही प्रमुख कृतिहरू यस प्रकार छन्। भ्रमर उपन्यास नेपाली स्वच्छन्दवादी उपन्यासको महत्त्वपूर्ण कृति मानिन्छ। कथारत्न, कथासङ्ग्रह, परिवर्तन कथा, अन्नपूर्ण कथा, धनमतीको सिनेमा स्वप्न कथा, मिस्टर एचपी व्यासनेट व्यङ्ग्यात्मक कथा, बिजुली कथा। मूलत रूपनारायण सिंह नेपाली साहित्यका एक प्रसिद्ध कथाकार, उपन्यासकार तथा निबन्धकार हुन्। नेपाली भाषाको आधुनिक गद्य साहित्यको विकासमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँको रचनाहरूमा समाज, मानव जीवन, प्रेम, दुःख सुख, ग्रामीण परिवेश तथा सामाजिक यथार्थलाई सशक्त रूपमा चित्रण गरिएको पाइन्छ। सरल, प्रभावकारी र भावपूर्ण भाषाशैली उहाँको लेखनको विशेषता हो। आउनुहोस् आजको बसाइमा यिनै महान स्रष्टाद्वारा रचित एउटा मिठो कथा पढौँ। आजको बसाइमा कथा पर्न गएको छ विध्वस्त जीवन। अस्ताउन लागेको रविरश्मीले समुद्रको पानी र बगरका बालुवालाई गुलाफी र छिरबिरे फुलका रास जस्तो बनाइदिएका थिए। बालुवामा पल्टेर समुद्रको तरङ किनारासित टक्कर लाउँदै फेरि समुद्रमा फर्केको म एकटक लाएर हेरिरहेको थिएँ। एउटी युवती मदेखि अलि पर बालुवामा बसेर के पढ्न लागिरहेथे। 4-5 वर्षको बालकले दगुर्दै आएर उसलाई अँगालो हालेर भन्यो, आमा, मेरो बालुवाको घर मन पर्यो।

अंगालो हाल्दा आमाको साडी लत्र्यो। युवतीको देब्रे पाखुरा कोही नदेखि काटिएको रहेछ। सुदूरपुरीमा नेपाली बोली सुन्दा हतको विस्मय र आनन्द लाग्यो। साथै युवतीको डुँडे अवस्था देखेर टिट लाग्यो। रातो मखमलको केपले देब्रेकुम छोपेर छोरालाई दाहिने हातले डोर्याउँदै युवती अघि बढी 10-12 हात पर पुगेर बालकले भन्यो, हेर मैले बनाएको घर टोरिया मोरिया जस्तो। उच्च स्वरले हाँसेर आमाले भने, धत् उल्लु, भिक्टोरिया मेमोरियल भन्न। आमा छोरा बालुवामा बसेर गृह निर्माणमा विभोर भए म होटेल फर्किए। गत महायुद्ध भर्खरै शेष भएको थियो। म सैनिक जीवनसित बिदा लिएर महिना दिन पुरीमा विश्राम लिन आएको थिएँ। राति बिएनआर होटलको खाने कोठामा एक कुनामा म खाना बसेको थिएँ। बिएनआर होटलको खाने कोठा हेर्न लायकको छ। विशाल कोठामा पस्न साथ सुरुचिपूर्ण सजावटको परिचय पाइन्छ। फेरि त्यहाँ हुन्छ समावेश देश देशान्तरका नर नारीहरूको। कालो साडी लाएकी, कालो मखमलको केपले देब्रेकुम ढाकेकी, लिपस्टिक र पाउडरले मोहडामा मनोरम पारेकी त्यो नेपाली युवती एउटा सिखसित हातेमालो गरेर कोठामा प्रवेश गरी मेरो टेबलभन्दा 5-6 टेबल पर ती दुई बसेर बात गर्न थाली। तिनका कुराकानी त सुन्न सकिन, तर एउटा कुरा स्पष्ट देखिन्थ्यो। युवतीलाई त्यो सिखले बारम्बार कुनै के अनुरोध गर्थ्यो औ युवती टाउको हल्लाई हल्लाई अस्वीकार गर्थे। एकछिनमा सिखले प्रसङ्ग बदल्यो। सिख कुनै के भन्थ्यो, युवती हाँसिदिन्थे। भोलि बिहान म आफ्नो नियमित स्थानमा पौडी खेल्ने वस्त्र लाएर बालुवामा पल्टिरहेको थिएँ। त्यो नेपाली युवती, उसको छोरो र सिख पनि नजिकैमा आएर बसे। म तिनलाई हेर्दै थिएँ। हठात युवती र मेरो आँखा जुझे। अलि अप्रतिभ झैँ भएर उसले निकै बेर मलाई हेरि नै रहे। त्यसपछि बिस्तारै नजर घुमाएर समुद्रपट्टि दृष्टि फर्काई। सिख र त्यो बालक अङ्ग्रेजीमा कुरा गर्न लागे। अलिअलि अङ्ग्रेजी बोल्न आउँथ्यो त्यो बालकलाई। कलकत्ता कहिले फर्किने, सिखले सोध्यो। कहिले पनि फर्कन्न। किन? कलकत्तामा बालुवामा खेल्न पाइन्न? म पौडी खेल्न भर्खर सिक्न लागेको थिएँ। मूल्यसित म पानीमा पसेँ। प्रायः 7 दिन बित्यो। युवतीलाई कहिले एक्लै समुद्रमा बसेर गम्भीर सोचमा परेको देख्थे, कहिले छोरासित क्रीडा कौतुकमा निमग्न भएको भेटाउँथे, कहिले सिखसित हातेमालो गरेर समुद्र किनारामा डुलेको देख्थे। एक दिन जगन्नाथको मन्दिरमा देखे। आत्मविस्मृत भएर घुँडा टेकेर देवताको आराधना गर्दै थिए। म आज्ञानवादी, ईश्वरको अस्तित्व न त मैले देखेको छु न देख्ने वा जान्ने केही सम्भावना छ। मन्दिरमा म गएको थिएँ रमिता हेर्न। मन्दिरबाट निक्लेर म मन्दिरको देब्रेपट्टिको मूल सडकमा त्यसै टहलिरहेको थिएँ। भिडमा एउटी स्त्रीसित ठक्कर लाग्यो। मैले तुरुन्तै अङ्ग्रेजीमा भने, माफ गर्नुहोस्। स्वास्नी मानिसले मपट्टि पुलुक्क हेरेर हिन्दीमा भने, यो त मेरो दोष। फेरि मुसुक्क हाँसेर सोधि, तपाईँ पनि त बिएनआर होटेलमा बस्नुहुन्छ होइन त? मैले नेपालीमा सोधेँ, तपाईँ नेपाली हुनुहुन्न? युवती केही उत्तर नदी नमस्कार भनेर एउटा पसलभित्र पसि। होटलमा फर्केर बाहिर हरियो घाँसको चौरमा विश्राम गरिरहेथे। युवतीसित देखेको बालक रोएको सुनेर म कुर्सी छोडेर मैदानको अप्पर भागमा गए। बगैँचालाई सिंचित गर्ने दमकलसित खेल्छु भनेर बालक हट गर्दो रहेछ। दिन दमकल लुगाभित्र मेम साहब रिसाउँछिन् माली भन्दो रहेछ। मलाई देखेर बालकले अङ्ग्रेजीमा भन्यो, दुष्ट माली। मैले नेपालीमा उत्तर दिएँ, छि, पानी हिलो माटो पनि खेल्नुहुन्छ? फुटबल पो खेल्नु त। बालकले एकचोटि वाल्ल परेर मलाई हेऱ्यो। त्यसपछि चिच्याइ चिच्याइ रुन लाग्यो। मैले काखमा उठाएर फुटबल किनिदिन्छु भन्ने सान्त्वना दिँदै बालकलाई म बसेको ठाउँमा लगे। अलि बेरमै बालक मसित झ्यामियो। हामी दुई बसेर कुराकानी गर्दै थियौ, हठात बालक कि आमाले हपारिन्, टिटो। आमापट्टि टाउको फर्काएर बालकले भन्यो, यहाँ आउन आमा। आमाले भनिन्, छिटो आइज, चिया खाने टाइम भयो। बालकले ढिपी गरेर भन्यो, आउँदिन, तिमी यहाँ आउन। युवती हामी बसेको स्थानमा आई। तपाईँसित टिटोको परिचय भयो, बडो दुष्ट छ यो केटो। मैले भने, किन हुन्थ्यो दुष्ट, बडो असल बालक छ, जाऊ टिटो आमासित। टिटोले भन्यो, मेरो फुटबल? मैले भने, फुटबल साँच्चै ल्याइदिन्छु। आमाले भने, सैतान, जसलाई भेट्यो फुटबलकै कुरा गर्छस् होइन, पर्खेस् तँलाई। चाँदनी रातको समुद्र औ समुद्र तट बालुवाकण परिणत भएका छन् सतसहस्त्र चाँदीका मिहिन दानामा। समुद्रको पानी पगालेको चाँदीको राशिमा समुद्रको छालले किनारासित ठक्कर खाँदा प्रति मुहुर्त आवाज आउँछ, डुडुम डुडुम। होटलबाट बाहिर

हुँदै थिए। त्यसको सङ्गीत सिख र अरू एकजना मानिस मग्न भएर सुनिरहेका थिए। धेरै बेरसम्म सास रोकेर मौन विमुग्ध म त्यसको गीत सुनिरहे। भोलिपल्ट राति खाना खाने टाइममा त्यो सिख त्यहाँ देखिएन। देखियो हिजो रातिको अर्कै मानिस। युवती त्यसरी नै सुसज्जित भएर खाने कोठामा आएकी थिए। उसित आउने मानिसले अङ्ग्रेजी ढाँचाको खाना खाँदा लाउने वस्त्र लाएको थियो। ती दुई बातचित गर्न लागिरहेथे। कुराकानी सुन्न सक्दिन थिए, तर फेरि स्पष्ट बुझे एउटा कुरा। त्यो मानिस अनुनय गर्थ्यो, हात जोड्थ्यो, युवती बारम्बार टाउको हल्लाउँथे असम्मति सूचक। त्यसले एक दुईचोटि युवतीको गाला सुमसिमाउने चेष्टा गर्यो। युवतीले विरक्त भएर हात पर सारिदिए। बिहान युवती समुद्र तटमा छोरालाई मनोविनोद गराइरहेकी थिए। लाली लिपस्टिक पाउडर उसको मोहडामा छैन, सिधा सादा वस्त्र, मातृत्वको जीवन्त मूर्ति। संसारका जम्मै समस्यादेखि अति टाढा भएको देखिन्छ उसको मन र प्राण। आमाको मनमा निरन्तर उम्रिरहने जम्मै माया छाती नै रित्तो पारेर शिशुमाथि खनाएको देखिन्छ। मलाई देख्नसाथ टिटो करायो, खै मेरो फुटबल हँ? युवतीले मलाई नमस्कार गरेर भने, नसुन्नुहोस् यस केटोको कुरा, जसलाई भेट्यो उसलाई विरक्त पार्छ। मैले भने, बालकलाई वचन दिएको छु, फुटबल दिनै पर्छ। युवतीले मलाई बस्ने अनुरोध गरे। हामी तिनजना त्यहाँ बसेर धेरै बेरसम्म कुराकानी गऱ्यौँ। टिटो घरिघरि बालुवाको घर बनाउँछ, मन परेन भनेर भत्काउँछ, पुनः निर्माण गर्छ, मेरो सहायता माग्छ, आमाको काखभरि बलुवा हालिदिन्छ। तीन दिनपछि साँझमा म बगरमा पल्टेर मेरो सैनिक जीवनको गत परिच्छेद पल्टाएर सोच विचार गर्दै थिएँ। हठात मेरो ध्यान आकर्षित गर्यो। कसैले छेवैमा सुकसुक गरेर रोएको आवाजले फर्केर हेरे। बालुवामा पल्टेर आकाशपट्टि फर्केर युवती रुँदै थिए। त्यसका आँखाबाट निस्रोत भएका अश्रुजलले दुवै गाला भिजाइदिएका थिए। म बिस्तारै उठेर युवतीको छेउमा गएर उभिए। युवतीले म त्यहाँ उभिएको सायद थाहा नै पाइनौली, कारण ऊ पूर्ववत आकाशतिर हेरेर रोइ नै रही। मैले बिस्तारै सोधेँ, के भयो तपाईँलाई, किन रुनुहुन्छ? ठुला ठुला अश्रुपूर्ण आँखा बिस्तारै पल्टाएर युवतीले मपट्टि एकचोटि म्लान दृष्टिले हेरी। हेरेर केही नभनी अर्कोपट्टि दृष्टि फर्काए। के भन्ने हो, कसो गर्ने हो, केही उपाय सोच्न नसकेर म थचक्क त्यहीँ बसिरहे। पश्चिम आकाशको भानुलाई अँध्यारोले बिस्तार बिस्तार निल्यो। समुद्र तटमा मानिसहरूको घुइँचो हराइसकेको थियो। म मुख संवेदना लिएर युवतीको छेउमा बसेको छु। कुन अज्ञात मर्मवेदी अतीतको पीडाले युवतीलाई असह्य यन्त्रणा दिइरहेछ, कसले जानोस्। एकछिन यसरी मौन रहेर मैले फेरि सोधेँ, भन्नुहोस् न मलाई, किन रुनु हुँदैछ तपाईँ? युवती उठेर बसी साडीको फेरले आँसु पुछेर त्यसले एकचोटि दीर्घ निश्वास तानेर प्रश्न गरे। तपाईँ यहाँ अझै कति दिन बस्नुहुन्छ? मैले उत्तर दिए, अब सात दिन बाँकी छ। त्यसपछि कहाँ केही ठिक गरेको छैन, तपाईँ के गर्नुहुन्छ? म पल्टनमा मेजर थिएँ, लडाइँ शेष भयो, सैनिक जीवनसित मैले सधैँभरिका निमित्त बिदा लिएँ। भविष्यमा के गर्ने हो ठिक छैन। यस्तै बेलामा टिटो त्यहाँ आइपुग्यो। मैले कुरालाई अर्कैपट्टि लैजानलाई सोधेँ, टिटो कस्तो नाम, किन टिटो भनी ढाकेको? मुसुक्क हाँसेर युवतीले उत्तर दिए, सानोमा टिटोलाई छ उच्चारण गर्न आउँदैन थियो, छिटो भनेको टिटो भन्थ्यो, जेसुकै कुरा गर्दा पनि टिटो आमा टिटो भन्थ्यो, र उसको नाम भयो टिटो। टिटोलाई फुटबल किनिदिन म उसलाई लिएर सहरतिर लागे। युवती समुद्र तटमा हामीलाई पर्खिरहे। टिटोलाई लिएर म लगत्तै युवती भए ठाउँमा फर्केँ। होटेलमा टिटोलाई पुर्याएर हामी दुई फेरि समुद्र तटमा फर्क्यौँ। कति उज्जवल छ तपाईँका आँखाको दृष्टि, तर त्यसको अन्तरालमा म देख्छु पानीको निद्रित समुद्र। नहेर्नुहोस् मेरो आँखामा, किन? त्यहाँ मेरो विध्वस्त जीवनको कथा निहित छ। यस्तो रूप भर्खरको यौवन रहरलाग्दो छोरो फेरि कसरी भन्नुहुन्छ विध्वस्त जीवन? म डुडी, म विधवा, तुफानको पक्षी, ओइलाएको फुल। संसारमा आज लाखौँको सङ्ख्यामा मानिसहरू पीडित छन्, क्षोधित छन्। ती हेरी तपाईँको जीवन त सुखी भन्नुपर्छ। यो रत्नेशले जसको बगरमा हामी बसिरहेका छौँ, हृदयमा के लुकाइराखेकी छ कसले भन्न सक्छ? मेरो हृदयमा के छ, कसरी यो विदीर्ण भएको छ कसले जान्दछ? हामी दुवै एकैछिन मौन रहेर शून्य दृष्टिले बढ्न लागेको अन्धकार

हेरिरह्यौं। मेरो अन्धकारलाई भङ्ग गर्दै युवतीले हठात प्रश्न गरी, सैनिकहरू के जम्मै क्रूर हुन्छन्? किन हुन्थे क्रूर? लडाइँमा एउटै नीति मात्र चल्छ, मार कि मर। त्यसले मलाई मार्नु अघि मैले त्यसलाई मार्नुपर्छ। तर विवेक, मैले हाँसेर उत्तर दिएँ, विवेक विवेचना हुन्छ जब मानिस रहन्छन् सभ्य समाजमा, लडाइँको मैदानमा। कुरा काटेर युवतीले भनी, क्रूरता सैनिकहरूको नसा नसामा भरिएको हुन्छ। भुल धारणा, मैले प्रतिवाद गरेँ। त्यसै क्रूरताले मेरो जीवन विध्वस्त पारिदियो, युवतीले कम्पित करुणा स्वरमा आर्तनाद गरी। कुनै निर्मम सैनिकले तपाईँका स्वामीलाई मारिदियो? मेरा स्वामीले मलाई अर्धमृत पारिदिनुभयो, निर्दोष एउटा युवकको प्राण लिनुभयो, श्री आत्मघात गरेर टिटो र मलाई बाटाका भिखारी बनाइदिनुभयो। ईर्ष्या? मैले स्तुत गर्दै प्रश्न गरेँ। ईश्वर जानु, युवतीले दीर्घ निश्वास तानेर उत्तर दिए, भन्नुहोस् न के भयो? ईश्वर तपाईँ मान्नुहुन्छ? प्रसङ्ग बदलेर युवतीले सोधी। मैले उत्तर दिए, म न त आस्तिक न त नास्तिक, ईश्वर मैले देखेको छैन, ईश्वरको अस्तित्व छ भन्न पनि सक्दिनँ, छैन भन्ने प्रमाण पनि मसित छैन। विधिको विधान हुने हुनामी नियति भन्ने कुराहरूमा केही सत्य छ, रत्तीभर छैन। म ईश्वर मान्छु, तर ईश्वरमाथि मेरो विश्वास झन्डै चूर्ण विचूर्ण भएको छ, नियतिलाई कसैले टार्न सक्दैन रहेछ। धीर संयत स्वरमा युवतीले मलाई आत्मकथा सुनाइ। टिटो भर्खर 2 वर्ष पुगेको थियो, शुक्रबार टिटोको जन्मोत्सव। वर्ष दिन अघि टिटोको जन्मोत्सव ठूलो समारोहसित मनाएर स्वामी पल्टनमा जानुभएको थियो। आज फेरि स्वामी आइपुग्नुहुन्छ भन्ने पत्र पाएकी थिए। स्वामीको गृहगमन, टिटोको जन्मोत्सव, म जस्तै भाग्यवती नारी अरू को हुन्थे? 2 दिन अघिदेखि सानो कटेरो धोई पखाली परिष्कार परिच्छिन्न पारेर राखेकी थिए। फुलका मालाले टिटो र स्वामीका चित्र अलङ्कृत पारेर पलङको छेउमा एउटा टेबलमा राखेको थिए। स्वामीको घरमा लाउने कमिज, पतलुन र स्वेटर पट्टाएर पलङमा राखेकी थिए, अरू टिटोलाई नयाँ वस्त्र लगाइदिएको थिए। टिटो त्यो मेरो क्षुद्र तर नयाँ नभिराम आयोजन देखेर कहिले छक्क परेर हेर्थ्यो, कहिले मपट्टि हेरेर मुसुक्क हाँस्दै भन्थ्यो, टिटो आमा टिटो। म टिटोलाई काखमा लिएर भन्थे, हुन्छ बाबु, बा टिटो यानि छिटो आउनुहुन्छ। उद्विग्न भएर हृदयबाट उम्लेर पोखिन खोज्ने मायालाई कुनै प्रकार त्यहीँ रोकिराख्दै म स्वामीका प्रतीक्षामा थिएँ। ढोका ढकढकाएको आवाज सुनेर टिटोलाई काखमा लिएर म बाहिर दगुरेँ। एउटा सिपाही एकपट्टिको गोडा थिएन, मलेरियाले थरथर काम्दै ढोकाका अघि थचक्क बस्यो। 18 वर्षदेखि बढ्दा त्यसको उमेर 9 हो। लडाइँले त्यसको बल, त्यसको शौर्य, त्यसको यौवन सबै रित्तो पारेर चुसिदिएको, त्यसको दुर्बल शरीर प्रत्यक्ष प्रमाण थियो। मेरी एउटी बुढी बजै मात्रै छन्, बर्माबाट फर्केकी, तिनलाई भेट्न जाँदै थिए, कामजोरोले थला पार्यो। टिटोलाई भित्र राखेर मैले त्यो सिपाहीलाई भित्र लगेँ। आगोले पोलेको जस्तो तप्त थियो त्यसको शरीर। मैले सिपाहीलाई भुइँमा ओछ्यान लगाइदिएँ, तौलिया पानीमा भिजाएर म त्यसको निधार पुछिदिँदै थिएँ। टिटो पलङमा बसेर कौतूहलसित ठुला ठुला आँखा पारेर त्यो दृश्य हेर्दै थियो। सहसा ढोकामा एउटा व्यक्तिको छाया देखियो। म झुर्क उठेर ढोकातिर लागेँ। मेरो स्वामी, टिटोका पिता, वर्ष दिनपछि लडाइँबाट फर्कनुभएका, अधीर उन्माद भएर म तिनलाई अङ्गालो हाल्नु दगुरेँ। वेश्यावती सतीर यो कुकर्म स्वयं देखे आँखाले, फेरि गर्न चान्सेस मसित छलना? 2 पाइला पछि सरेर स्वामीले गर्जन गर्नुभयो। मैले भने, भूल बुझ्नु हुँदैछ तपाईँले, सुन्नुहोस् न मेरो कुरा। सुन्नु भएन स्वामीले मेरो कुरा। म भए प्रथम गोलीको शिकार। तिनको पिस्तोलबाट निक्लेको विसर आवाज र टिटो चिचाएर रोएको त्यति मात्र थाहा छ मलाई सम्झना। 7 दिनपछि अस्पतालमा मेरो होस फर्कियो। डाक्टरहरूले गोली लागेको देब्रे पाखुरा कुइनादेखि काटिदिएछन्। डुँडे पाखुराका छेउमा टिटो पल्टेर बारम्बार मलाई डाक्दो रहेछ, टिटो आमा टिटो। हवस् श्रोतावर्ग, आजको बसाइबाट भने यति गहन कथा पढ्दा पढ्दै भए तापनि बिदा लिने समय भइसकेको छ। हाम्रा महान महान स्रष्टाहरूको परिचय मैले एउटा बसाइमा दिन सक्दिनँ, अघिल्लो बसाइहरूमा पनि म उहाँबारे परिचय सार्ने नै छु। आजको बसाइबाट भने यी मिठो मिठो गीतको साथमा मलाई बिदा दिनुहोस्। धन्यवाद।

समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले भारत छोडो आन्दोलनमा सहभागी भएका सम्पूर्ण स्वतन्त्रता सेनानी तथा आन्दोलनकारीहरूप्रति अर्पण गर्नुभयो श्रद्धाञ्जली। उपराष्ट्रपतिले हर घर तिरङ्गा अभियान अन्तर्गत अण्डमान तथा निकोबार द्वीप समूहको राजधानी स्थित फ्ल्याग पोइन्टमा फहराउनुभयो राष्ट्रिय झण्डा। गृहमन्त्रीले गोरीमेडो स्थित प्रहरी प्रशिक्षण विद्यालय को मैदानमा आयोजित समारोहमा पुदुचेरी प्रहरीलाई राष्ट्रपति प्रहरी ध्वज प्रदान गर्नुभयो अनि रक्षा मन्त्रीले अपरेसन सिन्दूरले विश्वलाई भारत आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न जुनसुकै हदसम्म जान सक्ने र देशका महिलाहरूको शिरको सिन्दूरको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छोडो आन्दोलनमा सहभागी भएका सम्पूर्ण स्वतन्त्रता सेनानी तथा आन्दोलनकारीहरूप्रति आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा गरिएको एक पोस्ट मार्फत श्री मोदीले ती वीरहरूको साहस सधैँ प्रत्येक भारतीयका लागि प्रेरणाको स्रोत बनिरहने बताउनु भएको छ। प्रधानमन्त्रीले महात्मा गान्धीको नेतृत्वबाट प्रेरित भारत छोडो आन्दोलनको आह्वानले देशको स्वतन्त्रता संग्राममा नयाँ ऊर्जा सञ्चार गरेको उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज हर घर तिरङ्गा अभियान अन्तर्गत अण्डमान तथा निकोबार द्वीप समूहको राजधानी श्री विजयपुरम स्थित फ्ल्याग पोइन्टमा राष्ट्रिय झण्डा फहराउनु भयो। यस अवसरमा उहाँले वीर स्वतन्त्रता सेनानीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उपराष्ट्रपति डाक्टर वीआर अम्बेडकर उपराष्ट्रपतिले डाक्टर वीआर अम्बेडकर प्रावधिक संस्थानको सभागारमा आयोजित राजकीय समारोह वन्दे मातरम पर तिरङ्गा संगीत कार्यक्रममा पनि सहभागिता जनाउनुभयो। आफ्नो सम्बोधनमा उपराष्ट्रपति राधाकृष्णनले भारतको स्वतन्त्रता संग्रामसँग जोडिएको अण्डमान तथा निकोबार द्वीप समूहको गौरवशाली इतिहासको स्मरण गर्नुभयो। उहाँले यो यही भूमि भएको बताउनुभयो जहाँ स्वतन्त्रता सेनानीहरूले देशको स्वतन्त्रताका लागि भीषण यातना र अकल्पनीय कष्ट सहनु परेको थियो। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्य तथा देशको विकासमा प्रत्येक नागरिकको सहभागिता सुनिश्चित गर्न 15 अगस्तदेखि राष्ट्र निर्माणमा भागीदार कार्यक्रम सुरु गर्न आह्वान गर्नुभएको छ। हिजो राति अमरावती

0: स्थित आफ्नो कार्यालयमा कार्यक्रमको समीक्षा गर्दै मुख्यमन्त्री नायडूले यसलाई जन आन्दोलनको रूप दिन अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले कार्यक्रम अन्तर्गत 13 देखि 15 अगस्तसम्म आफ्ना घरमा राष्ट्रिय झण्डा फहराउन र मेरो राष्ट्र राष्ट्र सर्वोपरि भन्ने भावनालाई प्रतिबद्धता गर्न जनतालाई आह्वान गर्नुभयो। मुख्यमन्त्री नायडूले राज्य तथा देशको भविष्य निर्माणमा युवा र विद्यार्थीहरूको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो। गृह मन्त्री अमित शाहले मोदी सरकारले औपनिवेशिककालीन कानूनको स्थानमा ल्याएका 3 नयाँ आपराधिक कानून प्रविधि समयबद्धता र विश्वास गरी 3 महत्वपूर्ण स्तम्भमा आधारित रहेको बताउनुभयो। उहाँले नयाँ कानूनको उद्देश्य प्रविधिमा आधारित र समयबद्ध प्रणाली मार्फत नागरिकलाई न्याय सुनिश्चित गर्नु रहेको बताउनुभयो। श्री शाहले गोरीमेडु स्थित प्रहरी प्रशिक्षण विद्यालयको मैदानमा आयोजित समारोहमा पुदुचेरी प्रहरीलाई राष्ट्रपति प्रहरी ध्वज प्रदान गर्नुभयो। उहाँले राष्ट्रपति प्रहरी ध्वज प्राप्त गर्नु कुनै पनि अनुशासित प्रहरी बलका लागि गौरवको क्षण भएको बताउनुभयो। पुदुचेरी प्रहरीमा 5,000 भन्दा कम कर्मचारी भए पनि पुदुचेरीको सुरक्षा आन्तरिक शान्ति तथा यसको सम्मान र गरिमा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी रहेको उहाँले बताउनुभयो।
1: राष्ट्रपति ध्वज किसी भी डिसिप्लिन फोर्स के लिए उसके जीवन काल का सबसे गौरवपूर्ण क्षण होता है। पुदुचेरी पुलिस भले ही संख्या में 5,000 से कम हो, मगर आप इस देश की आध्यात्मिक धरोहर को संभाले हुए पुदुचेरी की रक्षा, आंतरिक सुरक्षा और पुदुचेरी के सम्मान की रक्षा करने का काम करते हैं।
0: रक्षा मन्त्री राजनाथ सिंहले आज अपरेसन सिन्दुरले विश्वलाई भारत आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न जुनसुकै हदसम्म जान सक्ने र देशका महिलाहरूको शिरको सिन्दुरको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। उहाँले नयाँ दिल्ली स्थित वेस अस्पतालमा आयोजित सिन्दुर महरक्तदान यात्रा अन्तर्गतको रक्तदान शिविरको उद्घाटनका अवसरमा बताउनु भएको हो। श्री सिंहले भारतीय रक्षा बलको प्रशंसा गर्दै उनीहरूले पाकिस्तानमा रहेका आतंककारी तथा उनीहरूका संरक्षकहरूलाई समाप्त गरेको र भारतमाथि नराम्रो नजर राख्नेहरूले गम्भीर परिणाम भोग्नु परेको बताउनुभयो। सिन्दुर महरक्तदान यात्राको उल्लेख गर्दै रक्षा मन्त्रीले अपरेसन सिन्दुरले भारतको शौर्य प्रदर्शन गरेको र विशाल रक्तदान शिविरले करुणा तथा संवेदनशीलताको प्रतीक प्रस्तुत गरेको बताउनुभयो। उहाँले शिविरमा महाराष्ट्रका करिब 1,000 पहलवान तथा खेलाडीहरूले रक्तदान गरेको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राष्ट्रिय जैव विविधता प्राधिकरण NVA-ले 33 राज्य जैव विविधता बोर्ड, केन्द्र शासित प्रदेशका जैव विविधता परिषद तथा राष्ट्रिय संस्थानहरूलाई अभिगमन तथा लाभ साझेदारी अन्तर्गत 3 करोड रुपियाँ भन्दा बढी रकम वितरण गरेको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले जनाए अनुसार यो रकम भारतको कृषि तथा पशुपालन क्षेत्रको जैव विविधता संरक्षणका लागि समेत प्रयोग गरिनेछ। मन्त्रालयले प्रत्येक वितरणले जैव विविधता संरक्षण, वैज्ञानिक अनुसन्धान तथा भारतका समृद्ध जैविक स्रोतहरूको संरक्षणमा संलग्न समुदायहरूको जीविकोपार्जन बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बताएको छ। केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले खाद्य तथा सार्वजनिक वितरण विभागका सचिव एवं वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभएको छ। बैठकमा चालु चिनी उत्पादन मौसमका लागि चिनीको भण्डारको अवस्था, उत्पादन तथा आवश्यकताको विस्तृत समीक्षा गरिएको थियो। श्री जोशीले चिनीको पर्याप्त भण्डार कायम राख्न यसको उपलब्धताको नियमित तथा

0: कार्यक्रम पछि पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूसित हर घर तिरङ्गा अभियानमा उत्साहसित भाग लिन अनि विकसित भारतको निर्माणमा योगदानको निम्ति दोहोरो संकल्प लिने अपील गर्नुभएको छ। आवासन अनि शहरी कार्य मन्त्रालयले पीएम आवास योजना शहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। भारतले गैर जीवाश्म इन्धन आधारित स्थापित विद्युत उत्पादन क्षमतामा 300 गिगावाटको आँकडा पार गरेको छ। जनजातीय मानिसहरूको अधिकार, संस्कृति, परम्परा अनि योगदानलाई मान्यता दिनका निम्ति आज विश्वभरि विश्व जनजातीय दिवस पालन गरिँदैछ अनि उडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। मौसम विभागले आगामी दिनहरूमा अझ वर्षा हुने अनुमान व्यक्त गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूसित हर घर तिरङ्गा अभियानमा उत्साहसित भाग लिन अनि विकसित भारतको निर्माणमा योगदानको निम्ति दोहोरो संकल्प लिने अपील गर्नुभएको छ। प्रधानमन्त्रीले सोसियल मिडिया पोस्टमा भन्नुभयो, तिरङ्गा देशको गौरव हो जसले देशको निम्ति सदैव आफ्नो सर्वश्रेष्ठ कार्य गर्ने प्रेरणा दिदछ। उहाँले यस कुरामा प्रसन्नता व्यक्त गर्नुभयो। यस वर्ष हर घर तिरङ्गा अभियानको प्रयास वन्दे मातरमलाई समर्पित छ किनभने वन्दे मातरमको रचनाको 150 वर्ष पूरा भइरहेको छ। हर घर तिरङ्गा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्रिय एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। यो अभियान हर घर तिरङ्गा पहलको 5औं वर्ष हो।

0: शर्मा आर्थिक रूपले कमजोर परिवारहरूका लागि 2,09,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिएको छ। गृहमन्त्री अमित शाहले आज पुदुचेरीको मरुगा थिएटर सिग्नलबाट हर घर तिरङ्गा यात्रालाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। हजारौंको संख्यामा मानिसहरूले तिरङ्गा फहराउँदै यस र्यालीमा भाग लिए। यसअघि गृहमन्त्रीले गोरीमेडु स्थित पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुदुचेरी पुलिसलाई राष्ट्रपतिको पुलिस ध्वज प्रदान गरिने समारोहमा भाग लिनुभयो। पुदुचेरी पुलिसलाई बधाई दिनुहुँदै श्री अमित शाहले भन्नुभयो, राष्ट्रपतिको पुलिस ध्वज प्राप्त गर्न कुनै पनि अनुशासित पुलिस बलको जीवनको सबैभन्दा गौरवशाली क्षणहरूमा एक हो। गृहमन्त्री अमित शाहले मोदी सरकारद्वारा औपनिवेशिक कालको कानूनहरूको साटो ल्याइएको 3 नयाँ आपराधिक कानूनको 3 महत्त्वपूर्ण स्तम्भहरू प्रौद्योगिकी, समयबद्धता अनि विश्वासमाथि आधारित रहेको पनि बताउनु भएको छ।
1: न्याय संहिताओं की सोच दंड आधारित नहीं है। ये न्याय संहिताओं की सोच नागरिकों को न्याय दिलाने के लिए केंद्रित, तकनीक सक्षम और समयबद्ध बनाने की है। ये तीनों न्याय संहिताएं टेक्नोलॉजी, टाइमलाइन और ट्रस्ट, ये तीन पिलर पर खड़ी की गई है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतले गैर जीवाश्म इन्धन आधारित स्थापित विद्युत उत्पादन क्षमतामा 300 गिगावटको आँकडा पार गरेको छ। 31 जुलाईमा प्राप्त गरेको यो उपलब्धि वर्ष 2030 निम्ति गरेको निर्धारित 500 गिगावट क्षमताको लक्ष्यको 60% भन्दा अधिक हो। नवीन अनि नवीकरणीय ऊर्जा मन्त्रालयले बताएअनुसार देशको कुल स्थापित विद्युत उत्पादन क्षमतामा गैर जीवाश्म इन्धन आधारित विद्युत क्षमताको भाग 54% भन्दा अधिक भएको छ। सौर ऊर्जा प्रमुख विकास इन्जन बनिरहेको छ, जसको वर्तमान स्थापित क्षमता लगभग 165 गिगावट हो, जो वर्ष 2014 मात्र 2.8 गिगावट थियो। मन्त्रालय अनुसार 2025-26 अवधि देशमा जीवाश्म इन्धन रहित बिजुली उत्पादन क्षमतामा रेकर्ड 55.29 गिगावटको वृद्धि भयो। रक्षा मन्त्री राजनाथ सिंहले आज अपरेसन सिन्दुरले विश्वलाई भारत आफ्नो नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नमा सक्षम रहेको तथा देशका महिलाहरूको सिन्दुरको रक्षाको लागि पूर्ण रूपले प्रतिबद्ध रहेको स्पष्ट पारेको बताउनु भएको छ। रक्षा मन्त्रीले यो कुरो नयाँ दिल्लीको बेस अस्पतालमा सिन्दुरमा रक्तदान यात्राको शिविर उद्घाटनको अवसरमा बताउनु भएको हो। श्री सिंहले भारतीय रक्षा बलहरूको सराहना गर्नुहुँदै भन्नुभयो,
2: कारणा आतंकी हमला हुआ था तो उसके बाद हमारी बहादुर सेनाओं ने ऑपरेशन सिंदूर की शुरुआत की थी। हमने पाकिस्तान में बैठे आतंकियों और उनके सरपरस्तों को नेस्त नाबूद कर दिया और सारी दुनिया को यह बता दिया कि भारत अपने नागरिकों की सुरक्षा के लिए वह किसी हद तक जा सकता है। ऑपरेशन सिंदूर के माध्यम से हमने दुनिया को बताया कि हमारी नारी शक्ति के सिंदूर की रक्षा करने के लिए हम किसी भी हद तक जाने को तैयार है।
0: जनजातीय मानिसहरूको अधिकार, संस्कृति, परम्परा अनि योगदानलाई मान्यता दिनका निम्ति आज विश्वभरि विश्व जनजातीय दिवस पालन गरिँदैछ। संयुक्त राष्ट्रले वर्ष 1994 जनजातीय मानिसहरूको बारेमा जागरूकता फैलाउन अनि तिनीहरूको संस्कृति तथा पारम्परिक ज्ञान प्रणालीको संरक्षण गर्नका निम्ति यस दिवसको सुरुवात गरेको थियो। यस वर्षको मुख्य विषय हो जनजातीय धाई सम्मान जीवन अनि देखभालको संरक्षण। यो प्रसूति देखभाल, जन अनि सामुदायिक स्वास्थ्यमा जनजातीय धाईको भूमिका उल्लेख गर्दछ। आन्ध्र प्रदेशमा राज्य जनजातीय कल्याण विभाग अन्तर्गत गुन्टुरमा विश्व जनजातीय दिवस पालन गरियो। उडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। राज्यको धेरै क्षेत्रहरूमा नदीहरूको जलस्तर पुनः बढिरहेको छ, जबकि धेरै क्षेत्र हालमा पनि बाढद्वारा प्रभावित छन्। बालासोरमा जालका अनि भद्रकमा वैतरणी तथा सालन्दी नदीहरूको जलस्तर बढिरहेको छ। अर्कोतर्फ सम्बलपुरमा हिराकुण्ड बाँधको 12 गेटहरूबाट बाढको पानी छोडिँदैछ। मौसम विभागले आगामी दिनहरूमा अझ वर्षा हुने अनुमान व्यक्त गरेको छ। यसलाई ध्यानमा राख्दै प्रशासनले राज्यभरिका निम्न इलाकाहरू तथा नदीहरूको जलस्तरमा लगातार निगरानी बनाइ

0: राखेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूसित हर घर तिरङ्गा अभियानमा उत्साहसित भाग लिन अनि विकसित भारतको निर्माणमा योगदानको निम्ति दोहोरो सङ्कल्प लिने अपिल गर्नुभएको छ। आवासन अनि सहरी कार्य मन्त्रालयले पीएम आवास योजना सहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। भारतले गैर जीवाश्म इन्धन आधारित स्थापित विद्युत उत्पादन क्षमतामा 300 गिगावटको आँकडा पार गरेको छ। जनजातीय मानिसहरूको अधिकार, संस्कृति, परम्परा अनि योगदानलाई मान्यता दिनका निम्ति आज विश्वभरि विश्व जनजातीय दिवस पालन गरिँदैछ अनि ओडिसामा फेरि वर्षा भएपछि बाढको आशंका बढेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला बेलुकीको ठिक 8 बजिसकेको छ र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम युवावाणी।

सङ्गीत मानिसको मन र भावनासँग प्रत्यक्ष जोडिएको कला हो। यसले खुसीमा अझ बढी उत्साह थप्छ भने दुःखका क्षणमा सान्त्वना दिन्छ। शब्द, स्वर र लयको सुन्दर संयोजनले मानिसको हृदय छुन्छ र मनमा शान्ति तथा आनन्दको आभास गराउँछ। सङ्गीतले सम्झनाहरूलाई जीवन्त बनाउँछ, भावनाहरू व्यक्त गर्न मदत गर्छ र मानिसलाई एक अर्कासँग जोड्ने माध्यम बन्छ। त्यसैले सङ्गीत केवल मनोरञ्जन मात्र होइन, जीवनलाई सकारात्मक ऊर्जा, प्रेरणा र आशा दिने एउटा शक्तिशाली कला पनि हो। नमस्कार, सम्पूर्णमा आकाशवाणी खरसाङको प्रस्तुति युवा वाणीमा म मौसम नेवालको न्यानो अभिवादन। र आजको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। र प्रथम गीत रहेको छ नाता हाम्रो टुटेपछि, जसमा स्वर रहेको छ मोहित भुजेलको, शब्द नरेश कटुवालको।

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यमा अवस्थित एक प्रसिद्ध पहाडी शहर हो, जुन आफ्नो प्राकृतिक सौन्दर्य, चिया बगान, हिमालयको मनोरम दृश्य र समृद्ध सांस्कृतिक विविधताका लागि विश्वभर परिचित छ। समुद्री सतहबाट करिब 2000 मिटर भन्दा बढी उचाइमा रहेको यो शहरलाई पहाडहरूको रानी पनि भनिन्छ। यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। दार्जिलिङ हिमालयन रेल, जुन युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ, प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, पर्यटन, शिक्षा र चियाको उत्पादनका कारण दार्जिलिङ भारतकै प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये एक मानिन्छ। र अर्को गीत रहेको छ पदार्पण एल्बमबाट प्रणय गुरुङको स्वर शब्द रहेको गीत, बोल रहेको छ दार्जिलिङ सहर।

अर्को गीत रहेको छ ताजमहल, जसमा शब्द रहेको छ दिलकाश विद्याभूषणको, संगीत रविन्द्र सुन्दास र स्वर रहेको छ लाक्पा छिरिङ तामाङको।

माया मानिसको स्वाभाविक भावना हो। जब कुनै व्यक्तिको व्यवहार, बोली, सम्मान, हेरचाह र साथले हाम्रो मन छुन्छ, तब उसप्रति आफ्नोपन र आत्मीयता महसुस हुन थाल्छ। समयसँगै एक अर्कालाई बुझ्ने, सुख दुःखमा साथ दिने र विश्वास गर्ने क्रममा त्यो आत्मीयता गहिरिँदै जान्छ र त्यसलाई माया भनिन्छ। माया कुनै कारणले मात्र होइन, कहिलेकाहीँ कुनै स्पष्ट कारण बिनै पनि लाग्न सक्छ, किनकि माया मनले महसुस गर्ने भावना हो जसलाई तर्क भन्दा बढी हृदयले स्वीकार गर्छ। साँचो माया स्वार्थ रहित, सम्मानपूर्ण र विश्वासमा आधारित हुन्छ, जसले जीवनलाई सुन्दर, आशावादी र अर्थपूर्ण बनाउँछ। र अर्को गीत रहेको छ मनन टू एल्बमबाट किन माया लाग्छ।

आमा संसारको सबैभन्दा प्यारो व्यक्ति हुन्। आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

यति मिठो गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो जाने बेला भएको छ र अबलाई प्रस्तुत योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।